0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 MHz
1: मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 MHz मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल जेठ महिनाको 15 गते शुक्रबार, ईस्वी सम्वत मे 29 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौर्यमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको त्रयोदशी तिथि बिहानमा 10:02, त्यसपछि चतुर्दशी तिथि लाग्नेछ। नक्षत्रमा स्वाति बिहानमा 11:13, त्यसपछि विशाखा नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा परिद अहोरात्र रहनेछ। करणमा गर अहोरात्र रहनेछ। आनन्दादि योगमा आज गद योग रहनेछ। सूर्य वृष राशिमा, चन्द्रमा तुला राशिमै रहनेछन्। आजको दिनमान 34 घटी 13 पल अर्थात 13 घण्टा 45 मिनटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रहे बिहानमा 5:11 विभीषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:53 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय साँझमा 5:18 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 3:21 रहेको छ। आज गणतन्त्र दिवस र सगरमाथा दिवस रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ।
2: राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि तपाईँको मन अलि संवेदनशील हुन सक्ने ग्रह गोचर रहेको छ। नयाँ विचारले तपाईँलाई उत्साहित बनाउनेछ। साथीभाइसँग भेटघाट बढ्न सक्छ। काममा सहकार्य आवश्यक हुनेछ। अचानक निर्णय नगर्नु राम्रो हुनेछ। खर्च बढ्ने संकेत रहेको छ। परिवारसँग समय बिताउँदा मन हल्का हुनेछ। प्रेम सम्बन्धमा खुलेर कुरा गर्नुपर्ने दिन पनि रहेको छ। स्वास्थ्यमा थकान महसुस हुनेछ। धैर्य गर्दा राम्रो हुनेछ। आजको दिनको अन्त्यमा राम्रो समाचार सुन्न पाउनुहुने ग्रह गोचर रहेको छ। दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूको लागि आज कामको जिम्मेवारी बढ्न सक्छ। वरिष्ठ व्यक्तिबाट सहयोग मिल्नेछ। प्रतिष्ठा बढ्ने अवसर तपाईँलाई रहेको छ। आर्थिक पक्ष बलियो हुँदै जानेछ। साना कुरामा चिन्ता गर्नुपर्ने दिन पनि रहेको छ। परिवारको साथले आत्मबल बढ्नेछ। प्रेममा समझदारी आवश्यक रहेको छ। यात्रा हुन सक्छ। स्वास्थ्य सामान्य रहनेछ। योजनाबद्ध रूपमा काम गर्नु फाइदाजनक हुनेछ। साँझतिर भने तपाईँको मन शान्त रहनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज नयाँ कुरा सिक्ने मौका मिल्नेछ। अध्ययनमा रुचि बढ्नेछ। ताराको समाचारले खुसी दिन सक्ने ग्रह गोचर रहेको छ। साथीबाट सल्लाह लाभदायक हुनेछ। धार्मिक अथवा सामाजिक कार्यमा रुचि बढ्नेछ। खर्च नियन्त्रण गर्न आवश्यक छ। काममा ढिलाइ हुन सक्ने ग्रह गोचर रहेको छ। परिवारसँग सल्लाह गरेर मात्रै महत्वपूर्ण कामको निर्णय गर्नुहोला। स्वास्थ्यमा ध्यान दिनुहोला। सकारात्मक सोच राखेर अघि बढ्दा बाँकीले पनि साथ दिने दिन रहेको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज मनमा केही डर अथवा चिन्ता हुन सक्ने ग्रह गोचर रहेको छ। गोप्य कुरा बाहिर नल्याउनुहोला। आर्थिक विषयमा सावधानी अपनाउनुहोला। परिवारको सहयोग मिल्नेछ। पुरानो समस्या समाधान हुन सक्ने ग्रह गोचर आज रहेको छ। काममा ध्यान केन्द्रित गर्नुपर्नेछ। प्रेममा भावनात्मक समय रहेको छ। स्वास्थ्यमा सुधार आउनेछ। सानो यात्रा हुन सक्छ अर्थात छोटो दूरीको यात्रा हुन सक्छ। अनावश्यक विवादबाट तपाईँ टाढा रहनु भएमा निकै राम्रो हुनेछ। धैर्यले तपाईँलाई सफलता दिलाउनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशिले व्यक्तिहरूको लागि आज साझेदारीमा लाभ मिल्नेछ। जीवनसाथीसँग समझदारी बढ्नेछ। नयाँ प्रस्ताव आउन सक्छ। प्रेममा सामाजिक प्रतिष्ठा बढ्नेछ। आर्थिक पक्ष मध्यम रहनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। काममा सफलता पाउन सक्नुहुनेछ। समग्रमा समय शुभ रहेकाले शुभ समयको सही उपयोग गर्नुहोला। सकारात्मक ऊर्जा बढ्नेछ। दिन सफल रहन सक्ने ग्रह गोचर रहेको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशिले व्यक्तिहरूका लागि आज समय त्यति भर पर्दो रहने छैन। कामको चाप बढ्न सक्नेछ। सहकर्मीबाट भने सहयोग मिल्नेछ। स्वास्थ्यमा ध्यान दिन आवश्यक छ। खानपानमा पनि सावधानी अपनाउनु पर्नेछ। आर्थिक अवस्था स्थिर रहनेछ। परिवारसँग समय बिताउनु लाभदायक हुनेछ। नत्र तनाव उत्पन्न हुनेछ। प्रेममा मधुरता बढेर जानेछ। सानो विवाद हुन सक्छ। घरमा धैर्य राख्नुपर्नेछ। पुरानो काम पूरा हुनेछ। दिन व्यस्त र फलदायी रहन सक्ने ग्रह गोचर रहेको छ। अब सातौं राशि तुला राशि। तुला राशिले व्यक्तिहरूको लागि आज सृजनात्मक काममा सफलता पाउन सक्नुहुनेछ। प्रेम सम्बन्ध मजबुत रहनेछ। सन्तानबाट खुशी मिल्नेछ। आर्थिक लाभको संकेत रहेको छ। नयाँ योजना शुरू गर्न सक्ने दिन पनि रहेको छ। साथीभाइसँग सहयोग हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। मन प्रसन्न रहनेछ। यात्रा सुखद रहनेछ। आत्मविश्वास पनि बढ्नेछ भने दिन निकै शुभ रहनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिका व्यक्तिहरूका लागि आज घर परिवारमा ध्यान दिनुपर्ने ग्रह गोचर रहेको छ। बुबा आमासँग समय बिताउनु होला। काममा स्थिरता आवश्यक छ। आर्थिक खर्च बढ्न सक्ने ग्रह गोचरले देखाइरहेको छ। मनमा अलि बेचैनी पनि हुन सक्छ। धैर्य गर्नुहोला। प्रेममा समझदारी आवश्यक छ। स्वास्थ्य सामान्य रहनेछ। सानो लाभ मिल्नेछ। घर सजावटमा रुचि बढ्नेछ। दिन मध्यम खालको रहनेछ। समग्रमा समय मध्यम खालको रहनेछ। महत्वपूर्ण काम पोथालाने आज नगर्दा नै राम्रो हुनेछ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज बोल्ने शैलीले प्रभाव पार्नेछ। नयाँ साथी बढ्न सक्छ। छोटो दूरीको यात्रा पनि तय हुन सक्छ। आर्थिक लाभ मिल्नेछ। दाजुभाइसँग सहयोग पाइनेछ। काममा सक्रियता बढ्नेछ। स्वास्थ्य राम्रै रहनेछ। सकारात्मक सोच राखेर अघि बढ्दा निकै राम्रो हुनेछ। प्रेममा खुसी मिल्नेछ। सृजनात्मक काममा रुचि बढ्नेछ। आजको दिन उत्साहपूर्ण रहनेछ। जे काम गर्दा पनि सफलता मिल्न सक्ने ग्रह गोचर रहेको छ। अब दशौं राशि मकर राशि। मकर राशिका व्यक्तिहरूका लागि आज आर्थिक विषयमा लाभ हुनेछ। परिवारसँग खुसी बाँड्ने दिन रहनेछ। बोल्दा सावधानी अपनाउनु होला। काममा सफलता मिल्नेछ। नयाँ जिम्मेवारी आउन सक्छ। स्वास्थ्यमा सामान्य समस्या हुन सक्छ। खर्च बढ्ने ग्रह गोचर पनि रहेको छ। प्रेममा स्थिरता आवश्यक छ। आत्मविश्वास बढ्नेछ। धैर्यले काम बनाउनेछ। आजको दिन लाभदायक रहनेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशिका व्यक्तिहरूका लागि आज तपाईँको आकर्षण बढ्ने दिन रहेको छ। मनमा नयाँ योजना आउनेछ। साथीभाइसँग सहयोग हुनेछ। आर्थिक पक्ष राम्रो रहनेछ। काममा प्रशंसा मिल्नेछ। परिवारसँग रमाइलो हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। प्रेममा पनि सफलता मिल्नेछ। आत्मविश्वास बढेर जानेछ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ। आजको दिन शुभ र फलदायी रहनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिका व्यक्तिहरूका लागि आज मन अलि चञ्चल हुन सक्छ। खर्च पनि बढ्न सक्ने ग्रह गोचर रहेको छ। गुप्पे योजना सफल हुन सकिन्छ। काममा ध्यान दिनुपर्नेछ। स्वास्थ्यमा सावधानी अपनाउनु पर्नेछ। परिवारको साथ मिल्नेछ। तपाईँले गरिरहेको काममा प्रेममा भावुकता बढ्नेछ। पुरानो मित्रसँग भेट हुन सक्ने ग्रह गोचर पनि रहेको छ। यात्राको सम्भावना देखिन्छ। धैर्य राखेर काम गर्दा निकै राम्रो सफलता मिल्नेछ। आजको दिनमा मिश्रित फल प्राप्त हुनेछ।
1: राशि फलबारे जानकारी सँगै अब लागौ आजको साइड साइड विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य वृष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्। त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो रहेछ। आज शुक्रबार परेकाले पश्चिम तर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण, उत्तर र पूर्व तर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला, सखर, गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभ दिवेला बिहानमा 5:10 छ 6:53 चर बेला रहनेछ। बिहानमा 6:53 8:35 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो रहेछ। बिहानमा 8:35 10:18 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यस समयमा राम्रा काम, महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 10:18 12:00 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। मध्याहमा 12:00 दिनमा 1:43 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 1:43 3:25 रोग बेला रहनेछ। दिनमा 3:25 5:08 उद्योग बेला रहनेछ भने दिनमा 5:08 साँझमा 6:50 समय फेरि चर बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौ। साँझमा 6:50 8:08 लाभ बेला रहनेछ। साँझमा 8:08 राति 9:25 अमृत बेला रहनेछ। राति 9:25 10:43 काली बेला रहनेछ। राति 10:43 12:00 शुभ बेला रहनेछ। राति 12:00 1:18 रोग बेला रहनेछ। राति 1:18 2:35 उद्योग बेला रहनेछ। राति 2:35 3:52 चर बेला रहनेछ भने राति 3:52 भोलि बिहानमा 5:10 समय फेरि लाभ बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय बिहानमा 10:30 मध्याहमा 12:00 समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन, ठूलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक छ बजेको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज 19 गणतन्त्र दिवस, उपलब्धि रक्षा र समृद्धिको संकल्प, समृद्धिको रक्षा प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको राष्ट्रपति पौडेलको जोड। फिर्केमा निरन्तर जोरजर अभियान जारी, आबिबार थप 23 वटा संरचना भत्काइयो। पृथ्वीचोक बस पार्क अगाडि चले डोजर, मजदूर संगठनदेखि संघ संस्थाका भवन पनि ढले। मानव अधिकार आयोगको प्रतिवेदन बारे सरकारलाई कांग्रेसको छबुदे ध्यानाकर्षण। आगामी आर्थिक वर्षको बजेट बारे अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई ब्रिफिङ, आज बजेट सार्वजनिक गरिँदै। अमेरिकी उच्च अधिकारीसँग परराष्ट्र मन्त्रीको टेलिफोन वार्ता, राजदूत नियुक्तका लागि आवेदन खुल्ला। र काबा महिला भलिबलमा सेमी फाइनलमा नेपाल इरानसँग सोझो सेटमै पराजित। नेपालमा निरंकुश राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर 19 गणतन्त्र दिवस भव्यताका साथ मनाइँदैछ। तत्कालीन 7 राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा माओवादी वाको सशस्त्र संघर्षको जगमा 2065 साल जेठ 15 गते निर्वाचित पहिलो संविधान सभाको बैठकले 240 वर्ष लामो शाहवंशीय राजतन्त्रलाई विदाई गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ 15 गतिलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ। गणतन्त्र दिवस मूल समारोह समितिले आज सैनिक मनसुरी खेलमा एक विशेष समारोहको आयोजना गरेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तित्वहरूको सहउपस्थिति रहेको छ। यो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट मार्च पास्ट र विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। दिवसका अवसरमा लोकतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धांजलि अर्पण गर्दै संघर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदानको स्मरण गरिँदैछ। गणतन्त्र दिवस केवल राजनीतिक व्यवस्था मात्र नभई यो एक उन्नत शासकीय पद्धति र जीवनशैली पनि रहेको छ। यसले नागरिकलाई शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र समानुपातिक समावेशी अधिकारको सुनिश्चित प्रदान गरेको छ। गणतन्त्रको 18 वर्ष पूरा भई 19 वर्षमा प्रवेश गरिरहँदा नागरिकको अपेक्षाहरू अझ बढ़ेका छन्। राजनीतिक अधिकारको प्राप्तिपछि अब आर्थिक समृद्धि, सुशासन र नागरिकको जीवन स्तरमा सुधार ल्याउनु नै गणतन्त्रको मुख्य कार्यभार रहेको राजनीतिक विश्लेषकहरूको ठम्याई छ। उत्पादन वृद्धि, रोजगारी प्रबन्धन र भ्रष्टाचार मुक्त प्रशासन मार्फत आम नागरिकलाई गणतन्त्रको वास्तविक महसुस गराउनु आजको आवश्यकता रहेको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले 19 गणतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्यको आवश्यकता रहेको औल्याउनु भएको छ। उहाँले भन्नुभयो, गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो फराकिलो र सामाजिक आर्थिक वृद्धि हासिल गर्दै सभ्य सुसंस्कृति तथा समुन्ज समाज निर्माण गर्न आफ्नो क्षेत्रबाट योगदान पुर्याउनका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछु। नेपाली जनताको लामो संघर्ष र बलिदानको प्रतिफल स्वरूप स्थापित जननिर्वाचित संविधान सभाको पहिलो बैठकबाट 2065 जेठ 15 गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद स्मरण गर्दै प्रत्येक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौं। साथै राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएको आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका श्रद्धेय नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आम नागरिक, जनसमुदाय र राजनीतिक कार्यकर्ताको योगदानको उच्च प्रशंसा गर्नुभएको छ। निर्वाचन व्यवस्थापनलाई थप सुदृढ व्यवस्थित र प्रभावकारी बनाउन सबै पक्षको भूमिका आवश्यक रहेकोमा जोड़ दिएको छ। निर्वाचन आयोग नेपालको आयोजना तथा यूएनडीपी को सहयोगमा पोखरामा शुरू भएको प्रतिनिधि सभा सदस्य निर्वाचन 2022 सम्बन्धी निर्वाचन समीक्षा कार्यशाला गोष्ठीमा निर्वाचन आयुक्त सगुन शमशेर जवराले सम्पन्न निर्वाचनको समीक्षा आगामी निर्वाचन सुधारका लागि उपयोगी हुने बताउनु भएको छ। उहाँले राजनीतिक घटनाक्रमपछि निर्वाचनको वातावरण निर्माण गर्न आयोगले सरकार र राजनीतिक दलबीच समान भएर संवादलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो। आयोगको स्पष्ट निर्देशन, कर्मचारीको सक्रियता र सरकारको सहयोगका कारण निर्वाचन निष्पक्ष भयरहित र विश्वसनीय रूपमा सम्पन्न भएको उहाँको भनाइ छ। आगामी फागुन तथा वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई व्यवस्थित बनाउन अहिलेको समीक्षा महत्वपूर्ण हुने उहाँले बताउनुभयो। कास्की जिल्ला न्यायाधीश तथा मुख्य न्याय निर्वाचन अधिकृत हिमलाल बेलवासेले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण प्रक्रिया भएको उल्लेख गर्दै नागरिक र सरकारवालाको सहभागिताले निर्वाचनप्रति विश्वास बढ़ाएको बताउनुभयो। निर्वाचन आयोगका सहसचिव राजेन्द्र कुमार केसीले समीक्षा तथा छलफलबाट आएको सुझाव आगामी निर्वाचन तयारीका लागि उपयोग गरिने जानकारी दिनुभयो। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चुनौतीपूर्ण परिस्थितिमा पनि निर्वाचन शान्तिपूर्ण र स्वच्छ रूपमा सम्पन्न हुनु सकारात्मक पक्ष भएको बताउनुभयो। उहाँले प्रविधिको प्रयोग, दक्ष जनशक्ति तथा राजनीतिक दल र नागरिकको सहयोग निर्वाचन सफलताको आधार बनेको उल्लेख गर्नुभयो। कार्यक्रममा निर्वाचन आयोगका उपसचिव ऋषिराम भूषालले प्रतिनिधि सभा सदस्य निर्वाचन 2022 सम्बन्धी समीक्षात्मक प्रस्तुति राख्नुभयो। कार्यशालामा निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा, तालिम, समावेशिता, निर्वाचन कानून, आचार संहिता समन्वय तथा निर्वाचन प्रविधि सम्बन्धी विषयमा समूहगत छलफल गरिएको थियो। प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले सञ्चालन गरेको कार्यक्रममा राजनीतिक दल, सुरक्षा निकाय, निर्वाचन अधिकारी, मतदाता अधिकृत, संचार कर्मी तथा विभिन्न सरकारवालाको सहभागिता रहेको थियो। पोखराको फिर्के खोलाको मापदण्ड मिचेर बनाइएको अवैध संरचना मध्ये बिहिबार थप 23 संरचना हटाइएको छ। पोखरा महानगरपालिकाले फिर्के खोला खोला घरमा बनेका अवैध संरचना हटाउने अभियान अन्तर्गत आइतबारदेखि डोजर लगाएर भत्काउन शुरू गरेकोमा पाँचौं दिन बिहिबारसम्म आइपुग्दा 128 अवैध संरचना भत्काउन सफल भएको हो। महानगरले हालसम्म फिर्के खोला खोला घर बिचेर बनाएका 160 संरचना मध्ये अब 32 संरचना भत्काउन बाँकी छ। पहिलो दिन 20 संरचना भत्काएकोमा सोमबार 31, मंगलबार 31, बुधबार 23 र बिहिबार थप 23 संरचना डोजरहरूले भत्काइएको पोखरा महानगरपालिका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक पुरूषोत्तम थापाले जानकारी दिनुभयो। उहाँका अनुसार बुधबार पोखरा 18 अँधेरी कुना तर्फको 1, पर्स्याङ तर्फको 16 र 0 किलोमिटर तर्फको 6 गरेर 23 संरचना भत्काइएको छ। बिहिबार अँधेरी कुनाको 1 पर्खाल र 7 स्थल डोजर लगिएको भत्काइएको छ। पर्स्याङ तर्फ 1 कम्पाउण्ड पर्खाल, 2 अस्थायी र 1 स्थायी संरचना भत्काइएको छ भने 0 किलोमिटर तर्फ 5 कम्पाउण्ड पर्खाल र 6 स्थायी गरेर कुल 11 संरचना भत्काएका छन्। बुधबार 0 किलोमिटर तर्फ मालपोत कार्यालय अगाडिको क्षेत्रमा पनि डोजर लगाइएको, त्यहाँ रहेका संरचनाहरू भत्काइएको थियो। फिर्के खोलामा मापदण्ड मिचेर 160 संरचना निर्माण भएका छन्। महानगरले बनाइएको प्रतिवेदनमा 45 स्थायी र 115 अस्थायी प्राकृतिक संरचना निर्माण भएका छन्, जसमध्ये खोलामाथि 18 स्थायी र 10 अस्थायी संरचना निर्माण भएको प्रतिवेदनमा उल्लेख छ। त्यसबाहेक खोलाको मापदण्ड मिचेर थप 35 स्थायी र 97 अस्थायी संरचना निर्माण भएका छन्। यी सबै भत्काइने महानगरले जनाएको छ। अतिक्रमणको चपेटामा परेको करिब 8 किलोमिटरको यो फिर्के खोलामा नाप जाँच पश्चात 588 सीमा स्तम्भहरू गाडिएका छन्, जस अनुसार खोलाको पश्चिमतर्फ 303 र पूर्वतर्फ 285 सीमा स्तम्भ गाडिएको महानगरको प्रतिवेदनमा उल्लेख छ। यी सीमा स्तम्भ भन्दा भित्रपट्टिका अतिक्रमित स्थायी तथा अस्थायी दुवै प्रकारका संरचना हटाइने मेयर आचार्यले जानकारी दिनुभयो। फिर्के खोला साबिक ग्यार जातिएपछि सरङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिका वडा नम्बर 18, 2, 4, 5, 7, 8, 6 र 17 भएर फेवतालमा मिसिएको छ। फिर्के खोलाको खोलाघर नाप जाँच समितिको संयोजक वासुदेव पौडेलका अनुसार नाप जाँचका क्रममा फिर्के खोलामा न्यूनतम 3.30 मिटरदेखि उच्चतम 40 मिटर चौडाइसम्म फराकिलो भएर फैलिएको बताइएको छ। खोलाको उचाइ 4 देखि 9 मिटरसम्मको गहिराई रहेको उहाँले बताउनु भएको छ। यता ट्रेड युनियनहरू र संघ संस्थाहरूले ओगटेको अवैध संरचनामा पनि पोखरा महानगरपालिकाले डोजर चलाएको छ। विभिन्न पार्टी निकट मजदूर संगठन र संघ संस्थाहरूले पोखरा बस पार्कको बाटो उत्तरपट्टि बनाइएको दर्जनौ भवनहरूमा बिहिबार डोजर चलाएको हो। महानगरले यसअघि सो भवनहरू हटाउन 35 दिने सूचना जारी गरेको थियो। पटक पटकको सूचना व्यवस्था गरेपछि महानगरले बिहिबारदेखि त्यहाँ रहेका भवन लगायतका संरचना हटाउन डोजर लगाएको हो। पृथ्वी चोकको बाटो उत्तरपट्टि रहेको पोखरा हङकङ बजारको अगाडि रहेको नेपाली कांग्रेस निकट मजदूर संगठन, नेपाल ट्रेड युनियन कांग्रेस, नेकपा एमाले निकटको एमाले निकट नेपाल ट्रेड युनियन महासंघ जिफन घास्की र गण्डकी तथा नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका भवनहरू डोजरले भत्काइएको छ। यस्तै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पृथ्वी चोक, सहारा क्लब पोखरा, हिमाली सांस्कृतिक परिवार, श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायतका संघ संस्थाहरूको भवन समेत डोजर लगाइएर भत्काइएको छ। साथै सहारा क्लबले यो क्षेत्र प्रवेशद्वार नजिकै बनाएको सहारा शौचालय समेत भत्काइएको छ। यी भवनहरू हटाउन महानगरले 35 दिने म्याच सहितको सूचना निकाले पनि कसैले पनि हटाएका थिएनन्। भवन नभत्काए पनि मजदूर संगठन तथा संस्थाहरूले सामान भने सारेर भवन खाली गराइसकेका थिए। भवन भत्काउन डोजर सहित महानगर प्रहरी पुग्दा कहिले भने केहीले भने सामान सारिरहेको दृश्य पनि देखिएको थियो। सूचना निकाले पनि तत्काल महानगरले डोजर लगाइहाल्ला भन्ने नलागेर सामान सार्न ढिलाइ गरेको उनीहरूको भनाइ छ। आफैले नटाएपछि बाध्य भएर बिहिबारदेखि डोजर लगाएर भत्काउन थालिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो। भत्काउँदा लाग्ने खर्च भने सम्बन्धित संघ संस्था तथा मजदूर संगठनबाट असुल उपर गरिने उहाँको भनाइ छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको यी जमीनहरूमा मजदूर संगठन तथा संघ संस्थाहरूले दुई तीन तले भवन ठडाएर मातृत्व कार्यालय सञ्चालन गर्नुका साथै तल्लो तलामा सटर बनाएर भाडामा लगाएका थिए, जसको भाडा ती मजदूर संगठन तथा संघ संस्थाहरूको नियमित आमदानीको स्रोत बनेको थियो। महानगरले संरचना भत्काएर सड़क फराकिलो बनाउने भएको छ। अहिले भत्काइएको क्षेत्रमा साँगुरो सड़क छ, तर अब त्यहाँ रहेका संरचना भत्काएपछि दुई लेनको सड़क बनाउने योजना रहेको पोखरा नौकावडा श्री दिपेन्द्र मनासिनले बताउनुभयो। उहाँले भन्नुभयो, बल्ल ठाउँ फराकिलो भएको छ। अब पृथ्वी चोक नपुगी बस पार्कको अपोजिटबाटै सिधै नयाँ बजार निस्किने दुई लेनको सड़क बनाउँछौं। महानगरले फिर्के खोला खोलाघरमा बनेका संरचना पनि निरन्तर हराइरहेको छ। सो खोलाको खोलाघरमा बनेका लिटिल स्टेट बोर्डिङ स्कूलको भवन भने केही दिनमा मात्र भत्काइने भएको छ। स्कूलले विद्यार्थीले अध्ययन गरिरहेको कारण वैकल्पिक व्यवस्थाका लागि केही दिन पर्खा नदिन आग्रह गरेकोले सो विद्यालयको भवन तत्काल नभत्काइएको मेयर आचार्यले बताउनुभयो। तर महानगरसँग केही दिनको समय मागेको सो विद्यालयले सर्वोच्च गएर तत्काल भवन नभत्काउन अल्पकालीन आदेश मागेको खबर प्राप्त भइसकेपछि विवाद चर्किएको थियो। स्वीकृति लिएर भवन बनाएकाले महानगरको भत्काउने निर्णयमा रोक लगाउन गरेको माग अनुसार नै सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएपछि मेयर आचार्यले भने आक्रोशित हुनुभएको छ। उहाँले केही व्यक्ति संस्थाले फिर्के खोला घरभित्रको संरचनाहरू नभत्काउन रोक्न र स्थगन गर्न दिएको निर्देशनमा ध्यान आकर्षण भएको जनाउनु भएको छ। उहाँले भन्नुभयो, महानगरपालिकाले सम्मानित दूतावासको यसअघिको आदेश र पटक पटक संरचना आफै हटाउन दिएको सूचनाहरूको समय व्यतीत भइसकेपछि मात्र खोलाघरमा बनेका संरचनाहरू हटाउन शुरूआत गरेका हौं। अब कुनै पनि बहानामा खोलाघरमाथि बनेका संरचनाहरू भत्काउन बाँकी रहँदैनन्, डोजर चल्न रोकिँदैनन्। उहाँले दिएको समय सीमा भित्र संरचना हटाउनुको सट्टा बहानाबाजी गर्न खोजिएकाले महानगर आफैले हटाउन थालेको स्पष्ट पार्नुभयो। अब महानगरपालिकाको यो अभियान रोकिने छैन। उहाँले थप्नुभयो, खोला खोला नै हो, खोला नै रहनेछ, कुनै कन्फ्युजन छैन, यसमा रहेका सबै संरचना भत्काइनेछ। उहाँले भन्नुभएको छ। नेपाल उद्योग वाणिज्य संघको आयोजना तथा युरोपियन युनियन तथा जर्मन साझेदार संस्था जेआईजेड संघको सहकार्यमा पोखरामा कफी किसानहरूको भेला आयोजना गरिएको छ। कफी किसानहरूबीच अनुभव आदान प्रदान तथा सहकार्यमा निम्ति आयोजित सो भेलामा कास्की साङ्जा पर्वतका 24 जना किसानहरूको सहभागिता रहेको थियो। सो भेलामा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले किसानहरूबीच हुने अनुभव आदान प्रदानले समस्या समाधान र नयाँ सम्भावना खोजीमा सघाउने धारणा राख्नुभयो। नेपालको समावेशी व्यावसायिक अवधारणा तथा सारा एवं मझौला उद्यमका वृद्धिलाई सुदृढ तुल्याउनका लागि सामुदायिक अभ्यास सञ्चालनकै सिलसिलामा किसानहरूबीच अनुभव आदान प्रदान गराइएको परियोजना प्रमुख रोशन नेपालले जानकारी दिनुभयो। लेखनाथ उद्योग वाणिज्य संघले भ्रमणका लागि आएको तनहुँ उद्योग वाणिज्य संघको टोलीलाई बिहिबार स्वागत सहित छलफल र अन्तर्क्रिया रहेको गरेको छ। लेखनाथ उद्योग वाणिज्य संघ र तनहुँ उद्योग वाणिज्य संघ बीचको निकट सम्बन्धलाई थप मजबूत बनाउँदै व्यवसायका अनुभव आदान प्रदान गर्न कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष जानुका पराजुली अधिकारीले बताउनुभयो। सोही अवसर पारेर नेपाल उद्योग वाणिज्य महासंघका हाल सम्पन्न 60 औं वार्षिक साधारण सभा तथा निर्वाचनबाट गण्डकी प्रदेश भौगोलिक तर्फ केन्द्रीय सदस्य निर्वाचित भएका तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पवीन्द्र कुमार श्रेष्ठलाई बधाई समेत दिएको छ। कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष एम कुमार मल्लले संस्थाको गतिविधिहरू, उद्योगी व्यवसायीले भोग्नु परेका समस्या र संघबाट हुने कार्यक्रम बारेको चर्चा गर्दै नेपाल उद्योग वाणिज्य महासंघमा गण्डकीबाट उल्लेखित प्रतिनिधि रहेको र यस व्यावसायिक समस्याहरू सम्बोधन हुनेमा विश्वस्त राख्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघका निर्वाचित केन्द्रीय सदस्य तोये छत्रोदय आत्रेय र पवीन्द्र कुमार श्रेष्ठले आफूहरू केन्द्रीय सदस्य हुँदै गर्दा हरेक उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायहरूको समस्यालाई महासंघमा नै लैजाने र राज्यसँग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले लगायतले दुई दिन संघ बीचको पुराना दिन स्मरण गर्नुहुँदै दुवै संघ बीचको सहकार्यलाई मजबूत बनाउनु पर्नेमा धारणा राख्नु भएको छ। दुवै संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको सहभागिता रहेको कार्यक्रममा धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बास्टडा र संचालन संघका महासचिव भरतराज ओझाले गर्नुभएको थियो। पोखरा महानगरपालिका वडा नम्बर 17 छोरेपाटन स्थित फुर्से खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। मंगलबार दिउँसो करिब 11:30 बजे फुर्से खोलामा पौडी खेल्ने क्रममा पोखरा 18 डेमसाइड बस्ने 12 वर्षीय सबहेन नेपाली बेपत्ता भएका थिए। बालक डुबेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 कर्ण हेडक्वार्टर कालिका कास्कीबाट उद्धार टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलका कम्पाउण्डमा खटिएको गावताखोर सहितको टोलीले खोजी गर्ने क्रममा करिब 20 मिनट गहिराईबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालेको थियो। उद्धार पछि उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पुर्याएको थियो। उपचारका क्रममा बिहिबार दिउँसो 12:45 बजे चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरीले जनाएको छ। नवलपुरमा बुधबार राति भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य 9 जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत देवपुली 17 इरही खोलामा दुईवटा मोटरसाइकल आपसमा ठोकिएका थिए। नारायणगढ़बाट कावासुति जाँदै गरेको BP02016P9618 र विपरीत दिशाबाट आएको LP01011P9991 नम्बरको मोटरसाइकल ठक्कर खाएको प्रहरीले जनाएको छ। दुर्घटनामा 9618 नम्बरको मोटरसाइकल चालक 26 वर्षीय दिनेश गिरीको मृत्यु भएको छ। उनी सिन्धुपाल्चोक मेलम्ची 9 का बासिन्दा हुन्। उनको देवचुली नगर अस्पताल दमकौलीमा उपचारका क्रममा ज्यान गएको छ। सोही मोटरसाइकलको पछाडि सवार रामेछाप मन्थली चातका 26 वर्षीय डम्बर बहादुर माझी घाइते भएका छन्। अर्को मोटरसाइकल चालक रूपन्देही सिद्धार्थ नगर 12 का 34 वर्षीय रोहन पन्थी घाइते भएका छन्। सोही मोटरसाइकलमा सवार तिलोत्तम 16 का 25 वर्षीय अमृत आचार्य पनि घाइते भएको प्रहरीले जनाएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओए तके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ
7: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
6: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
8: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
7: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462 89 99।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
4: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
5: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
7: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
10: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
15: काममा अलि सघाउँछ कि भनेर नि।
14: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
16: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: एकैछिनको विश्रामपछि खबर सङ्गालमा पूर्ण स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसले राष्ट्रिय मानवाधिकार आयोगको बुधबार सार्वजनिक प्रतिवेदनलाई आधार मान्दै सरकारलाई 6 बुँदे ध्यानाकर्षण गराएको छ। आयोगले सार्वजनिक गरेको भदौ 23 र 24 आन्दोलन सम्बन्धी प्रतिवेदनको सिफारिशहरूलाई संवैधानिक दायराभित्र तयी तत्काल कारण गर्नुपर्ने जोड़ दिँदै कांग्रेसले सरकारको आधिकारिक धारणा र जवाफदेहिता माग गरेको हो। कांग्रेसले उक्त घटनामा राज्यको तर्फबाट भएको अत्याधिक बल प्रयोग र सबै प्रकारका हिंसात्मक गतिविधिमा किटान गरिएका सांसद, व्यक्ति वा निकाय उप सरकारी प्रभाव र राजनीतिक दबावमुक्त रही विधिसम्मत कार्यवाही प्रक्रिया अघि बढ़ाउन सरकारलाई आग्रह गरेको छ। यसै गरी अत्याधिक बल प्रयोगबाट ज्यान गुमाएका तथा घाइते भएका नागरिकका परिवारलाई न्याय उचित राहत र पुनर्स्थापनाको सुसमुचित प्रावधान मिलाउनु पर्ने बिहिबार प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। निजी क्षेत्रले बेहोर्नु परेको हानि नोक्सानीमा राज्यले अभिभावकत्व ग्रहण गर्दै बीमा वा सो नभएमा उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग समेत कांग्रेसले राखेको छ। सुरक्षा निकायलाई आधुनिक र मानव अधिकार मैत्री बनाउन आवश्यक सुधारका लागि पुनरावलोकन गर्नुपर्ने विषयलाई पनि प्रमुखताका साथ उठाइएको छ। साथै विगतको सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगका अनुसन्धानलाई मानवाधिकार आयोगले नै अपर्याप्त र अधुरो देखिएको सन्दर्भमा कांग्रेसले उक्त आयोगका अध्यक्षमाथि समेत तत्काल सूक्ष्म अनुसन्धान प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गरेको छ। सरकारले आज आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गर्दैछ। नवयुवा आन्दोलन पछिको चुनावमा झण्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सरकारको पहिलो बजेटप्रति सर्वसाधारणलाईको विशेष चासो छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले रासपाको वाचापत्रलाई आधार मानेर बजेट तर्जुमा गर्नुभएको छ। चालू आर्थिक वर्षको 19.64 खर्ब रूपियाँको तुलनामा यस पटक दुईदेखि 3 खर्ब धेरै अर्थात केही महत्वाकांक्षी कार्यक्रमहरू सहितको बजेट आउने अपेक्षा छ। बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य प्रविधि र राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखिँदैछ। राष्ट्रपाले 10 वर्षभित्र नेपाललाई मध्यम आय भएको देश बनाउने, वार्षिक 7% आर्थिक वृद्धि हासिल गर्ने र 7 वर्षभित्र अर्थतन्त्रलाई 100 अर्ब अमेरिकी डलर बराबरको बनाउने लक्ष्य राखिसकेकोले त्यही अनुसार बजेट कार्यक्रम समेटिँदैछ। स्रोतको चाप भएकोले सामाजिक सुरक्षा भत्ता नबढ़ाइने भए पनि निजामती कर्मचारीको पारिश्रमिक वृद्धि र सबै सरकारी सेवा अनलाइन प्रणाली मार्फत उपलब्ध गराउने व्यवस्था बजेटमा समेटिँदैछ। साथै भ्रष्टाचार नियन्त्रणका लागि गठित उच्च स्तरीय आयोगलाई पर्याप्त स्रोत उपलब्ध गराइने र कृषि, पर्यटन, ऊर्जा तथा सूचना प्रविधिलाई आर्थिक रूपान्तरणका प्रमुख आधारका रूपमा प्रस्तुत गरिने बजेट निर्माणमा संलग्न अधिकारीहरूले जानकारी दिनुभएको छ। यसैबीच संघीय संसद सचिवालयले बजेट पेश हुने भोलिको संयुक्त बैठकको तयारी पूरा गरेको छ। सिंहदरबारमा नयाँ र निर्माणधीन संसद भवनमा अहिले प्रतिनिधि सभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा भोलि दिउँसो 4 बजे संयुक्त बैठक राखिएको छ। बैठकमा प्रतिनिधि सभा चुनाव पछिको नयाँ सरकारका अर्थतन्त्र डाक्टर स्वर्णिम वाग्लेले बजेट पेश गर्नुहुनेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई पौने 4 बजे नै उपस्थित हुन सूचित गरिएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले नयाँ भवनको प्रतिनिधि सभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि अहिलेसम्म फिनिशिङ कार्य पूरा नभएकाले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुत हुने लागेको जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे विस्तृत जानकारी गराउनु भएको छ। बिहिबार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवास पुगेर उहाँले आर्थिक वर्ष 2083-84 रासुपा र व्यायको वार्षिक अनुमान बजेटको मुख्य प्राथमिकता र सिद्धान्तबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गर्नुभएको हो। भेटघाटका क्रममा अर्थमन्त्री डाक्टर वाग्लेले संसदमा पेश गरिएको आर्थिक सर्वेक्षण 2082-83 र सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदन समेत राष्ट्रपति पौडेल समक्ष हस्तान्तरण गर्नुभयो। राष्ट्रपति र अर्थमन्त्रीबीच आगामी बजेटका नीति तथा कार्यक्रमहरूका विषयमा समेत संक्षिप्त छलफल भइएको जानकारी दिएको छ। संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री डाक्टर वाग्लेले शुक्रबार जेठ 15 गते शुक्रबार अपरान्ह 4 बजे बस्ने संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष 83-84 पूर्ण बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगिसकेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिला सम्बन्धी उप विदेश सचिव एलिसन हुकर बीच बिहिबार टेलिफोन संवाद भएको छ। जेठ 16 गते अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिक सम्बन्धी उपदेश मन्त्री सारा बी रोजर्स नेपाल भ्रमणमा आउने लागेको बेला दुईजनाको बीचमा कुराकानी भएको हो। संवादका क्रममा उपविदेश सचिव हुकरले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेकोमा मन्त्री खनाललाई बधाई दिनुभएको छ। मन्त्री खनालले नेपालको समग्र विकासमा निरन्तर सहयोग गरिरहेकोमा नेपाल सरकारका तर्फबाट अमेरिकी सरकारप्रति आभार प्रकट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। संवादका क्रममा मन्त्री खनालले सुशासन र पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानी मार्फत आर्थिक वृद्धि हासिल गर्न र नेपाल सरकारको प्राथमिकताबारे जानकारी गराएको थियो। उपविदेश सचिव हुकरले नेपालसँग अमेरिका सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले अघि सारेको राष्ट्रिय विकासको प्राथमिकताको प्रशंसा गर्नुभयो। दुवै पक्ष बीच नेपाल र अमेरिका बीच रहेको 8 दशक लामो सहकार्यपूर्ण सम्बन्धका बारेमा पनि छलफल भएको थियो। साथै आपसी हितको लागि द्विपक्षीय तथा बहुपक्षीय तहमा सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पुनः व्यक्त गरिएको थियो। सरकारले राजदूत तथा स्थायी प्रतिनिधि नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन माग गरेको छ। परराष्ट्र मन्त्रीले बिहिबार कार्यविधि बनाएर योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। सफल उम्मेद्वारहरूलाई कुन देशमा पठाइने भन्ने विषय भने टीओआरमा सबल स्पष्ट पारिएको छ। सुशासन व्यवस्थापन तथा सञ्चालन 2064 को दफा 45 तथा राजदूत नियुक्ति निर्देशिका 2079 संशोधित अनुसार आवेदन आह्वान गरिएको मन्त्रालयले जनाएको छ। कार्यविधि अनुसार राजदूत पद राजपत्र अंकित विशेष श्रेणी सरह मानिनेछ र कार्यकाल 4 वर्षको हुनेछ। हाल नेपालका 17 कूटनीतिक नियोग प्रमुख विहीन छन्। राजदूत र परराष्ट्र सेवाको कूटनीतिक नियोगमा खुल्ला प्रतिस्पर्धाबाट भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रेलिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान, साउदी अरेबिया लगायतमा नियुक्ति गरिनेछ। सिंगापुरमा हुने एसियाली खेलकुद छनौट खेल्न नजाने नेपाली क्रिकेट टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संघले आज हिजो काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर नेपाली टोलीको विदाई गरेको हो। आउँदो आइतबारदेखि जेठ 25 गतेसम्म चल्ने प्रतियोगितामा 8 देश सहभागी छन्। समूह एमा नेपाल सहित मलेसिया र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। दुवै समूहको शीर्ष दुईमा रहने टोली एसियाली खेलकुदमा छनौट हुनेछन्। आइतबार उद्घाटन खेलमा चीनसँग खेल्दै नेपालले प्रतियोगिताको शुरूआत गर्नेछ। क्यालले प्रतियोगिताका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको छ। काबा महिला भलिबल च्याम्पियनशीपको दोस्रो सेमी फाइनलमा नेपाल इरानसँग पराजित भएको छ। त्रिपुरेश्वरको दशरथ रंगशालाको कवर हलमा हिजो भएको खेलमा नेपाल इरानसँग 3-0 को 16 सेटमा पराजित भएको हो। इरानकोले पहिलो सेट 25-20, दोस्रो सेट 25-15 र तेस्रो सेट 25-11 जित्यो। अब इरानले उपाधिका लागि फाइनलमा आज काजिकिस्तानसँग खेल्नेछ। आज हिजो भएको पहिलो सेमी फाइनलमा भारतलाई 16 सेटमा हराउँदै काजिकिस्तान फाइनलमा पुगेको हो। नेपाल त्यस्तै नेपालले दोस्रो स्थानका लागि भोलि आज नेपाल भारतसँग खेल्नेछ। अब आज एउटा मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिम वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भाग नजिकै रहेको निम्नचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको केही स्थानहरूमा, बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा मध्य प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भूभागका 1-2 स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। राति लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेश लगायत बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका 1-2 स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा भएको सम्भावना रहेको छ। देशका तराई र पहाड़ी भूभागका केही स्थानहरूमा हाउरीको पनि सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आएको अन्त्यमा आइसकेका छौ। समाचार सक्नु कि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज 19 गणतन्त्र दिवस मनाइँदै उपलब्धिको रक्षा र समृद्धिको संकल्प, समृद्धिको लक्ष्य प्राप्ति, आजको राष्ट्रिय आवश्यकता भएको राष्ट्रपति पौडेलको जोड, फिर्केमा निरन्तर डोजर अभियान, बिहिबार थप 23 संरचना भत्काइयो, पृथ्वी चोक बस पार्क अगाडि चल्यो डोजर, मजदूर संगठनदेखि संघ संस्थाको भवन पनि भत्काइयो, मानव अधिकार आयोगको प्रतिवेदन बारे सरकारलाई कांग्रेसको छबुदे ध्यानाकर्षण, आगामी आर्थिक वर्षको बजेट बारे अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई ब्रिफिङ, आज बजेट सार्वजनिक गरिँदै अमेरिकी उच्च अधिकारीसँग परराष्ट्र मन्त्रीको टेलिफोन वार्ता, राजदूत नियुक्तिका लागि आवेदन खुल्ला र काबा महिला भलिबलको सेमी फाइनल नेपाली राजसँग सोझो सेटमै पराजित। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संगालाको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो समाचार बुलेटिन अहिले 9 बजे खबर संगाल आउनेछ। हामी छौं सफलताको पाइलामा। अब केही बेरमा तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
5: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्न हुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
7: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565-33394।
8: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
9: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
10: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
9: अनि कहाँ छ छोरा यो पसल?
10: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
11: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
10: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
9: पोखरा 2 बिन्दवासिनी बस पार्क,
10: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
9: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
10: मोबाइल नम्बर 98460-59581,
9: 98165-75।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेरसाबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-5201-79।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
5: रेडियो सफलता 103.4 मेगाहर्ज।
10: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
5: उमंग,
10: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
11: ज्ञानी का मैं गुरु।
10: अब आइतबारदेखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमंग, सुन्न नभुल्नु।

0: ウマンガ。
1: यस संसारमा असम्भव कुराहरूलाई सकारात्मक सोचले सम्भव बनाउँछ।

समय शुभ रहोस, एकदम उत्कृष्ट रहोस, तपाईका राम्रा राम्रा हर मनोकामना पूर्ण हुन्। एउटा एउटा बहानाले हामी खुशी बटुल्ने गर्दछौ, यो खुशी बटुल्दै आफ्नो जीवनमा त्यो शान्तिलाई पनि अंगालो, त्यसले हाम्रो जीवनलाई परिपूर्ण पार्दछ। हामी सुन्दर देखिन्छौ, मनभित्रैबाट हामी गदगद भएपछि हाम्रो सबै कर्म राम्रा बन्दछन्। आज पनि उमंगमा तपाईँको नजिकै हाजिर भएकी छु मन्दिरा। यहाँहरू सम्पूर्णलाई हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दै अभिनन्दन गर्दछु।

हामी प्रत्येक कुरालाई आफ्नो मन र बुद्धिद्वारा बुझ्न चाहन्छौ, तर केही यस्ता चिजहरू छन् जसलाई केवल अनुभव मात्र गर्न सकिन्छ, जस्तो तिर्खा लाग्नु र पानी पिएर तृप्त हुनु।

बत्ती बाल्नुहोस्, अँध्यारो हटाउनुहोस् आफ्नो जीवनमा। सुख र शान्तिले आफ्नो जीवन जिउनुहोस्। आज म तपाईलाई जे दिन गइरहेको छु त्यो सबभन्दा अमूल्य चीज हो। तपाई जादु मन्त्र बिर्सन सक्नुहुन्छ, कुनै चीज छ भने त्यसलाई हराउन पनि सक्नुहुन्छ, तर म जे दिन गइरहेको छु यदि तपाईले यो कुरा बुझ्नुभयो भने तपाईको पूरै जिन्दगी परिवर्तन हुनेछ। यो भन्दा बहुमूल्य चीज अरू हुनै सक्दैन, किनकि यो हो कुरा विवेकको, यो हो कुरा यस जीवनको, यो हो कुरा यस जीवनमा आनन्द लिने विषयको, यो हो कुरा यो जुन जीवन रूपी उपहार तपाईलाई प्राप्त भएको छ त्यसलाई स्वीकार गर्ने बारेमा।

अनि कसले तपाईलाई यो जीवन दिए, कसले तपाईलाई यो जीवन दिए, उनले तपाईलाई यो जीवन दिए जसले सारा संसारको रचना गरेका हुन्। तपाई चन्द्रमालाई हेर्नुहुन्छ, आज म सुन्दै थिएँ त एकजनाले भन्यो कसैले गीत गायो भने चारवटा चन्द्रमा उदाए जस्तै हुनेछ। यदि कुनै राति साँच्चै नै चारवटा चन्द्रमा उदाए भने मलाई त हाँसो उठ्यो, तुरन्तै डाक्टर कहाँ जानेछन्, मैले त चारवटा चन्द्रमा देखिरहेको छु, केही त गडबडी भयो। अनि चारवटा चन्द्रमा उदाउनु भनेको कुनै चीजको उपस्थितिमा त्यो माहौलको शोभा बढ्नु हो, माहौल राम्रो हुनु हो। यति राम्रो चीज जुन प्राप्त भएको छ मानिसले त कल्पना पनि गर्न सक्दैन, योभन्दा राम्रो चीज उसले अरू के पाउन सक्छ। त तपाईलाई म एउटा उदाहरण दिन्छु अनि तपाई यो सुन्नुहोस्, किनकि यदि यो उदाहरण बुझ्नुभयो भने धेरै कुरा बुझ्नुहुनेछ। त म एउटा कोठा बनाउन लगाउँछु, बनाइएको छैन, बनाउन लगाउँछु, अनि त्यो कोठा एकदमै राम्रो कोठा छ, सुन्दर कोठा छ, राम्रो भन्दा राम्रो सिंहमरमरको छ त्यसको भुइँ, भित्तामा चित्रकला यस्ता यस्ता मानिसहरूको छ जो संसारमा सुप्रसिद्ध छन्, त्यसमा राम्रो भन्दा राम्रो पर्दा लगाइएको छ, त्यसमा गलैंचा जुन बिछ्याइएको छ त्यस कोठामा, त्यो यस्तो बिछ्याइएको छ कि कुरै नगरौं, त्यसमा हरेक चीजको प्रबन्ध छ। अब एकजना यस्तो व्यक्तिलाई म खोज्दछु जो साँच्ची नै निकै गरीब छ, जोसँग केही पनि छैन। हेर्नुहोस्, यस्तो व्यक्ति, यस्तो दरिद्र व्यक्ति जसले यस्तो कोठाको उसको जीवनमा कल्पना पनि गर्न सक्दैन, उसलाई म भन्छु कि म तिमीलाई एउटा यस्तो ठाउँमा लिएर जान्छु जुन अत्यन्तै राम्रो छ, अब उसलाई त्यस कोठासम्म म लिएर जान्छु। रातिको समय छ अनि रात पनि यस्तो छ, अन्धारो, चन्द्रमा छैन, छेउ छाउमा कहीँ कतै पनि बत्ती छैन, निष्पट्ट अन्धारो, सबै ठाउँमा अन्धारै अन्धारो छ। अनि ऊ त्यस कोठामा प्रवेश गर्छ, जसै ऊ त्यस कोठा भित्र जान्छ म उसलाई एउटा कुरा भन्छु कि बत्ती बाल्न नबिर्सिनु, उसले त्यो कुरा बिर्सिन्छ। अब कोठामा प्रवेश गर्छ, यताउता हेर्ने कोशिश गर्छ, उसले केही देखिरहेको त छैन, अनि के गर्न थाल्छ, हातले छाम्न थाल्छ। अब उसले हातले छाम्न थाल्छ अनि त्यहाँ एकदमै राम्रो सुन्दर भाँडो राखिएको छ सिसाको, र त्यो झर्छ

0: अब के भयो भुइँमा त्यसै सीता, अनि उसले देखिरहेको त छैन। अलि अघि जान्छ, त्यसपछि उसलाई सीताले घोच्छ, घोच्छ कि घोच्दैन, अनि के हुन्छ? दुख्छ, पीड़ा हुन्छ, कराउँछ। अब के गरोस् बिचराले? जब खुट्टामा सीताले घोच्यो भने अघि बढे, दुख्छ तै पनि दुख हैन त, अनि पछि गयो तै पनि दुख। अब उसले आँखा ठूलो पारेर हेर्ने कोशिश गर्छ, उसले आँखा जति उघारेर हेरे पनि, यति उघारे पनि अँध्यारो छ भने उसले केही देख्न त सक्दैन। जे होस्, यदि उसले आफ्नो खुट्टाबाट सिसा निकाले पनि ऊ कता जाला? उसले देखिरहेको छैन सिसा कहाँसम्म फैलिएको छ, अनि उसले के गरोस्? एउटै कुरा छ, के यो कोठा राम्रो छ कि छैन त्यो कुरा कहिले थाहा हुन्छ? त्यो कहिले थाहा हुन्छ? बत्ती बालेपछि। त्यसमा जुन कला छ त्यसको आनन्द उसले कहिले लिन सक्छ? त्यहाँ जुन खानेकुरा राखिएका छन् तिनलाई उसले कहिले देख्न सक्नेछ? त्यहाँ जुन पलङ राखिएको छ त्यसमा उसले कहिले सुत्न सक्नेछ? यी सारा कुरा, आनन्द लिने, चित्रकलालाई हेर्ने, खानेकुराको आनन्द लिने, पलङमा सुत्ने, सिसाबाट बच्ने, पानी पिउने, यी सबै समस्या बत्तीकै हो। त्यसो भए मेरो एउटा प्रश्न छ, तपाईँ नै हो ऊ? मैले भने गरीब गरीब जोसँग केही पनि छैन, जब तपाईँ जन्मिनु भयो तपाईँसँग के थियो? कति पैसा थियो तपाईँसँग जब तपाईँ आमाको गर्भबाट जन्मिनु भयो? कति पैसा ल्याउनु भएको थियो आफूसँग? एक कौडी पनि थिएन। सबभन्दा दरिद्र, दरिद्र दरिद्र भन्दा पनि दरिद्र, गरीब भन्दा पनि गरीब, दरिद्र दरिद्र दरिद्र दरिद्र दरिद्र भन्दा पनि दरिद्र, गरीब भन्दा पनि गरीब, यस्तो गरीब त कोही पनि छैन। र नौ महिनादेखि केही खाएकै थिएन, नौ महिनादेखि केही पनि खाएको थिएन। हेर्नुहोस्, जब म जान्छु संसारमा, मानिसहरू मसँग यही प्रश्न सोध्छन्, हजुर पानी छ कि छैन यो कोठामा? अनि म के भन्छु? बत्ती बाल्नुहोस्। जब प्रकाश हुन्छ भने तपाईँ देख्न सक्नुहुनेछ, जब तपाईँ देख्न सक्नुहुनेछ भने तपाईँका शंका आफसे आफ हट्नेछन्।
1: थप जानकारीका लागि premrawat.com अथवा 01-590-1765 र 98-43-1650-11 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कका लागि 9856035394।
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
4: हेलो, हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पढ्नुहोस् है। ए ए नानी, छोरी,
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
6: लु दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के हो, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
9: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
8: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
9: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
8: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98568104।
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इंटरनेशनल फर्टिलिटी सेंटर
10: आयो है मासू ताजा मासू दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट शप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टू मिट
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: खै जन्मदर्ता दिनुस् त।
7: जन्मदर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेन।
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
11: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
10: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
11: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
13: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
12: हजुर, +2 सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
13: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
14: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिपेडुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811062983, 9855582855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
15: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
16: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
15: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
16: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
15: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
16: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
15: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
16: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
17: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ।
18: मेरी आमै नि घर बनाउन लाख कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
17: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
19: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
20: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161525904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ, सामाजिक
4: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसित ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ।
10: मदन भण्डारीलाई साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ।

0: वर्षायामको समय जति बेला पनि बाढ़ी पहिरो आउन सक्छ। त्यसैले खाली ठाउँमा वृक्षारोपण गरौं, बाढ़ी पहिरोबाट बचौं। जनहितका लागि रेडियो सफलता 103.4 MHz पोखरा।
1: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
2: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
3: जनहितका लागि रेडियो सफलता 103.4 MHz।
4: दिदी, म त चितवन जान लागेको, यस्तो घरको रेखदेख गरिदिनु ल।
5: ए बहिनी, यस्तो वर्षाको समयमा बाढी पहिरोको जोखिम छ। बाटोको अवस्था कस्तो छ थाहा पाएर त हिँडेकी हौ नि।
4: नाइ दिदी, मलाई त केही पनि थाहा छैन।
6: सावधान, बर्खाको समयमा यात्रा गर्दा बाटोको अवस्था र मौसम सम्बन्धी जानकारी लिएर मात्र

0: अनाव्र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौं।
1: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ।
0: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
2: ओहो दाई, कति मान्छे कुचेको, सास फेर्न नि गाह्रो भइसक्यो।
3: के गर्नु त बहिनी, पैसा कमाउने पर्यो क्यारे, अलि मिलेर बस्नु न भइहाल्छ नि।
4: ल यो दाई पनि यसरी गाडीले ठिक्नै नसक्ने गरी जोखिम मोलेर यात्रा गर्दा दुर्घटना पनि हुन सक्छ।
2: त्यति मात्रै कहाँ हो र, सिट संख्या भन्दा बढी यात्रीहरू राख्दाखेरि कारवाहीमा पनि परिन्छ।
0: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
5: ए बहिनी, कता आएकी?
6: हेर्नु न दिदी, म त यहाँ बाबु नानीलाई खाजा किन्न आएकी।
5: ल बहिनी, तिमी जस्तो बुझेको मान्छेले पनि आफ्नो बाबु नानीलाई बाहिरको जङ्क फुड खाएर हुन्छ त? अल्छी नगरी आफै घरमा कहिले मकै कहिले रोटी बनाएर देऊ न, स्वास्थ्यलाई पनि राम्रो, पैसाको पनि सदुपयोग।
6: ए हो त है दिदी, अबदेखि म पनि आफ्नो बाबु नानीलाई घरमै बनाएर खाजा खुवाउँछु।
7: स्वस्थ र पोषिलो खाना खुवाऊ, आफू र आफ्नो परिवारलाई सधैँ स्वस्थ र तन्दुरुस्त राखौ। जनहितका लागि जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज।
8: ए दिदी, हतार हतार कता हिँड्नु भएको?
9: हेर न बहिनी, खाना पकाउँदै थिए, झ्याप्पै ग्यास सकियो, ग्यास किन्न हिँडेको।
8: ल दिदी, ग्यासको झन्झट किन लिने, खुरुक्क विद्युतीय इन्डक्सन चुलो किनेर बिजुलीबाटै खाना पकाउनुहोस् न, ग्यासबाट हुन सक्ने दुर्घटनाबाट पनि बच्ने, पैसा पनि बचत हुने।
9: ए हो त है, त्यसो भए अब म पनि विद्युतीय इन्डक्सन चुलो नै प्रयोग गर्छु।
10: विद्युतीय इन्डक्सन चुलो प्रयोग गरौं, आयातित इन्धन खपत कम गरौं। जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
11: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देख्नुहुन्छ नि।
12: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ, न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
11: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन, मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
0: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। आज हामी कार्यक्रम समय सन्दर्भ केही प्राविधिक कारणवश केही ढिला भएका छौं, तर कार्यक्रम चाहिँ

0: हामीले सुरु गरेका छौं कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। आज हामीले कार्यक्रम समय सन्दर्भमा छलफल गर्नेछौ यति बेला नेपालको दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 को स्थलगत तथ्याङ्क संकलन कार्यक्रम भइरहेको छ। वैशाखको 2 गतेदेखि असार 7 गतेसम्म यो जारी रहनेछ। तथ्याङ्क आर्थिक गणनाको विधि प्रक्रिया प्रगति चुनौती र यसको महत्व के छ यो विषयमा आज हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ तथ्याङ्क समन्वय कार्यालय कास्कीका तथ्याङ्क समन्वय अधिकारी नन्दलाल सापकोटा आज हामीसँग हुनुहुन्छ। सर, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। हजुर, यो कास्कीको हकमा चाहिँ के भइरहेको छ सर? तथ्याङ्क संकलन गर्ने कार्य कहाँसम्म पुगेको छ?
1: यो राष्ट्रिय दोस्रो राष्ट्रिय आर्थिक गणना कार्यालय यो आर्थिक गणना कार्यक्रमको हामी फिल्ड 2083 वैशाख 2 गतेदेखिबाट सञ्चालन गरेका छौं र यसमा समयका हिसाबले पनि हामी करिब करिब अब आजका हिसाबले करिब अब असारको 7 गतेसम्म जान्छ। लगभग अब हामी 25 दिन जति मात्र बाँकी छौं र कार्य चाहिँ सुचारू रूपमा चाहिँ सम्पन्न भइरहेको छ।
0: यो चाहिँ किन आवश्यक छ सर? आर्थिक गणना किन आवश्यक छ?
1: आर्थिक गणना किन आवश्यक छ भन्दाखेरि आर्थिक गणनाले देशभरमा भएका आर्थिक क्रियाकलापहरूको सम्पूर्ण आर्थिक क्रियाकलापहरूको गणना गर्ने गर्दछौँ हामीले। यसरी आर्थिक क्रियाकलापको गणना गर्दाखेरि मैले यसलाई अलिकति त्यो मेडिकलको टर्ममा पनि भन्ने गर्दछु। कहिलेकाहीँ जस्तो कुनै पनि डक्टरले चेक गर्नु पर्यो भने चेक गर्नुभन्दा अगाडि हामी जस्तो होल बडी चेकअप गर्छौँ नि, त्यस्तै गरेर यो आर्थिक गणना पनि राष्ट्रको अर्थतन्त्रको लागि होल बडी चेकअप जस्तै हो। अर्थतन्त्रको कुन अर्थतन्त्र कस्तो अवस्थामा छ, कुन ठाउँमा समस्या छ, हाम्रा सम्भावनाहरू के हुन्, चुनौतीहरू के हुन् र हामीले विकासका लागि चाहिँ कस्तो आर्थिक मोडल अथवा आर्थिक चाहिँ कुन क्षेत्रमा चाहिँ प्रायोरिटी गर्नुपर्छ, हाम्रो सम्भावनाका क्षेत्र कुन हुन् र हामीले चाहिँ त्यो सम्भावनालाई कति उजागर गर्न सकेका छौँ भन्ने चित्र चाहिँ यसले चाहिँ दिन्छ। जसरी हामी ल्याबमा गएर होल बडी टेस्ट गर्दाखेरि हाम्रा चाहिँ कुन अङ्गले चाहिँ समस्या छ, कुन अङ्गले चाहिँ काम गरिरहेको छ भन्ने थाहा हुन्छ भने जस्तै यसले चाहिँ समग्र राष्ट्रको अर्थतन्त्रमा चाहिँ कहाँनिर समस्या छ होइन, कहाँनिर हामीले चाहिँ राम्रो गर्न सक्छौँ र कुन सरकारले चाहिँ कुन नीति अथवा कुन नीति लियो भने त्यो सरकारले लिएको लक्ष्यलाई चाहिँ प्राप्त गर्न सक्छ भन्ने सूचना प्राप्त हुन्छ। त्यसका लागि चाहिँ आर्थिक गणना महत्वपूर्ण छ। त्यो भएर नै नेपाल सरकारले 2075 पहिलो आर्थिक गणना गर्यौं र 2075 पहिलो आर्थिक गणना गर्दाखेरि हामीलाई जापान सरकारको प्राविधिक सहयोग भएको थियो र यसपालि चाहिँ हामीले दोस्रो आर्थिक गणना नेपाल विशुद्ध नेपाल सरकारकै चाहिँ स्रोतमा चाहिँ गर्दैछौँ हामीले। यसमा चाहिँ प्राविधिक र आर्थिक सबै हाम्रा नेपाल सरकारकै स्रोत मार्फत गर्दैछौँ।
0: यो यसअघि गरिएको आर्थिक गणनाबाट कस्ता उपलब्धि सिकाइ प्राप्त भएका थिए सर?
1: यो पहिलो आर्थिक गणनाबाट हामीलाई चाहिँ सुरुवात थियो। हामीलाई सुरुवात भइसके पछाडि हामीले अर्थतन्त्र हामीले भन्दै गर्दा आएको अनौपचारिक अर्थतन्त्रको हिस्सा बढी छ भन्छौँ हामीले, तर त्यसलाई चाहिँ प्रामाणिक आधार चाहिँ थिएन। प्रामाणिक आधार नहुँदाखेरि पहिलो आर्थिक गणनाबाट हामीले चाहिँ अर्थतन्त्रको संरचना कस्तो छ त, औपचारिक कस्ता कति छन् र अनौपचारिक कति छन् भनेर एउटा चाहिँ हामीलाई सूचना प्राप्त भयो। अनि त्यस्तै गरेर हाम्रोमा चाहिँ कुन क्षेत्रमा चाहिँ बढी मात्रामा चाहिँ हाम्रो व्यवसायहरू छन् भन्नेमा पनि हामीलाई चाहिँ व्यापार क्षेत्रमा अलिकति बढी चाहिँ व्यापार र सेवा क्षेत्रमा बढी प्रतिष्ठानहरू रहेको देखियो होइन, ती कुराहरू भएका थिए र त्यही अनुरूप चाहिँ अर्थतन्त्रलाई कस्तो गर्ने भनेर हाम्रो 15 र अथवा 16 योजनामा त्यसका आधारमा चाहिँ योजनाहरू बनेका छन् होइन। त्यसले अब हामीलाई चाहिँ अब त्यो सूचना प्राप्त भयो, त्यस पछाडि अब चुनौती त अब हामीलाई त्यो अर्थतन्त्रको कसरी संरचनागत रूपमा चाहिँ बदल्ने अथवा आर्थिक वृद्धि हासिल गर्ने भन्ने त त्यो सरकारले नीतिगत रूपमा लिने भयो। हामीलाई चुनौती कार्य सञ्चालनका क्रममा चुनौती भनेको व्यवसायहरूकोमा चाहिँ सुरुमा भएको हुनाले अहिले पनि यद्यपि व्यवसायहरूलाई चाहिँ यो सर तथ्याङ्क अथवा सूचना चाहिँ दिँदाखेरि सरकारमा कहीँ कतै हामी चाहिँ अप्ठ्यारोमा पर्छौँ कि भन्ने खालको त्रास अथवा मनोविज्ञान चाहिँ देखिन्छ। त्यो यद्यपि अहिले पनि केही हदसम्म कायम छ।
0: हजुर सरले भने जस्तै त्यसले सही सूचना आउँछ सही तथ्याङ्क आउँछ भन्ने ग्यारेन्टी त भएन नि त सर। हामीले त्यसमा चाहिँ संकलन गर्दाखेरि विधि प्रक्रिया कस्तो हामी प्रयोग गर्छौँ त्यसले फरक पार्छ कि
1: होइन? यसमा चाहिँ हामीले सकेसम्म तथ्याङ्क संकलन गर्दाखेरि सही नै चाहिँ सही सूचना आओस् भनेर प्रयास गर्छौँ हामी। अब यसका विभिन्न स्रोतहरू पनि छन् तथ्याङ्क अथवा सूचना प्राप्त गर्ने। ती सूचना प्राप्त गर्ने विभिन्न स्रोतहरू मध्येमा हामी प्राथमिक स्रोत नै जान्छौँ, द्वितीय स्रोतमा जाँदैनौँ, द्वितीय स्रोतमा नगइसम्म प्राथमिक स्रोतमा गएर उहाँहरूसँग प्रत्येक गणकहरू हाम्रा गणकहरू चाहिँ सम्भव भएसम्म उहाँहरू प्रत्येक प्रतिष्ठानको व्यवसाय प्रतिष्ठान भएको स्थलमै पुग्नुहुन्छ। सम्बन्धित व्यक्तिसँग उहाँहरूका चाहिँ मुख्य मुख्य विवरणहरू संकलन गर्छौँ हामीले, अनि त्यो संकलन गरे पछाडि उहाँहरूसँगबाट सही सूचना चाहिँ को लागि अनुरोध गर्छौँ। केही ठाउँमा चाहिँ व्यवसायीहरूले प्रतिष्ठान भन्नेहरूले चाहिँ अलिकति हिचकिचाउनु भएको अथवा सरकारसँगको असन्तुष्टि अथवा अब यो हामी सरकारी निकायको हिसाबमा जाँदाखेरि सरकारसँगको असन्तुष्टिले गर्दाखेरि दिएर के फाइदा हुन्छ अथवा हामीले पटक पटक दिएका छौँ भन्ने सन् तरिकाको असन्तुष्टि त चाहिँ व्यक्त गर्नुहुन्छ। तर उहाँहरूलाई पनि अब यसको उद्देश्यको बारेमा हाम्रा गणकले अनि त्यसपछि गणक पश्चात अनि सुपरिवेक्षकले चाहिँ सम्झाइसके पछाडि अथवा यो बुझाए पछाडि उहाँहरूले चाहिँ दिनुभएको छ। त्यो हिसाबमा अब हामी चाहिँ के गर्छौँ भने उहाँहरूसँगै चाहिँ आधार मानेर उहाँहरूले दिएकै सूचना चाहिँ विश्वसनीय छ भन्ने आधार मानेर गर्छौँ। त्यो हदसम्म केही हदसम्म चाहिँ यो सही पनि हो, त्यसकारण सूचना सही नै प्राप्त गरेका छौँ भन्ने चाहिँ लाग्छ हामीलाई।
0: हजुर यसपटकको आर्थिक गणनामा केही नयाँ क्षेत्र पनि समेटिएका छन् कि कुन कुन क्षेत्रहरू छन् सर?
1: यसमा आर्थिक गणनाको क्षेत्र भन्नाले कस्तो छ भने हामीले यो समग्र अर्थतन्त्रलाई नै कभर गर्ने भएको हिसाबमा चाहिँ हामीले 2075 समेटेका क्षेत्र र अहिले 2082 समेटेका क्षेत्र क्षेत्रगत हिसाबमा त सबै नै एकै हुन्। अब हामीले त्यसैलाई गरेका छौँ तर 2075 गर्दै गर्न 2075 र अहिले पनि अब हामीले जुन चाहिँ 2082 गर्दैछौँ, 82 गर्दाखेरि हामीले त्यो अर्थतन्त्र आर्थिक क्रियाकलापलाई समग्र रूपमा गणना गर्न सजिलो होस् भनेर अन्तर्राष्ट्रिय रूपमा चाहिँ 21 चाहिँ उद्योगहरूमा चाहिँ वर्गीकरण गरेका छौँ होइन। 21 उद्योगहरूमध्ये हामीले चाहिँ 18 उद्योगहरूको मात्रै तथ्याङ्क चाहिँ संकलन गर्ने गर्दछौँ। यी 3 उद्योगहरूमा चाहिँ हामी जाँदैनौँ होइन। यो 3 उद्योगहरूमा अब 18 उद्योगमा हामी चाहिँ जान्छौँ, एउटा उद्योगमा चाहिँ हामी के गर्छौँ भने पार्सियल जान्छौँ। जस्तो कृषि भन्ने, कृषि वन र माछा पालन भन्ने उद्योग हुन्छ, त्यसमा चाहिँ प्रारम्भिक रूपमा प्राथमिक रूपमा चाहिँ कृषि उत्पादन गर्ने, माछा पालन गर्ने र वन पैदावार सम्बन्धी होइन त्यस्ता उत्पादनहरू गर्ने उद्योगको चाहिँ दर्ता जुनको चाहिँ के छ, दर्ता गरिएका मात्रै छन्, त्यस्ता दर्ता गरिएको व्यवसायलाई मात्रै लिने गरिन्छ भने अन्य उद्योगहरू चाहिँ हामीले जस्तो अब खानी तथा उत्खनन भयो, अनि त्यस पछाडि विद्युत, पानी, ग्यास लगायतको, अनि त्यसपछि हामी चाहिँ म्यानुफ्याक्चरिङ भन्छौँ, कुनै पनि वस्तुको भौतिक तथा रासायनिक स्वरूप चाहिँ परिवर्तन हुन्छ भने त्यस्तो उद्योगलाई चाहिँ हामी उत्पादनमूलक अथवा उत्पादन अथवा म्यानुफ्याक्चरिङ उद्योग भनेर भन्छौँ। त्यस्ता उद्योगहरू लगायत गरेर हामी 18 उद्योगमै जान्छौँ। त्यो 18 उद्योगमा गइसके पछाडि 3 उद्योगलाई चाहिँ हामी फेरि लिँदैनौँ। जस्तो यसमा चाहिँ सार्वजनिक प्रशासन लिँदैनौँ, जहाँ चाहिँ सरकारकै स्रोतबाट आउने भएको हुनाले त्यहाँ चाहिँ गइराख्नु आवश्यक छैन भन्ने एउटा, अनि त्यस्तै अन्तर्राष्ट्रिय संघ संस्थाहरूको चाहिँ क्रियाकलापहरू चाहिँ त्यो पनि लिँदैनौँ यो अन्तर्राष्ट्रिय रूपमा चाहिँ उद्योगको रूपमा छ भने। अर्को हामीले नलिने चाहिँ घर परिवारले चाहिँ पेड इम्प्लोइ राखेर गरेका क्रियाकलापहरूलाई पनि राख्दै लिँदैनौँ होइन। जस्तो अब कसैले चाहिँ घरमा बालबच्चा वृद्ध वृद्धाहरू छन् र उहाँहरूको चाहिँ स्याहार सुसारको लागि चाहिँ केयर गिभर अथवा नर्सै राखेर गर्नुभएको छ भने त्यो पनि आर्थिक क्रियाकलाप हो अन्तर्राष्ट्रिय रूपमा चाहिँ हामीले वर्गीकरण गर्दाखेरि। तर त्यस्तालाई चाहिँ समेट्न अहिले दायरा अलिक ठुलो हुने र हाम्रो चाहिँ अर्थतन्त्रमा त्यसको आकार त्यति ठुलो नभएको हुनाले हामीले चाहिँ त्यो विस्तार हुँदैछ, विस्तार हुँदै गरेको र त्यसलाई चाहिँ घर परिवारका अन्य सर्वेक्षणहरू मार्फत हामीले त्यसलाई संकलन गर्न सकिने भएको हुनाले अहिलेको आर्थिक गणनामा हामीले तिनीलाई लिएका छैनौँ, यी 18 छन् र यिनलाई 18 उद्योगमा चाहिँ हामी कसरी संकलन गर्छौँ भने दुई प्रकारको प्रश्नावली अथवा दुई प्रकारको विधि चाहिँ प्रयोग गर्छौँ। एउटा विधि चाहिँ कस्तो छ भने प्रश्नावली विधि भन्छौँ हामी, हुन त दुवै प्रश्नावली विधि नै हुन्। एउटामा गणक चाहिँ त्यो प्रतिष्ठानको प्रतिष्ठान व्यवसाय भएकै ठाउँमा जानुहुन्छ, गइसकेपछि गणक आफैले व्यवसाय धनीसँग त्यसको विवरणहरूको बारेमा सोधेर आफैले रेकर्ड गरेर ल्याउनुहुन्छ भने, अर्को चाहिँ ई सेन्सस भन्छौँ हामीले। ई सेन्ससमा त्यो प्रतिष्ठानमा पुगिसकेपछि गणकले चाहिँ यदि कुनै प्रतिष्ठान अथवा व्यवसायीले म चाहिँ अनलाइनद्वारा नै म चाहिँ के गर्छु त विवरण लिन्छु भन्नुभयो भने उहाँहरूलाई पनि त्यो सुविधा पनि दिएका छौँ। त्यो सुविधा अनुसार चाहिँ एउटा युजर नेम र पासवर्ड दिन्छौँ, त्यो पासवर्ड चाहिँ पछि परिवर्तन गर्न सक्नुहुन्छ उहाँले। परिवर्तन गरिसके पछाडि त्यो विवरणहरू उहाँले आफैले भर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ गणकले निश्चित ठाउँमा चाहिँ उहाँहरूले चाहिँ सिकाउनुहुन्छ, जस्तो केही प्राविधिक कुराहरू छन् त्यही प्राविधिक कुराहरूलाई गणकले चाहिँ सिकाउने, आफ्नो कुनै समस्या परेमा समाधानको लागि चाहिँ सम्पर्क नम्बर पनि दिएर आउनुहुन्छ। त्यसरी चाहिँ दुईटा, एउटा गणक आफैले भरेर आउँछ भने अर्को चाहिँ उहाँहरू व्यवसाय आफैले चाहिँ भर्न पाइने ई सेन्सस विधि भन्छौँ हामीले, ई सेन्सस पनि गरेका छौँ।
0: हजुर सर, यो चाहिँ कतिको अघिल्लो चोटिको हिसाबले हेर्दाखेरि नि कतिको प्रभावकारी भयो, जस्तै जाने त्यहाँ चाहिँ प्रमुख नभेट्टिने होइन, अथवा पटक पटक फोन गर्यो अनि हुन्छ ल गरिहाल्छु भन्ने, त्यसको लागि चाहिँ त अब जनशक्ति पनि त त्यही अनुसारको चाहिन्छ। कसरी परिचालन गर्नुभएको छ सर, यति बेलाको लागि छुट्टै एक्स्ट्रा जनशक्ति थप्नु भएको छ कि कति छ?
1: यो हामीले नियमित रूपमा चाहिँ तथ्याङ्क सम्बन्धी कार्यालयमा नियमित हुने जनशक्ति त एउटा भइहाल्यो, ती बाहेक हामी यस्ता आयोजना अथवा परियोजनाहरूको लागि चाहिँ छुट्टै रूपमा चाहिँ जनशक्ति लिन्छौँ, जस्तो जनगणनाका लागि, कृषि गणनाका लागि अथवा आर्थिक गणना अहिले सञ्चालन भइरहेको आर्थिक गणनाका लागि चाहिँ हामीले निश्चित समय अवधिको लागि चाहिँ नयाँ जनशक्ति चाहिँ लिने गर्छौँ। अहिले पनि हामीले यो 2.5 महिनाको लागि चाहिँ सञ्चालन हुने गणना हुने 2.5 महिनाको अवधिको लागि चाहिँ हामीले करारमा सुपरिवेक्षक तथा गणक गरेर हामी 14 सुपरिवेक्षक र हामीले चाहिँ 110 गणक गरेर हामी चाहिँ 124 भाइ बहिनीहरू चाहिँ फिल्डमा खटिनु भएको छ। उहाँहरूलाई हामीले चाहिँ 5 दिन तालिम पनि दिएको थियौँ, तालिम दिए पश्चात पठाएको छौँ फिल्डमा। र यो पटक पटक अब चाहिँ जस्तो केही ठाउँमा चाहिँ सम्बन्धित उत्तरदाता मुख्य उत्तरदाता नभेटिदिनुहुन्छ, नभेटिएको ठाउँमा पनि उहाँहरू जानुहुन्छ। हामीले उहाँहरूलाई चाहिँ यो अहिले हामीले 2075 एउटा हामीसँग चाहिँ फिगर छ, अनि त्यस पछाडि 75 पछाडि यो चाहिँ आर्थिक वृद्धि दर अथवा यो चाहिँ औद्योगिक चाहिँ वृद्धि भयो भन्ने अनुमान गरेर हामीले क्षेत्र चाहिँ छुट्याएका छौँ। यिनीहरू प्रत्येक वडामा चाहिँ वडाभित्र पनि गणना क्षेत्र भनेर छुट्याएका हुन्छौँ हामीले। उहाँहरूलाई चाहिँ त्यो 2.5 महिनाको अवधिमा चाहिँ भ्याउने गरेर हामी चाहिँ क्षेत्र विभाजन गरेर पठाएका छौँ, र त्यो हिसाबमा चाहिँ उहाँहरूले एकचोटि भेटिएन भने अब 2-3 प्रयास गर्नुहुन्छ, त्यो प्रयास गर्नुहुन्छ, टेलिफोन मार्फत सम्पर्क गरेर कुन समय लिउँ भनेर पनि जानुहुन्छ। सकेसम्म हामीले चाहिँ गणकहरूलाई चाहिँ आफ्नो स्थानीय नै क्षेत्र पार्ने क्षेत्र भयो भने उहाँहरूले काम गर्न पनि सजिलो हुने हिसाबमा त्यसरी प्राथमिकता गरेका छौँ। तर त्यो गर्दै गर्दा नै केहीलाई चाहिँ अब आफ्नोभन्दा अलिक फरक भूगोल पर्ने अवस्था पनि हुन्छ नि।
0: हजुर सर, योले अब जस्तै उद्योग, व्यापार, सेवा लगायतका संस्थाहरूलाई चाहिँ यो गणनाले चाहिँ कसरी सहयोग पुर्याउँछ?
1: यो यहाँ महत्वपूर्ण प्रश्न यहाँले चाहिँ भन्नुभयो, कस्तो छ भने व्यवसायहरूलाई चाहिँ हामीले दिएर के हुन्छ भन्ने एक हिसाबको चाहिँ छ होइन। त्यो हुँदै गर्दाखेरि उहाँहरूले सूचना प्राप्त गरिसकेपछि उहाँहरूले पनि हामी कहाँ छौँ होइन, अथवा हाम्रो प्रतिस्पर्धी कतिवटा व्यवसाय उद्योग क्षेत्रमा अथवा भोलि अहिले सञ्चालन भइरहेकाले पनि त चाहिँ सेवा क्षेत्रमा चाहिँ कतिवटा उद्योगहरू अथवा प्रतिष्ठानहरू रहेछन् भन्ने पनि थाहा पाउनुहुन्छ उहाँहरूले। अनि त्यस्तै गरेर त्यसको अवस्थाको बारेमा थाहा पाएपछि जनशक्तिको यसमा चाहिँ हामीले मुख्य रूपमा चाहिँ आर्थिक गणनामा के सोध्छौँ भने त्यो परिचय सोध्छौँ होइन, अनि त्यस पछाडि हामी चाहिँ संलग्न जनशक्तिको बारेमा सोध्छौँ, अनि संलग्न जनशक्तिको बारेमा सोधिसकेपछि त्यो जनशक्ति चाहिँ स्वदेशी हो कि विदेशी हो भनेर सोध्छौँ, र हामीलाई मूल्य अभिवृद्धिको लागि चाहिँ सजिलोको लागि हामी के गर्छौँ भने उहाँहरूको चाहिँ कारोबारको औसत रूपमा चाहिँ वार्षिक कारोबार अथवा सन्दर्भ अवधि हुन्छ हाम्रो सन्दर्भ अवधि 2081-82 लिएको छ हामीले। सन्दर्भ अवधिमा उहाँले चाहिँ कति कारोबार गर्नुभयो र त्यसको लागि चाहिँ कारोबारको लागि कति लागत लाग्यो र पुँजी कति लगानी गर्नुभयो भनेर त्यति विवरण सोध्छौँ। यो विवरणका आधारमा उहाँहरूले चाहिँ उहाँहरूको चाहिँ सम्भावनाका क्षेत्रहरू पनि पहिलाउन सक्नुहुन्छ। अनि त्यस्तै गरेर व्यवसायहरूसँग हामी के पनि सोध्छौँ, उहाँहरूले चाहिँ भोग्नुभएका समस्याहरूलाई चाहिँ हामीले 10 वर्गमा चाहिँ छुट्याएका छौँ। ती 10 वर्गहरूमा चाहिँ कुन कुन वर्गमा चाहिँ कस्ता खालका चाहिँ समस्याहरू उहाँहरूले चाहिँ भोग्नु भएको छ त तिनको पनि सूचीकृत गर्छौँ। त्यो सूचीकृत गरिसकेपछि उहाँले त्यो व्यवसायको सन्दर्भमा समस्या के हुन् पनि थाहा हुन्छ, व्यवसाय गर्दाखेरि जनशक्तिको उपलब्धता पनि कस्तो छ, होइन, स्वदेशी छन् कि विदेशी छन् अथवा कति जनशक्ति चाहिँ संलग्न भएका छन् र कुनै पनि क्षेत्रमा चाहिँ यदि कुनै उहाँहरूको चाहिँ अब भोलि चाहिँ व्यवसाय सञ्चालन गर्ने क्रममा उहाँहरूलाई चाहिँ कुन हो त सम्भावनाको क्षेत्र भन्ने पनि थाहा हुन्छ। त्यसले गर्दा उद्योगिक व्यवसायलाई चाहिँ मैले राज्यमा कति लगानी अथवा योगदान गरेको छु, होइन, अथवा भोलि कुन क्षेत्रमा चाहिँ मलाई चाहिँ यो कुन क्षेत्र चाहिँ मेरो लागि चाहिँ लाभदायक हुनसक्छ, होइन, समस्याहरू के हुन् भनेर त्यो पोलिसी फिडब्याक सर उहाँहरूलाई पनि हुन्छ, एउटा जानकारी पनि थाहा हुने भयो। अर्को सरकारले त्यो त्यसका आधारमा नीतिगत रूपमा चाहिँ सुधार गर्यो भने, होइन, अब त्यो नीतिगत सुधारले पनि उहाँहरू लाभान्वित हुन सक्नुहुन्छ।
0: हजुर, यो तथ्याङ्क चाहिँ सरकारले जस्तै अब नीति कार्यक्रमहरूमा पनि समेट्नु होला, होइन, त्यो सँगसँगै प्रष्ट रूपमा भन्नुपर्दाखेरि सर सरकारले कुन कुन नीतिगत क्षेत्रमा चाहिँ प्रयोग गर्छ यो तथ्याङ्क?
1: यो तथ्याङ्कको प्रमुख रूपमा चाहिँ एउटा हामीले नेपालको आर्थिक क्रियाकलापहरूको मापनको लागि नै गर्छौँ। जस्तो अहिलेकै आर्थिक गणनाको लागि चाहिँ अर्थतन्त्र मापन उसमा चाहिँ अर्थतन्त्र मापनको लागि आर्थिक गणना भन्ने नारा छ हाम्रो, होइन, हामी अर्थतन्त्र कसरी मापन गर्छौँ भन्दाखेरि यहाँहरूले अब समाचारमा अथवा विभिन्न हामी चाहिँ स्रोतहरूमा हामी के गर्छौँ भने विश्वको चाहिँ प्रथम अर्थतन्त्र अमेरिका भन्छौँ, त्यो कुन आधारमा भन्छौँ भन्दाखेरि अर्थ उसमा चाहिँ कुल ग्राहस्थ उत्पादनमा उसको चाहिँ कति भ्यालु छ भन्ने हिसाबले गर्छौँ। त्यसै गरेर कुन अर्थतन्त्रले चाहिँ हामी एकदम राम्रो पर्फर्मिङ गरिरहेको छ अथवा कुन अर्थतन्त्रले राम्रो गरेको छ भन्दाखेरि उसको आर्थिक वृद्धि दर निकाल्छौँ, होइन, त्यसका लागि चाहिँ हामीलाई त्यो अर्थतन्त्र मापनका लागि पनि हामीलाई यो आर्थिक गणनाबाट प्राप्त सूचनाहरू एउटा आधार हुन्छ। एउटा चाहिँ अर्थतन्त्रको मापनकै लागि हाम्रो अर्थतन्त्रको आकार कत्रो छ, एउटा चाहिँ अब हाम्रो 60 खर्ब कि जस्तो अब हामीले अलि अगाडि चुनावमा यहाँहरूले विभिन्न राजनीतिक दलका वाचापत्रहरू अथवा घोषणापत्रहरू गर्नुभयो भने 200 खर्बको जस्तो अहिलेको अब सरकारमा सत्तारूढ दलले पनि 200 खर्बको जीडीपी पुर्याउने भनेको थियो नि, 200 खर्बको जीडीपी पुर्याउने भन्दा हामीले चाहिँ त्यो केही क्रिटिक्सहरूको आलोचकहरूले के भन्यो भने 200 खर्ब पुर्याउन सकिन्छ र भने 200 खर्ब पुग्यो कि पुगेन भनेर मापन गर्नको लागि पनि हामीलाई यो आर्थिक गणना एउटा आधार हुन्छ क्या। अहिले हामी कहाँ छौँ, होइन, अब त्यो आर्थिक गणना जस्तो अहिले हामीले चाहिँ 60 खर्ब भनेर भनिरहेछौँ भने 60 खर्ब अथवा 100 उसमा चाहिँ यो 60 खर्बलाई चाहिँ 200 खर्ब बनाउन कहाँ पुग्ने भने एउटा सरकारले अब एउटा मापन गरेर हाम्रो अवस्था के छ भन्ने हुने भयो। अब हामी कहाँ जाने भन्ने ठाउँमा चाहिँ त्यो कुन लक्ष्य कुन साधन प्रयोग गर्ने भन्ने पनि सरकारलाई चाहिँ नीतिगत फिडब्याक चाहिँ हुन्छ।
0: यो अब यो त सरकारलाई भनेपछि स्थानीय सरकारलाई पनि हुन्छ, प्रदेशलाई पनि त्यही खालको यो ठ्याक्कै फाइदा चाहिँ कसरी लिन सक्छन् स्थानीय सरकार र प्रदेशमा?
1: स्थानीय सरकार र प्रदेश सरकारले फाइदा कसरी लिन सक्छन् भन्दाखेरि स्थानीय सरकार आफैले पनि आफ्नो चाहिँ व्यवसाय आफ्नो ओडामा अथवा आफ्नो क्षेत्रमा चाहिँ कुन कुन व्यवसायहरू सञ्चालनमा छन् भनेर त्यो उहाँहरूले त्यो एउटा फायर एउटा जानकारी हुने भयो। अर्को तदनुरूप उहाँहरूले चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि नीति पनि बनाउन सक्नुहुने भयो, होइन, प्रोत्साहनका लागि चाहिँ। अनि हामी अर्को चाहिँ के गर्छौँ भने कति चाहिँ प्रतिष्ठानहरू चाहिँ अब यो दर्ता भएका छन्, कति प्रतिष्ठानहरू दर्ता भएका छैनन्, र अर्को स्थानीय सरकारले चाहिँ के गर्न के पनि गर्न सक्छ भने संलग्न जनशक्तिहरू चाहिँ कस्तो खालको जनशक्तिहरू छन्, जस्तो हामी कहाँ अहिले पनि के छ भने प्राविधिक जनशक्तिहरू स्वदेशी जनशक्तिहरू अलिक कम हुन् कि भन्ने चाहिँ एउटा आवाज भइरहेको छ। यसले एउटा पिक्चर दिन्छ, पिक्चर दिइसकेपछि स्थानीय जनतालाई चाहिँ त्यो प्राविधिक रूपमा चाहिँ दक्ष बनाउन पनि उहाँहरूले नीति लिन सक्नुहुन्छ, एउटा फाटो त्यो भयो। अर्को कति दर्ता छन् छैनन् भनेर पनि उहाँहरूले चाहिँ त्यो पनि एउटा फिडब्याक हुन्छ। अनि तेस्रो चाहिँ अब यो प्रदेश सरकारको रूपमा चाहिँ कस्तो हुन्छ भने हामीले यो प्रदेशको अस्ति 6 गते पनि हामीले प्रादेशिक चाहिँ यो राष्ट्रिय लेखा अनुमान गर्यौं, त्यो अनुमान गर्दै गर्दाखेरि गण्डकी प्रदेशको चाहिँ कुल ग्रास्त उत्पादन चाहिँ हामी 6 खर्बको हाराहारीमा छ भनेर भन्यो होइन, यसले 5 खर्ब 92 अर्ब चाहिँ छ, त्यसलाई चाहिँ राउन्ड नम्बर गर्दाखेरि 6 खर्ब भनौँ। त्यो 6 खर्बको चाहिँ जीडीपी भइसके पछाडि त्यसरी हेर्दाखेरि अब सुदूरपश्चिम

0: र कर्णाली प्रदेशभन्दा माथि पाँचौं स्थानमा थियो गण्डकी प्रदेश। त्यो प्रदेश सरकारले पनि त्यसका आधारमा केन्द्र संघीय सरकारबाट त्यो समानीकरण अनुदानहरू आदि इत्यादि चाहिँ प्राप्त गर्ने गर्छ होइन। त्यसको लागि पनि प्रदेश सरकारलाई त्यो पनि एउटा आधार हुन्छ। र मुख्य यसले चाहिँ के गर्छ भने अब यो आफैमा जस्तो अब हामी ल्याब रिपोर्टहरू अघि मैले जोड्न खोजेको जस्तो मेडिकलको जस्तो मेडिकलमा ल्याब रिपोर्ट आफैमा केही होइन नि। ल्याब रिपोर्टको आधारमा चाहिँ कहाँ कहाँ समस्या छ भन्ने थाहा भइसके पछाडि सरकारले चाहिँ कहाँनिर चाहिँ मैले उपचार गर्नु पर्यो भने जस्तै गरेर स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारले मेरो क्षेत्राधिकारभित्र चाहिँ मैले के गर्न सक्छु भनेर उहाँहरूले चाहिँ कार्य गर्न सक्नुहुन्छ कि उहाँहरूले यो दिशानिर्देश चाहिँ हुन्छ।
1: हजुर, त्यो खालको दिशानिर्देश अनुसार यो 75 गर्यौँ हामीले होइन, पहिलो गणनाको सिकाइ पछिल्लोमा भयो कि भएन सरकारले त्यो हेरेको देखिन्छ कि देखिँदैन?
0: निश्चित रूपमा देखिन्छ, यो पहिलो र दोस्रोमा चाहिँ देखिन्छ। हामीले ठ्याक्क तथ्याङ्क कस्तो पनि हुँदो रहेछ भने एउटा चाहिँ टेन्जिबल अथवा तथ्याङ्क संकलन गरिसकेपछि कति तथ्याङ्कले काम गर्ने तथ्याङ्कको आधारमा गर्ने भनेको सरकारले के काम गर्छ भन्दाखेरि म्याक्रो लेभलमा पोलिसीमा काम गर्छ। तथ्याङ्क र सूचनामा के फरक हुन्छ भने सूचना भनेको व्यक्तिगत हुन्छ, एउटा इन्डिभिजुअलको हुन्छ, त्यो इन्डिभिजुअलमा गएर ठ्याक्कै काम गर्न सकिने भयो होइन। अनि यो तथ्याङ्क भनेको समग्रमा चाहिँ एकीकृत अथवा समग्रमा हुन्छ कि, समग्रमा भन्नाले जस्तो गण्डकी प्रदेशमा हामीले भोलि भन्यौँ भने करिब करिब 40% उद्योग व्यवसाय चाहिँ दर्ता भएका छैनन् भन्यो भने सरकारले अब त्यो 40% दर्ता नभएकालाई के कारणले दर्ता भएका होइनन्, तिनीहरूलाई चाहिँ कसरी दर्ता गर्न सकिन्छ, कुन सुविधा दिएर दर्ता गर्न सकिन्छ भन्ने हिसाबले एउटा चाहिँ नीति बनाउन सक्ने भयो होइन। त्यो नीति बनाइसके पछाडि जस्तो त्यो नीति बनाइसके पछाडि हामीले अब 5 वर्ष पछाडि त्यो नीति चाहिँ कतिको प्रभावकारी भयो त भनेर यस्तै गणनाबाट हामीले चाहिँ के गर्न सक्छौँ त मापन गर्न सक्छौँ। अब 75 बनेको नीतिको आधारमा अहिले चाहिँ कति सुधार भयो भनेर 82 एउटा पिक्चर दिन्छ, एउटा चाहिँ पाटो त्यो भयो भने अर्को हामीले 75 हाम्रो सम्भावनाका क्षेत्र जस्तो अहिले हामीले आइसिटी भनिरहेछौँ, इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजीमा चाहिँ हाम्रो सम्भावनाको क्षेत्र भनिसके पछाडि सरकारले चाहिँ 15 योजना अथवा 16 योजनामा आइसिटीलाई चाहिँ प्रवर्धन गर्नको लागि चाहिँ एउटा नीति लिएको छ। अनि त्यस्तै गरेर हाम्रो क्षेत्रमा चाहिँ हाम्रो यो जनशक्ति उत्पादनमा पनि नीति लिएको छ होइन, प्राविधिक जनशक्तिहरू उत्पादनको लागि चाहिँ सिटिभिटी लगाए चाहिँ गर्ने भनेर चाहिँ सिटिभिटीबाट प्राविधिक अथवा दक्ष जनशक्तिलाई चाहिँ उत्पादन गर्ने भन्ने, अब तिनीहरू चाहिँ 15 अथवा 16 योजनामा गरेको त्यो जुन चाहिँ नीति छ प्रभावकारी भयो कि भएनन् भनेर पनि 2082 चाहिँ यसले फेरि अर्को चाहिँ ल्यान्डमार्क दिन्छ अथवा यसले अर्को चाहिँ रिजल्ट दिन्छ। त्यो अनुसार चाहिँ दुईटाको बिचमा तुलना गरिसकेपछि सरकारका नीति आफैमा कति चाहिँ प्रभावकारी भयो भनेर पनि यसलाई चाहिँ हामीले तुलना गर्न सक्छौँ अथवा विश्लेषण गर्न सक्छौँ।
1: अब करिब करिब 1.5 महिना त लगभग होइन तथ्याङ्क संकलनको काम भइसकेको छ सर, त्यो हिसाबले हेर्दाखेरि तथ्याङ्क संकलनको क्रममा देखिएका चुनौतीहरू मुख्य के हो?
0: हाम्रो चुनौती तथ्याङ्क संकलनको क्रममा चाहिँ प्रमुख रूपमा त अब खास त्यति धेरै चुनौती छैन। अब चुनौतीका रूपमा चाहिँ यो दुईटा कुराहरूले चाहिँ अहिले सामना गरिरहेको छौँ हामीले। एउटा जुन अहिले अब नयाँ सरकारको गठन भइसके पछाडि सरकारले चाहिँ एउटा नीतिगत रूपमै कतिपय ठाउँमा चाहिँ अब यो अव्यवस्थित बसोबासको अथवा अतिक्रमित चाहिँ अतिक्रमित चाहिँ ठाउँहरूमा खुला गर्ने अथवा छुटाउने भन्ने गर्दै गर्दाखेरि पोखरामा पनि त्यस्ता ठाउँमा चाहिँ केही व्यवसायहरू सञ्चालनमा रहेका छन्। ती ठाउँहरूबाट सूचना गर्दाखेरि उहाँहरू अब हटिन हाल्यौँ, हामी अब 35 दिनको सूचना आएको छ, अब हामी हटिन हाल्यौँ किनभने व्यवसाय दिने भन्ने चाहिँ छ। अनि हामी उहाँहरूलाई चाहिँ के अनुरोध पनि गरिरहेको छौँ भने उहाँहरू हाम्रो सन्दर्भ अवधि, हाम्रो सन्दर्भ अवधि भनेको 2081-82 आर्थिक वर्ष 2081-82 हो, 81 साउन 1 गतेदेखिबाट 82 असारमा साँझसम्म हामी चाहिँ के गर्छौँ त विवरण सङ्कलन गर्छौँ, त्यति अवधिमा सञ्चालन रहेका होइन। त्यो भएको हुनाले व्यवसाय कस्तो छ भन्ने उहाँहरूको सूचना महत्त्वपूर्ण हुन्छ, उहाँहरूले चाहिँ अलिकति त्यो रिलक्टेन्सी अब हामीले किन दिने व्यवसाय छोडिहाल्छौँ भने। अनि अर्को चाहिँ टेन्डेन्सी कस्तो हुन्छ भने उहाँहरू व्यवसाय गरेको, हाम्रो अनुमान चाहिँ के हुन्छ भने व्यवसाय गरेको व्यक्तिले चाहिँ त्यो ठाउँमा नभए पनि अर्को ठाउँमा चाहिँ व्यवसाय गर्छ होइन, त्यो गर्ने भएको हुनाले हामीले उहाँहरूलाई चाहिँ प्रेरित गरिरहेको छौँ। प्रेरित गर्दाखेरि 90% उत्तरदाता चाहिँ कन्भिन्स भएर दिनुभएको छ भने 10% मा चाहिँ उहाँहरूले अलिकति आनाकानी गरेको अवस्था चाहिँ छ, त्यसलाई पनि हामीले उहाँहरूलाई चाहिँ यसको उद्देश्यको बारेमा सम्झाइसके पछाडि केही अर्को समय आउनुहोस् भन्ने चाहिँ छ। दोस्रो चुनौती भनेको केही हदमा चाहिँ के छ भने व्यवसायहरूमा चाहिँ अब त्यो कति चाहिँ अब हामीले आन्तरिक राजस्व कार्यालयमा एउटा विवरण दिएका छौँ, अहिले लिँदाखेरि फरक पर्छ कि भन्ने हिसाबले त्यो विवरणहरू हामीले आन्तरिक राजस्व कार्यालयमा दिइसकेका छौँ, अब तपाईँहरू त्यहीँबाट लिनु न भन्ने खालको पनि जवाब हाम्रो गणक साथीहरूलाई चाहिँ पाउँछु मैले। अनि त्यो पाइसके पछाडि उहाँहरूसँग अनुरोध पनि हाम्रो के छ भने हामीले व्यक्तिगत रूपमा पनि भनेका छौँ गणक साथीहरू, उहाँहरूले भन्नुहुन्छ यो आजको यो कार्यक्रममा रेडियो मार्फत पनि के भन्न अनुरोध गर्न चाहन्छु भने हामीले उहाँहरूको व्यक्तिगत विवरण कर कानून अथवा अन्य कुनै कानून मार्फत पनि आइआरडीबाट हामीले चाहिँ अथवा कर कार्यालयबाट प्राप्त गर्दैनौँ। नीतिगत रूपमा हामीले त्यो एप्रोच पनि गर्दैनौँ र कर कार्यालयले पनि कानूनी रूपमा चाहिँ उहाँहरूको विवरण चाहिँ दिन मिल्दैन, गोप्य राख्नुपर्ने हुन्छ, त्यो भएर त्यहाँ प्राप्त गर्दैनौँ। अनि अर्को कस्तो हुन्छ भने हामीले कानूनी आदि इत्यादि भन्दा पनि हामीसँग दिएका विवरणहरू कहीँ कतै पनि प्रमाणका रूपमा चाहिँ पेश हुँदैनन्। योलाई चाहिँ तथ्याङ्क 2079 के गरेको छ भने व्यक्तिगत गोपनीयता प्रत्याभूति गरेको छ, त्यो प्रत्याभूति गरेको हिसाबले हामीले पनि कहीँ पनि त्यसका चाहिँ व्यक्तिगत विवरणहरू व्यक्तिगत पहिचान हुने गरेर हामीले चाहिँ सार्वजनिक गर्दैनौँ। इभन अदालतले माग्दा पनि अदालतमा पनि यी विवरणहरू चाहिँ प्रमाणका रूपमा चाहिँ ग्राह्य हुँदैनन्। त्यस हिसाबले उहाँहरूले उहाँको अवस्था कस्तो छ त्यसलाई चाहिँ जे अवस्था छ जानेर दुखेको छ अथवा जानेर घाउ लागेको छ यहीँनिर घाउ लाग्यो भनिदिँदा हुन्छ। भनेको मतलब व्यवसायमा उहाँहरूले चाहिँ कस्तो छ त अवस्था होइन, अब चाहिँ तलब ज्यालामा कति हामीले मुख्य रूपमा चाहिँ तलब ज्यालामा कति तिर्नुहुन्छ भनेर गर्छौँ, अनि त्यसले सञ्चालन खर्च कति छ र उहाँहरूको कारोबार कति छ भने यी जे छ त्यति नै उहाँहरूले बताइदिनु भयो भने त्यसलाई चाहिँ एउटा चाहिँ सही सूचना पनि प्राप्त हुन्छ, त्यसको आधारमा चाहिँ भोलि बन्ने नीतिहरूले यहाँहरूलाई नै सहयोग पनि पुर्याउँछ। त्यो हिसाबमा चाहिँ कुनै पनि निर्धक्क भएर कुनै पनि डर नमानिकन यी दिएका विवरणहरू कहीँ पनि गोप्य रहन्छन् र यदि गोप्य रहेनन् भने संलग्न व्यक्तिहरूलाई चाहिँ कानून अन्तर्गत दण्ड जरिवाना सजायको व्यवस्था पनि छ र यी विवरणहरूको आधारमा भोलि तपाईँलाई कुनै पनि चाहिँ नीतिगत अथवा कानूनी समस्या चाहिँ आउँदैन होइन, त्यसको चाहिँ सुनिश्चित कानूनी रूपमा पनि गरिएको छ। त्यो हिसाबमा म अपिल पनि गर्न चाहन्छु उहाँहरूसँग, यो अपिल छ। तेस्रो चुनौती भनेको अर्को कस्तो छ भने हामी जाँदै गर्दाखेरि विवरण सङ्कलन गर्न जाँदै गर्दाखेरि के व्यवसायहरू चाहिँ अलिकति गुप्त प्रकृतिका व्यवसायहरू जो पनि हुनुहुन्छ, जस्तो अहिलेको प्रविधिले आएको यो अनलाइन बिजनेसहरू गर्ने, अनलाइन ट्रेडिङ गर्ने अथवा कम्प्युटरका अथवा चाहिँ यो प्रविधिका चाहिँ काम गर्ने हुन्छन् होइन, र ती व्यवसायहरू के छन् भने कानून त कुनै निकायमा दर्ता पनि भएका छन्, सरकारी निकायमा दर्ता पनि भएका छन्, कर प्रयोजनका लागि तपाईँको चाहिँ कर कार्यालयहरूमा राजस्व कार्यालयहरूमा पनि दर्ता पनि भएका छन्, तर तिनीहरूका चाहिँ भौतिक रूपमा चाहिँ पहिचान हुने गरेर कुनै पनि बोर्डहरू छैनन् होइन, अनि उहाँहरू कारोबारका लागि चाहिँ के गर्नुहुन्छ भने सबै कानून प्रक्रिया पुरा गर्नुभएको छ, कारोबार पनि गर्नुहुन्छ, तर उहाँहरूलाई चाहिँ पहिचान गर्न गाह्रो छ होइन। जस्तो एउटा अब अहिले चाहिँ आइसिडीको यो बिजनेसमा चाहिँ कम्प्युटरमा कसैले चाहिँ एउटा ल्यापटप लिएर उहाँहरूको चाहिँ वर्षमा लाखौँ करोडौँको व्यवसाय गर्न सक्नुहुन्छ, उहाँहरूले चाहिँ सफ्टवेयर उत्पादन गर्नुभयो, त्यो सफ्टवेयर उत्पादन गरिसकेपछि उहाँहरूले त्यो करोडौँमा बेच्न नै सक्नुहुन्छ होइन। त्यस्तो अथवा फ्रिलान्सिङ कुनै एउटा अन्तर्राष्ट्रिय कम्पनीको लागि चाहिँ उहाँहरूले चाहिँ एउटा कुनै फ्ल्याटमा लिएर त्यो काम पनि गर्न सक्नुहुन्छ। यी व्यवसायहरू कस्तो हुन्छन् भने पहिलाको जस्तो व्यापार जस्तो सार्वजनिक रूपमा चाहिँ पहिचान गर्न गाह्रो हुन्छ, त्यस्ता व्यवसायहरूलाई चाहिँ पहिचान गर्न अलिकति गाह्रो चाहिँ भएको छ हामीलाई होइन। अब ती कतिपय ठाउँमा चाहिँ हामी गणकहरूलाई के गर्छौँ भने प्रत्येक घर टोलमा गएर त्यस्ता व्यवसायहरू पनि कहीँ सञ्चालन भएको छ भने सूचना चाहिँ अब त्यहाँ चाहिँ पसल व्यवसायमा जाँदाखेरि सोध्नुहोला भन्छौँ होइन। त्यसले गर्दा नि त्यो पसल व्यवसाय अथवा त्यो सम्बन्धित छिमेकीलाई पनि थाहा नभएको पनि हुनसक्छ होइन। त्यस्ता व्यवसायहरूलाई चाहिँ अलिकति पहिचान गर्न त्यो एउटा चुनौती छ हाम्रो।
1: हजुर, यो सँगसँगै छ, जस्तै कास्की भनेको त यही आसपास पनि त होइन होइन, ग्रामीण तथा दुर्गम क्षेत्र पनि समेटिएका छन्, त्यो क्षेत्रको तथ्याङ्क संकलन चाहिँ कसरी गरिँदैछ?
0: यहाँले महत्वपूर्ण प्रश्न उठाउनु भयो अहिले भौगोलिक हिसाबमा र चुनौती. अब भौगोलिक हिसाबमा हामीले चाहिँ माछापुच्छ्रे, अन्नपूर्ण र मादीमा चाहिँ यी तिनवटा गाउँपालिकामा अलिकति हिमाली क्षेत्र पनि छन्, ती हिमाली क्षेत्रहरूमा पनि हामीले काम गर्दाखेरि केही भौगोलिक कठिनाइहरू चाहिँ भोगेका थियौँ. त्यसमा चाहिँ यसमा हामीले गरेको के थियो भने जनशक्तिहरूलाई चाहिँ लिँदाखेरि सकेसम्म स्थानीय जनशक्ति लिएका थियौँ यसलाई चाहिँ चुनौती सामना गर्नको लागि. त्यो हिसाबमा पनि उहाँहरूको चाहिँ के भयो भने ती ठाउँहरूमा हाम्रा गणकहरू पुगिसक्नु भएको छ. त्यो पुगिसक्दाखेरि उहाँहरूले गणकहरूको चाहिँ एउटा चुनौती कस्तो भने अहिले सिजनको समय भयो, यो जस्तो अन्नपूर्णको हिमाली क्षेत्रहरूमा चाहिँ ओडाहरूमा चाहिँ जहाँ चाहिँ सिजनको समय अनि त्यस पछाडि अब गणक आफैलाई चाहिँ खर्चिलो व्यवस्थापन त्यहाँ जाँदाखेरि एउटा चाहिँ खर्चिलो र व्यवसायले समय नदिएको अवस्था पनि थियो. त्यसमा पनि हामीले स्थानीय तह यसरी आधे घण्टामा हामीले के गरेका छौँ भने स्थानीय तहहरूमा चाहिँ प्रत्येक वडाहरूमा चाहिँ एउटा सहजीकरण समिति र प्रत्येक स्थानीय चाहिँ तहमा चाहिँ वडा पालिका स्तरीय समन्वय समिति प्रमुखज्यूको र अध्यक्ष अथवा प्रमुखज्यूको अध्यक्षतामा चाहिँ गठन पनि गरेका छौँ. त्यसले पनि हामीलाई काम गर्न सजिलो भयो, सहजीकरण भयो. स्थानीय तहबाट पनि हामीले सहजीकरण चाहिँले गर्दाखेरि ती ठाउँहरूबाट करिब करिब हामीले विवरण सङ्कलन गरिसकेका छौँ. उहाँहरूलाई अब अहिले म सम्झने चुनौती पनि हुनसक्छ भनेर हामीले सुरुवातमै गर्न भनेका थियौँ र मैले प्राप्त सूचना अनुसार चाहिँ यो माछापुच्छ्रे, अन्नपूर्ण र मादीको चाहिँ यो हिमाली क्षेत्रमा तथ्याङ्क सङ्कलन भएको भइसकेको छ. यसमा एउटा हामीलाई हाम्रो पनि यो सिकाइ चाहिँ के छ भने अब एउटा होल लमसममा एउटा चाहिँ कस्तो भने नीति बन्दाखेरि उहाँहरूलाई चाहिँ त्यस्ता क्षेत्रहरूमा विशेष अलिकति अतिरिक्त उहाँहरूलाई चाहिँ सुविधा नभएको गणकहरूलाई पोखरामा काम गर्ने गणक र अन्नपूर्णको चाहिँ हिमाली क्षेत्रमा काम गर्ने गणकलाई एउटै नजरमा चाहिँ नीतिगत व्यवस्था भएको हुनाले उहाँहरूलाई अलिकति चुनौती चाहिँ भएको छ. होइन, त्यो चुनौतीलाई चाहिँ कसरी सम्बोधन गर्ने भने यो पालि पनि प्रयास गरेका छौँ हामीले, भएन भने अर्को पालि पनि हामीलाई चाहिँ यो लेसन लर्न हुनेछ, लेसन लर्नका रूपमा दिएका छौँ हामी.
1: हजुर, यसमा जस्तै सेवा प्रदायक संस्थाहरूलाई पनि हामी समेट्छौँ होइन, गैर सरकारी संस्थाहरूलाई. त्यसलाई चाहिँ जस्तै अनौपचारिक क्षेत्रतिरका यसलाई चाहिँ कसरी गरिन्छ सर? त्यही विधि प्रक्रिया चाहिँ एउटै हुन्छ,
0: विधि प्रक्रिया एउटै हुन्छ. जस्तो हामीले अहिले यो सेवा क्षेत्र भन्नाले अब यो हाम्रो आर्थिक गणनामा अथवा हामीले चाहिँ अर्थतन्त्रको आर्थिक क्रियाकलापहरूलाई चाहिँ दुई प्रकारमा चाहिँ विभाजन गरेका छौँ कि समग्रमा क्रियाकलापहरूलाई नै एउटा चाहिँ आर्थिक हो होइन भनेर छुट्याउँछौँ होइन. जस्ता व्यक्तिले आफ्नो सन्तुष्टिको लागि गरिने क्रियाकलापलाई आर्थिक क्रियाकलाप भनेर मान्दैनौ. उदाहरणको लागि चाहिँ कुनै व्यक्ति सुत्नु पर्यो भने सुत्यो भने त्यो आर्थिक क्रियाकलाप होइन कि, किनभने त्यो अरूद्वारा गर्न सकिँदैन. खाने क्रियाकलाप पनि हामीले आर्थिक मान्दैनौँ. तर खाना पकाउने क्रियाकलाप के हो भने व्यक्ति आफैले पकाए पनि खाना पकाउने क्रियाकलाप आर्थिक हो होइन, अथवा अर्को उद्देश्य. तर अर्को व्यक्तिले तेस्रो व्यक्तिले गरिदियो भने पनि त खाना त पाक्यो, उसले चाहिँ त्यो खाना मार्फत चाहिँ उसले सन्तुष्टि प्राप्त गर्न सक्छ. त्यो भएर अनि आर्थिक क्रियाकलाप भन्नु, यो आर्थिक क्रियाकलाप भइसके पछाडि पनि हामी फेरि के गर्छौँ भने कति चाहिँ आर्थिक क्रियाकलापलाई हामी चाहिँ अर्थतन्त्रको मापनमा चाहिँ समावेश गर्छौँ र कतिलाई चाहिँ गर्दैनौँ कि. अन्तर्राष्ट्रिय विधि अनुसार अब यसमा बहस पनि चलिरहेको छ, किनभने सबै क्रियाकलापहरूलाई आर्थिक क्रियाकलापको रूपमा चाहिँ लिनुपर्छ भन्ने बहस पनि छ. अर्को यसको चाहिँ चुनौती के छ भने सबै क्रियाकलापलाई आर्थिक क्रियाकलाप गर्यो भने अब त्यसले चाहिँ अर्थ यो आर्थिक क्रियाकलाप मापनको उद्देश्य पूरा पनि हुँदैन भन्ने छ. विशेष गरी अब यस्ता क्रियाकलापहरू जुन चाहिँ घर परिवारले आफ्नो लागि चाहिँ सेवा उत्पादन गर्छ, जस्तो घर परिवारमा चाहिँ बच्चा बच्चीको हेरचाह गर्ने अनि त्यस्तै गरेर वृद्ध वृद्धाको चाहिँ हेरचाह गर्ने अनि खाना पकाउने अथवा सरसफाई भनौँ न, यी क्रियाकलापहरू जुन हुन्छन् र विशेष गरी यसमा चाहिँ महिलाहरूको चाहिँ बढी संलग्नता देखिने गरेको छ. अनि त्यसले गर्दाखेरि हाम्रो संविधानमा पनि यो राज्यका निर्देशक सिद्धान्त, नीति तथा निर्देशक सिद्धान्तमा पनि महिलाहरूले गरिने क्रियाकलापहरूलाई पनि यो चाहिँ कुल ग्रास्त उत्पादनमा समेट्ने भनेर लेखेका छन्। तर यो अन्तर्राष्ट्रिय, यो यहाँको मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमै उठेको चाहिँ इस्यु हो। अन्तर्राष्ट्रिय रूपमा चाहिँ यसलाई सम्बोधन गर्ने विधिको विकास नभइसकेको हिसाबमा अहिले पनि हामीले त्यस्ता क्रियाकलापहरूलाई समेट्दैनौँ। नसमेटिसके पछाडि ती बाहेकका अरू सबै क्रियाकलापहरूलाई हामी चाहिँ लिन्छौँ। त्यही भएर सेवा क्षेत्रमा हामी एनजिओ आइएनजिओ जस्तो तपाईँको सामुदायिक वन भए, अनि त्यसपछि आमा समूह, अनि युवा क्लब होइन, यी सबैलाई लिन्छौँ हामी। यी सबै लिँदाखेरि केहीलाई चाहिँ हाम्रो चाहिँ सुनिश्चित जस्तो अब हामीले चाहिँ के गर्छौँ भने दर्ता भएका नभएका दुवैलाई लिन्छौँ। जुन चाहिँ आर्थिक क्रियाकलाप गर्छन् सक्रिय छन् र ती चाहिँ सक्रिय भएर आर्थिक क्रियाकलाप गर्छन् भने तिनीहरू दर्ता भए पनि नभए पनि लिन्छौँ। त्यसको एउटा चाहिँ अब दर्ता नभएका आमा समूहहरू अथवा यस्ता चाहिँ अथवा यस्ता संस्था कसरी पहिचान गर्ने त भन्ने एउटा चाहिँ छ। त्यसको लागि चाहिँ हामीले के गरेका छौँ भने ती वडासँग स्थानीय तहसँग समन्वय गरेका छौँ। त्यसमा चाहिँ गणकहरूलाई चाहिँ सुरुमै कार्य सुरुवात गर्नुभन्दा अगाडि कुन कुन क्षेत्रहरू चाहिँ हाम्रो आर्थिक गणनामा चाहिँ पर्छन्, ती क्षेत्रहरूमा चाहिँ पर्ने क्षेत्रहरूको बारेमा स्थानीय तहमा छलफल गर्ने र उहाँहरूसँगबाट सूची प्राप्त गरेर गर्ने पनि भनेका छौँ। त्यसरी पनि हामीले संकलन गरेका छौँ।
1: हजुर सर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ। अन्त्यमा चाहिँ यहाँले सर्वसाधारण अथवा व्यवसायीलाई के भन्न चाहनुहुन्छ?
0: मेरो चाहिँ अनुरोध चाहिँ के छ भने सम्पूर्ण चाहिँ उद्यमी व्यवसायीहरूमा अनुरोध अथवा आम नागरिकमा अनुरोध चाहिँ के छ भने आर्थिक गणना हाम्रै लागि हो। यहाँबाट प्राप्त हुने सूचनाले चाहिँ हामीले तत्कालीन रूपमा चाहिँ जस्तो विकासका नाममा बाटो तुरुन्तै बाटो बनेर विकास भएको जस्तै गरेर यी तथ्याङ्कले तुरुन्तै चाहिँ त्यस्तो ट्यान्जिबल नदेखिन सक्छ। तर यसले चाहिँ बन्ने नीतिले चाहिँ हामीले नै अब भोलि उपभोग गर्ने चाहिँ हामीले गर्ने विकासका लागि चाहिँ पूर्वाधार तय गर्छ र आर्थिक क्रियाकलापहरूको लागि स्वदेशमै रोजगारीका सम्भावनाहरूको चाहिँ उजागर गर्नको लागि चाहिँ र भोलि हामीले पनि अब हाम्रो चाहिँ आर्थिक विकास कस्तो दिशामा लैजाने, हाम्रो समृद्धिको क्षेत्र अथवा सम्भावनाको क्षेत्र कुन हो भनेर पहिचान गर्नको लागि चाहिँ महत्वपूर्ण हुन्छ। त्यसले चाहिँ विवरणहरू सही रूपमा चाहिँ दिनको लागि चाहिँ अनुरोध गर्दछु। र अर्को एउटा चाहिँ अनुरोध पनि के पनि छ भने मेरो यहाँहरूले दिएका विवरणहरू पूर्ण रूपमा चाहिँ गोप्य रहन्छन् होइन। यी सूचनाहरूलाई चाहिँ कहीँ पनि हामीले चाहिँ व्यक्तिगत रूपमा चाहिँ प्रकाशन गर्दैनौँ, हामीले सामूहिक रूपमा चाहिँ प्रकाशन गर्छौँ। हामीले के पनि गर्दैनौँ भने कुन संस्था कुन प्रतिष्ठान चाहिँ हामी चाहिँ दर्ता छ कुन छैन भनेर भन्दैनौँ। हामी के भन्छौँ भने हामीले चाहिँ यो उद्योग अथवा यति चाहिँ यो प्रकारको यति प्रतिशत अथवा यतिवटा उद्योग चाहिँ हामी चाहिँ के छन् त यति चाहिँ दर्ता छन् अथवा यति प्रतिशत दर्ता छन् अथवा यति प्रतिशत चाहिँ के छन् त यति प्रतिशत चाहिँ हाम्रो चाहिँ व्यापार गर्नेछन्, यति प्रतिशत उद्योग गर्नेछन्, यति प्रतिशत चाहिँ सेवाका छन् भनेर मात्रै प्रकाशन गर्छौँ। त्यो भएको हुनाले यहाँहरूको विवरण पूर्ण रूपमा गोप्य रहन्छ र यो सूचना हाम्रै लागि हो र हाम्रै लागि र हाम्रा सन्ततिका लागि हो। यसले चाहिँ हाम्रो चाहिँ भोलि कहाँ जाने भन्ने बाटो तय गर्दछ। त्यसका लागि चाहिँ मेरो पुनः अनुरोध चाहिँ निर्धक्क भएर सूचनाहरू दिनुहोला, सही सूचनाहरू दिनुहोला भन्ने अनुरोध गर्न चाहन्छु।
1: समय दिनुभयो सरलाई, धेरै धेरै धन्यवाद।
0: हुन्छ, हस् यहाँलाई पनि र रेडियो सभाका सम्पूर्ण प्राविधिक सहकर्मी लगायत सम्पूर्ण टिमलाई चाहिँ मेरो हार्दिक आभार प्रकट गर्दै पुनः सम्पूर्ण श्रोताहरूमा चाहिँ अनुरोध सूचना सही सूचना दिन अनुरोध गर्दै आभार व्यक्त गर्दछु। हस् धन्यवाद,
1: हस् धेरै धेरै धन्यवाद छ समयको लागि। आज हामीले छलफल गर्यौं तथ्याङ्क समन्वय कार्यालय कास्कीले गरिरहेका गतिविधिहरू। यति बेला तपाईँको व्यवसायमा अथवा तपाईँको ठाउँमा चाहिँ तथ्याङ्क संकलन गर्नका लागि व्यक्तित्वहरू आउनुभएको छ, उहाँहरूलाई सही सूचना सही तथ्याङ्क दिएर सहयोग गर्नको लागि म यहाँहरूलाई हार्दिक अनुरोध गर्दछु। किनभने हामीले भोलि देशले बनाउने, हाम्रो प्रदेश स्थानीय तहले बनाउने नीतिहरू विभिन्न क्षेत्रमा चाहिँ हाम्रा तथ्याङ्कहरू काम लाग्छन् र यी सबै गोप्य रहनेछन्। सरले अघि नै भनिसक्नुभयो, हामीले छलफल गर्यौं तथ्याङ्क समन्वय अधिकारी नन्दलाल सापकोटासँग। यो समयका लागि सरलाई एकपटक पुनः धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौं। त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्, शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: हेर्नु साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: देला तलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9507325575।
6: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
7: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
6: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
7: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
9: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
8: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
9: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
8: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
10: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
11: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: पोखरा महानगरपालिका वडा नम्बर 7 को सहकारीमा रेडियो सफलता 103.4 मेगाहर्ट्ज को प्रस्तुति कार्यक्रम हाम्रो वडा नम्बर 7 ओडावासीका समस्या सुझाव र चाहना ओडाभित्रका गतिविधि र सेवा प्रवाह कहिले जनप्रतिनिधि संघको अन्तरङ्ग त कहिले टोल विकास संस्था आमा समूह युवा क्लब ज्येष्ठ नागरिक लगायतका विभिन्न संघ संस्थाका नेतृत्वसँगको कुराकानी कार्यक्रम हाम्रो ओडा नम्बर 7 हरेक मंगलबार र शुक्रबार बिहान 8:30 बजेदेखि सुन्न नभुल्नुहोला कार्यक्रम हाम्रो वडा नम्बर 7

0: नमस्कार। कार्यक्रम हाम्रो ओडा नम्बर 7 सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम हाम्रो ओडा नम्बर 7 पोखरा महानगरपालिका ओडा नम्बर 7 संघको सहकार्यमा तयार पारेका हौं। स्थानीय सरकारले गरिरहेका गतिविधिहरू र स्थानीय सरकारको नेतृत्वमा भइरहेका विकास निर्माणका कामहरू, सामाजिक कामहरूदेखि लिएर स्थानीय संघ संस्थालाई सशक्त बनाउनका लागि खेलेको भूमिकाको विषयमा हामी छलफल गर्ने गर्छौं। आजको कार्यक्रममा आज हामीसँग हुनुहुन्छ राष्ट्र बैंक टोल विकास संस्थाका अध्यक्ष, नागरिक समाज कास्कीका प्रवक्ता हुनुहुन्छ, सामाजिक व्यक्तित्व गोकुल बहादुर कार्की हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौं। यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद। नमस्कार।
0: हजुर, अहिले राष्ट्र बैंक टोल विकास संस्थाले के कामहरू गरिरहेको छ?
1: अब हाम्रो राष्ट्र बैंक मार्ग टोल विकास संस्थाको म अध्यक्ष भएको नि लामो समय भयो। हामीहरू एकजुट भएर, बासिन्दाहरू एकजुट भएर चाहिँ हाम्रो अन्य सबैभन्दा कुरो हाम्रो राष्ट्र बैंक मार्ग लाइनमा सबैजना मिलेर सरसफाई कार्यक्रम गर्ने र प्रत्येक घरबाट हामी एक एकजना व्यक्तित्व निस्किएर सरसफाईमा जुट्ने कार्यक्रम गर्थ्यौं, गरिरहेको पनि छौं। र हाम्रो चौतारो लाइन बढ़ी भएको हुँदाखेरि धेरै मानिसहरू आउने बस्ने चौतारोहरूमा अब सहज वातावरण, तपाईँको हिँड्ने डुल्ने ठाउँ, फुटट्र्याक पनि दोहोरो लाइन चाक्लो भएको हुँदाखेरि मानिसहरूलाई आवाज आवत गर्नलाई मर्निङ वाक, इभिनिङ वाक हिँड्ने ठाउँहरू भएको हुँदाखेरि सौन्दर्यकरणको बढ़ी आवश्यकता परेको हुनाले हाम्रो चौतारी लाइन शुद्ध भएर पनि फेरि अर्को पनि लाइनमा हामीले वृक्षारोपणको राम्रो चाहिँ गरेका छौं। त्यसमा पनि अब असारे फूलहरू भयो, अरू विभिन्न खालका अब पहिलाको लिचीहरू पनि छन्। त्यो बाटो भएको हेर्दाखेरि मानिसहरूलाई सौन्दर्यकरणदेखि लिएर आनन्द महले बस्ने ठाउँहरू पनि चौतारोहरू भएको हुँदा मानिसहरूलाई धेरै खुसी भएको मैले अनुभव गरेका छु।
0: हजुर, यो वातावरणसँग जोडिएको, हाम्रो प्रकृतिसँग जोडिएको चौतारो बचाउने, सुन्दरीकरण गर्ने, त्यसलाई अझै भनौँ न जीर्ण भएका चौतारालाई बनाउने काममा त निकै नै योगदान दिनुभयो हजुरले।
1: हजुर, मैले हामीले यो राष्ट्र बैंक मार्गबाट गरेको चौतारोहरूको लाइन पनि हामीले चाहिँ ओडाकै समन्वयमा त्यहाँ 4 चौतारोहरू निर्माण गरेको र सही चोकको जुन गोलो चौतारो छ त्यो चाहिँ डिभिजन वन कार्यालयबाट हामीलाई सहयोग प्राप्त भएर मैले म आफै अध्यक्ष भएको नाताले त्यही मेरै समिति गठन गरेर त्यो राष्ट्रिय ब्याङ्क सही छोको चौतारो गोलो छ त्यसमा चाहिँ हामीले चाहिँ डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा त्यो पनि निर्माण पनि हामी टोल राष्ट्रिय ब्याङ्क मार्ग टोल विकास संस्थाले गरेका हो। र यो जुन यो राष्ट्रिय ब्याङ्क गेटबाट शुरूको यो चौतारोहरू छ यो चाहिँ हाम्रो पोखरा वडा नम्बर 7 कार्यालयबाट आर्थिक सहयोगबाट निर्माण गरिएको छ। अहिले सौन्दर्यकरण एकदम राम्रो देखिएको छ।
0: हजुर हजुर, अहिले पछिल्लो समयमा जनसहभागिता चाहिँ कस्तो पाउनुहुन्छ? जस्तै पछिल्ला समयमा अरू ठाउँका चौतारोहरू चाहिँ काटछाट गरिरहँदाखेरि होइन, त्यहाँ तपाईँहरूले जोगाएर राखिराख्नु भएको छ, त्यो भनाइ हुन्छ नि, अन्य ठाउँबाट कस्तो पाउनु भएको छ प्रतिक्रिया?
1: प्रतिक्रिया राम्रै पाएको छ। हामीले अरू ठाउँको चौतारोहरू चाहिँ विनाश भइसके, हाम्रा जुजुबाजे पुर्खाहरूले रोपेका रुखहरू, दर पिपल सम्मीहरूको ठूला ठूला रुखहरू काटिएर गए गएको सालतिर, तर हाम्रो लाइनमा चाहिँ नै त्यस्तो हुन पाएको छैन। ओडाले पनि जोगाएको छ र त्यहाँको स्थानीय बासिन्दा टोल विकास संस्थाले पनि काट्नबाट रोकेको हुँदाखेरि अहिलेसम्म हाम्रो चौतारो लाइन भनेर पनि एउटा नामकरण गर्नुपर्ने अवस्था पनि आएको छ।
0: हजुर हजुर, भनेपछि त्यहाँको छुट्टै खालको एउटा पहिचान पनि देखिन्छ कि होइन?
1: हजुर,
0: हरेक मासिक रूपमा अथवा साप्ताहिक रूपमै हो क्या तपाईँहरू त सरसफाई कार्यक्रम होइन, हरेक हप्ता हप्तामा गर्दै आउनु भएको छ?
1: पहिला हामी अहिले चाहिँ के गरेका छौँ, महिनाको एकचोटि सबै बासिन्दाहरूलाई पनि सबैलाई फुर्सद निकाल्न पनि गाह्रो भयो। दिदीबहिनीहरू सबै दिदीबहिनीहरू नै निस्किने हो, त्यसकारण उहाँहरूको घरको आफ्नो काम पनि धन्दा पनि गर्नुपर्ने हुन्छ, एउटा महिलाहरूलाई साह्रै गाह्रो भएको हुँदाखेरि अहिले हामी महिनाको एकचोटि गर्ने प्रावधान गर्न ल्याएका छौँ।
0: पक्कै पनि यो हाम्रो वरिपरिको वातावरण, हाम्रो त्यो समाजको पहिचान दिन्छ, त्यहाँ कस्ता व्यक्तिहरू बस्नुहुन्छ भन्ने खालको पहिचान दिन्छ, हाम्रो वातावरण, हाम्रो समाजलाई हामी कस्तो बनाउँछौ त्यही अनुसारका हामीले भोलिका दिनमा हाम्रा सन्तानहरूलाई त्यही खालको शिक्षा दीक्षा दिन सक्छौ। पछिल्लो समयमा सामाजिक क्षेत्रमा लाग्ने त्यो जमात कम भएको हो कि जस्तो पनि हामीले महसुस गरेका छौं। यसरी नै हाम्रा अग्रजहरूले हाम्रा वरपरका बुवाहरू, दिदीहरू, आन्टीहरू अथवा बुवा आमाहरू अगाडि बढ्दै जानुभयो भने सामाजिक क्षेत्रमा बिस्तारै त्यो वरपरका हाम्रा बालबालिकालाई पनि ल्याउन सक्छौ।
1: हजुर, यो किनभने हाम्रो महानगरले सबै ठाउँमा सबै कुरा हेर्न र सरसफाई गर्न पनि गाह्रो हुन्छ। आफ्नो टोलको आफ्नो टोललाई आफ्नै त्यहीँका बासिन्दाहरूले सरसफाई अनि वातावरण संरक्षण गर्ने दायित्व हामी त्यहीँका बासिन्दाहरू पनि हो। त्यस कारणले सबैजना मिलेर गर्यो भने सबै टोल आफ्नो टोल आफै बनायो भने ओडा आफै बन्छ, ओडाले आफैले बनेपछि महानगर आफै बन्ने कुरा हो र दायित्व पनि हो नि हाम्रो बासिन्दाहरूको। चौतारो जोगाउनेदेखि लिएर वातावरण जोगाउनेदेखि जस्तै प्लास्टिकहरू अहिले त्यहाँको ठाउँ ठाउँमा पोल्ने गरिरहेका छन्, त्यो गर्दाखेरि वायु प्रदूषण भएको कारण पनि त्यही भएको छ। प्लास्टिकलाई एक ठाउँमा थुपारेर अथवा महानगरको गाडी आउँछ फोहोरको त्यसमा र अरू झारपताहरूलाई चाहिँ नौ नचलाइकन त्यसलाई एक ठाउँमा व्यवस्थित गरेर कुवाउने प्रावधान गरिदियो भने अझ वातावरण अझ स्वच्छ र हराभरा हुने थियो जस्तो मेरो अनुभव छ।
0: अहिले जस्तै स्थानीय सरकारले गरिरहेका गतिविधिहरूलाई एउटा सामाजिक संस्थाको नेतृत्व गरिरहेको हुनाले नागरिक समाज कास्कीकै प्रवक्ताको हिसाबले चाहिँ कसरी हेर्नु भएको छ?
1: अहिले स्थानीय सरकारले धेरै सहयोग र राम्रो प्रवर्धन मिलाएको छ। जब टोल हाम्रो जस्तै 7 नम्बरमा 17 टोल विकास संस्था छ, त्यसमा चाहिँ हामी टोल विकास संस्थालाई चाहिँ वडाले निकै नै राम्रो चाहिँ समन्वय गरिरहेको छ, बेला बेलामा बोलाएर तपाईँको समन्वय गर्ने काम गरिरहेको छ भने बजेटको पनि विकासको प्रवर्धन कामहरू योजनाहरू ल्याउँदा पनि सबै टोलको अध्यक्षहरूलाई चिठी पठाएर उहाँहरूले चाहिँ बोलाएर तपाईँहरूको टोलमा के समस्या छ, के को आवश्यकता छ भनेर उहाँहरूले चाहिँ हामीलाई चाहिँ माग गर्नुहुन्छ। त्यही अनुसार हामीले पनि उहाँहरूलाई चाहिँ यो समस्या छ टोलमा भनेर हामीले चाहिँ उहाँहरूलाई जानकारी दिए अनुसार उहाँले चाहिँ त्यो अनुसारको आर्थिक बजेट पनि विनियोजन गर्न सक्ने, ठूलो बजेट त उहाँहरूले पनि अब आर्थिक सहयोग त दिन सक्नुहुन्न, महानगरको बजेट पनि कमै छ, तर सानातिना कामहरू र बाटा निर्माणहरू कुल तपाईँको नालाहरूको काम पनि राम्रोसँग अहिले चाहिँ उहाँहरूले चाहिँ व्यवस्थित गरिदिनु भएको मलाई त्यो अनुभव भएको छ।
0: हजुर हजुर, भनेपछि विकास निर्माणका कामहरू राम्रो भएका छन्।
1: विकासहरू राम्रो भएको छ अहिले चाहिँ, त्यो वडाले सबै ठाउँ टोल त हेर्न सक्दैन, जस्तै टोल विकास संस्था समन्वय गर्यो भनेदेखि विकासको काम चाहिँ तुद्र रूपले र राम्रो गर्ने विकास हुने पनि सम्भव छ। उहाँहरूले गर्नुभएको जुन नेतृत्व छ, नेतृत्वले चाहिँ उहाँहरूले चाहिँ वडासँग समन्वय गर्नुभएको छ, त्यो विकासको चाहिँ एउटा प्रविधि चाहिँ राम्रो भएको छ।
0: हजुर, जस्तै सामाजिक विकासका कामहरू हुन्छ नि, त्यहाँ विभिन्न तालिमहरू पनि सञ्चालन भइरहेका छन्, अन्य कामहरूलाई चाहिँ कसरी हेर्नु भएको छ एउटा सामाजिक क्षेत्रकै व्यक्तित्व भएको हुनाले तपाईँले?
1: होइन, अहिले मैले देखिरहेको छु ओडामा पनि अस्ति पनि एउटा तालिम भइरहेको छ 10 दिनको, जस्तै अब बिहाको छन् सुनाउने गर्ने र उहाँहरूले चाहिँ जस्तै फोहोर मैलाको पनि वर्गीकरणको लागि पनि एउटा चाहिँ युएनडिडीसँग नै समन्वय गरेर हामी पनि 5 टोल विकास संस्थामध्ये हामी पनि परेका थियौँ। 17 टोल विकास संस्थामध्ये 5 चाहिँ छनौट भएका थियौँ, त्यसमा पनि हामीले चाहिँ राम्रो चाहिँ 3 महिलाहरूलाई चाहिँ तालिम दिएर उहाँहरूले चाहिँ वर्गीकरणको लागि पनि व्यवस्था गर्नुभयो। जस्तै साबुन बनाउने पनि उहाँहरूले चाहिँ तालिम दिनुभयो, त्यो पनि महिलाहरूलाई चाहिँ उद्यमीशील महिलाहरूको लागि चाहिँ जुन तालिम दिनुभएको छ वडाले समन्वय गरेर, त्यो चाहिँ जुन तालिम दिइसकेपछि मेरो विचारमा त्यो तालिम जुन तालिम दिएको छ त्यो तालिमलाई चाहिँ उद्यमशीलता बनाउन चाहिँ महिलाहरूले चाहिँ प्रोत्साहन हुनेछ र त्यो प्रविधि जुन उहाँले सिक्नुभयो तालिम त्यसलाई चाहिँ निरन्तर व्यावसायिक रूपमा जानुभयो भने ओडाले पनि त्यसलाई चाहिँ बेला बेलामा चाहिँ उहाँहरूलाई चाहिँ लै उहाँहरूले तपाईँले लिनुभएको तालिमलाई उद्यमशीलतामा जानुहोस्, तालिमको लागि तालिम मात्रै सिकेर मात्रै भएन, त्यसको लागि उद्यमशीलता पनि ल्याउनुपर्छ भनेर उहाँ काम गर्नुभएको छ। त्यो चाहिँ सराहनीय काम भइरहेको मैले महसुस गरेको छु।
0: हजुर, भनेपछि एकदमै राम्रो काम चाहिँ भइरहेको छ। सामाजिक संघ संस्थाहरू पनि ओडामा थुप्रै रहेका छन्, आमा समूह, टोल विकास संस्था, होइन, युवा समूह, अहिले त ज्येष्ठ नागरिक पनि रहेको छ। अन्य सामाजिक संघ संस्थाहरूसँग स्थानीय सरकारको समन्वय चाहिँ कतिको पाउनुहुन्छ?
1: मैले राम्रै पाएको छु। मैले पनि बेला बेलामा वडामा गइरहेको हुन्छु, त्यो बेलामा चाहिँ संघ संस्थाहरूलाई पनि सामाजिक आमा समूहहरूलाई पनि बोलाएर उहाँहरूको के छ कस्तो छ, उहाँहरूलाई के को आवश्यकता पर्छ र वडाले गर्नुपर्ने के काम हो उहाँसँग सल्लाह सुझाव दिनुभएको छ, त्यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु वडालाई।
0: हजुर हजुर, अहिले सामाजिक संस्थाहरूले गर्ने कामहरू अन्य अलि पहिला भन्दा चाहिँ फरक पनि भएको छ होइन? जस्तै टोल विकास संस्थाकै कामहरू चाहिँ आवश्यक पर्यो भने ओडाले चाहिँ जिम्मेवारी पनि दिन सक्छ। अहिलेको काम गराईलाई चाहिँ कसरी लिनु भएको छ, अथवा अझै स्थानीय सरकारले जिम्मेवारी दिए हुन्थ्यो, अथवा यही जिम्मेवारीमा हामीले निरन्तर गरिरहेछौ भन्ने कस्तो छ?

0: को चाहिँ पहिचान गरेर जस्तो वडाबाट चाहिँ समन्वय गरेर उहाँहरूलाई चाहिँ कामहरू गराउन सक्ने टोलवासीहरूको समस्याहरू समाधान गर्न सक्ने भनेको संस्थाले पनि आफ्नो दायित्व वडाले मात्रै सबै कुरा हेर्न नसक्ने हुनाले टोल विकास संस्थाले टोलवासीलाई हेर्नु पर्यो भने आमा समूहले आमा दिदीबहिनीहरूलाई हेर्ने चाहिँ प्रोत्साहन गर्ने चाहिँ आफ्नो संस्थाबाट गर्नुपर्छ जस्तो मेरो अनुभव छ।
1: हजुर, अहिले पछिल्लो समयमा भनौँ न देखिने गरी भएका कामहरू चाहिँ के के हुन्?
0: वडाभित्र चाहिँ अहिले चाहिँ जस्तै वडाले चाहिँ ज्येष्ठ नागरिकलाई पनि उहाँले चाहिँ भ्रमण लानुहुन्छ, जुन उहाँ ठाउँ ठाउँको अवलोकन गराउनु भयो, उहाँहरूको पनि त दैनिक घरमै बसिराख्दा ज्येष्ठ नागरिकलाई पनि अत्यस लाग्दो होला। उहाँहरूलाई जसरी अहिले चाहिँ अस्ति भर्खरै वडाले चाहिँ ज्येष्ठ नागरिकलाई चाहिँ लगेर ठाउँ मन्दिर घुमाएर ल्याउनु भयो, उहाँहरूको पनि राम्रो काम भयो। र जस्तै अहिले महिलाहरूलाई चाहिँ उद्यमशीलताको लागि चाहिँ साबुन बनाउने तालिम दिनुभयो, जस्तै बिहाको समय सामग्रीहरू कसरी बनाउनु त्यो पनि तालिम दिएको छ। यो काम तालिम दिँदा पनि उहाँहरूलाई चाहिँ ओडाले गरेको कामहरूले चाहिँ उहाँले पनि ज्ञान लिनुभयो, त्यो ज्ञान अनुसारको उहाँले पनि उद्यमशीलता महिलाहरूले गरिदिनु भयो भने धेरै राम्रो हुन्थ्यो जस्तो मेरो लाग्छ।
1: हजुर, पक्कै पनि तालिमहरू थुप्रै सञ्चालन भएका छन्, तर अलिकति हामी सहभागीहरूले नै त्यसलाई चाहिँ सिपमा परिवर्तन गरेर त्यसलाई उद्यमशीलतामा विकास गरिदिनु भयो भने स्थानीय सरकारले गरेको लगानी पनि खेर जाने थिएन होइन, अनि नयाँ नयाँ तालिमहरू ल्याउन पनि एउटा जागर आउने थियो। त्यो खालको विषयमा चाहिँ स्थानीय संघ संस्थाहरू र त्यहाँबाट आउने प्रतिनिधिहरूले सोच्न जरुरी छ जस्तो पनि लाग्छ कि मलाई होइन। अहिले जस्तै ओडामा चाहिँ तपाईँले देखिराख्नु भएको सामाजिक क्षेत्रमा पनि हुनुहुन्छ, तत्काल गर्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
0: अब यस्तो छ, अब हाम्रो वडाले अब धेरै जनसङ्ख्या नभए तापनि वडा हाम्रो चाहिँ अलि नबिल्दो छ, अलिकति यहाँबाट लिएर घारीपाटनसम्म जाँदाखेरि समेट्न वडालाई पनि गाह्रो भएको छ। तर अब हाम्रो जस्तै घारीपाटन क्षेत्रमा अलिकति मध्यम निधिम यस्तैका मानिसहरू बसोबास गर्ने हुनाले उहाँहरूलाई कसरी हुन्छ रोजगारीको पट्टि वडाले कुन तालिम दिँदा उहाँलाई रोजगारी गरेको उहाँको आर्थिक आर्जन र दैनिक उपभोक्ता आफूलाई उपभोग गर्ने सामानहरूलाई आफै नै उद्योग गरेर अथवा कुनै पनि रोजगार गरेर उहाँहरूले चाहिँ आफ्नो जीविका उपार्जन गर्नलाई त्यो तालिम दिँदा ओडाले तालिम दिँदाखेरि उहाँहरूलाई पनि आफ्नो जीविका पनि चल्ने, ओडाले गरेको काम पनि राम्रो देखिने र अब संस्थाहरूले पनि मैले यो गरेर हाम्रो संस्थाले यो काम गर्छु भनेर ओडासँग समन्वय गरेर आर्थिक अथवा चाहिँ गतिविधि अथवा जनचेतनामूलक कार्यक्रम काम गर्न पनि सजिलो हुन्थ्यो जस्तो मलाई अनुभव भएको छ।
1: हजुर, भनेपछि त अहिले भनौँ न यति बेला त कसैलाई केही गर्न मन लाग्यो त्यो हुटुटी हुने व्यक्तिले त मजाले गर्न सक्ने रहेछ होइन, स्थानीय सरकारले चाहिँ त्यसरी बुझिरहेको छ। हाम्रा जनप्रतिनिधिहरू सरल सहज पनि हुनुहुन्छ होइन, वडा नम्बर 7 चाहिँ अझ बढी विशेष गरेर हामीले त्यसरी पनि हेर्नुपर्ने हुन्छ। एउटा तपाईँ नागरिक समाज कास्कीकै प्रवक्ता भएको हुनाले नागरिक समाज कास्कीले अहिले भनौँ न गरिरहेका गतिविधिहरू के छन्? जस्तै सुशासनको पाटोमा पारदर्शिताको पाटोमा घचघचाइराख्नुहुन्छ, ठ्याक्कै त्यो आफूहरूले कार्यक्रम गर्ने भन्दा नै घचघचाउने काम चाहिँ बढी फोकस गरिराख्नुहुन्छ होइन, कसरी लिनु भएको छ अहिले चाहिँ के भइरहेछ?
0: अब नागरिक समाज कास्की भनेको यस्तो संस्था हो कि हामी चाहिँ कसैको पछि लाएर बोल्ने पनि होइन र हामीले पनि खबरदारी गर्ने हाम्रो कर्तव्य हो र कुनै पनि ठाउँमा अनियमितता भएको छ, कुनै ठाउँमा तपाईँको जाने सर्वसाधारणले दुःख पाइरहेको छ, त्यो विषयमा हामीले चाहिँ आवाज उठाउने हो र सम्बन्धित निकायलाई हामीले चाहिँ जानकारी गराउने हो। अब यता हाम्रो जस्तै अहिले चाहिँ तपाईँको गाईघाटमा चेक ड्याम नभएको कारणले गर्दा सबै हाम्रो फिर्के खोलाको पानी जति सबै ढल जति सबै गएर अहिले गाईघाटमा थुप्रिने गरिरहेको छ। चेक ड्याम नभएको कारणले गर्दा त्यहाँ एउटा चाहिँ तपाईँको जुन माटोको थुप्रो बसिरहेको छ, त्यसले चाहिँ ड्याम साइड एरियालाई प्रदूषित बनाएको छ, ताल होइन कि जस्तो पनि देखिरहेको छ। त्यसमा हामीले पटक पटक महानगरलाई पनि चेक ड्यामको लागि खबरदारी गराएका छौँ। अब नागरिक समाजले यस्तो संस्था हो कि जस्तै कुनै पनि वातावरणको चाहिँ त तपाईँको चाहिँ जस्तै चौतारोको लाइनमा पनि हामीले चाहिँ कति ठाउँमा चौतारोहरू अनियमितताले काटिएको हुँदाखेरि हामीले चाहिँ खबरदारी पनि गऱ्यौँ, त्यसलाई चाहिँ अब यो उजागर गर्ने काम, जनचेतना ल्याउने काम र खबरदारी गर्ने काम चाहिँ निरन्तर गरिरहेको पनि छ, अब पनि गर्ने काम चाहिँ नागरिक समाजले गरिरहेको छ।
1: अहिले हेर्ने हो भने हामी कहाँ अहिले भनौँ न त्यो अहिले पानी पर्ने सिजन पनि हो, मनसुन सुरु भइसकेको छ होइन, त्यो पानी परेको बेलामा त पुरै के
0: हजुर हजुर
1: भल भनियो भने खोला जस्तो पिच बाटो देखिन्छ होइन, कहीँ खाल्टा खुल्टी छ भने त एक्सिडेन्टै हुने खालको अवस्था छ।

0: यसलाई चाहिँ कसरी चिर्न सकिन्छ, यी समस्याहरू किन भइरहेका छन्?
1: तपाईँको यो जुन पानी परेपछि अब जस्तै म राष्ट्रिय ब्याङ्क मार्गकोमा बस्ने हुनाले अब मेरो लाइन मात्रै छ तपाईँको हजुरको के हुन्छ भने बिन्दवासिनीदेखिबाट आएको पानी चिप्ली ढुङ्गाबाट आएको सभागिरी हुँदै सिजानचोकबाट आएको पानी चाहिँ ड्याम साइडमा जान्छ तपाईँको अब पानी ठुलो पर्यो भने त्यहाँ हिँड्ने पनि म स्कुटर पनि बगाउने स्थिति हुन्छ. यो समस्या कस्तो हुन्छ भनेदेखि तपाईँको जुन डाइभर्ट भएन क्या तपाईँ जस्तै चिप्ली ढुङ्गाबाट आएको चाहिँ पृथ्वी चोकतिर डाइभर्ट हुने सिजानचोकबाट आएको चाहिँ यतातिर 0 किलोमिटर डाइभर्ट गरिदिएको भएदेखि तपाईँको चाहिँ सबै पानी यतातिर ड्याम साइडतिर अथवा राष्ट्रिय मार्गतिर जाने थिएन. यो चाहिँ नालाको पनि व्यवस्थित नाला भएन, नाला पनि भएर पनि त्यत्रो भलो अब सबै कङ्क्रिटको सहरै भइसक्यो पोखरा. पहिला चाहिँ खालि खाली जग्गाहरू जमिनहरू थियो, पानी शोषिन्थ्यो. अहिले कङ्क्रिटै कङ्क्रिट भएको हुनाले पानी जति सबै बगेर तलतिर बग्ने हुनाले अब यो डाइभर्ट नगरिकन यो चाहिँ पानीको डाइभर्ट नगर्ने हो भने सबै पानी चाहिँ तपाईँ सिजनचोक हुँदै राष्ट्रिय ब्याङ्क मार्ग ड्याम साइड हुँदै गयो भने तपाईँको खोला भएर तर्न नसक्ने स्थिति देखिन्छ. अब यसको लागि चाहिँ अब पानीको नालाको व्यवस्थित र यो जुन सभागिरीबाट पृथ्वी चोक डाइभर्ट गर्ने सिजनचोकबाट 0 किलोमिटर डाइभर्ट नगरिकन यो चाहिँ व्यवस्थित हुने जस्तो मलाई लाग्दैन.
0: हामीले त्यो सहरी विकास गर्ने बेलामै सोच्नु पर्ने थियो होइन, सहरको विकास गर्दा तर गर्दा गर्दै धेरै मिस्टेक गरिरहेका हुँदो रहेछौ कि
1: होइन.
0: अब अहिले नै भनौँ न हामीले अब सार्वजनिक जग्गामा बनेका संरचनाहरू हटाइँदैछ, यो एउटा सकारात्मक कुरा पनि हो. तर त्यति बेला आखिर राज्यकै लगानी परेको छ, आम नागरिककै लगानी परेको छ, त्यो विषयमा पनि हामीले सोच्नु पर्थ्यो जस्तो लाग्छ. यसलाई चाहिँ अहिले महानगरले गरिरहेको यो कामलाई चाहिँ कसरी हेर्नु भएको छ?
1: मैले यो सरकार अहिले जुन महानगरले काम गरेको छ यो अगाडि नै गर्न पर्ने काम ढिलो भयो. जब संरचना भन्नै नदिनु हुने पर्ने थियो, भनिसक्यो त्यो अब आफ्नो पब्लिकको पनि नोक्सान भयो. तर अब जुन यो कोरिडोर निष्कास तपाईँको अहिले बन्ने भएको छ त्यो त सराहनीय काम हो. अब चाहिँ यो अब गरिसकेको कामलाई अहिले कहिले पनि अब यसलाई निरन्तर दिएर अब कुनै पनि पब्लिकलाई जाने मार त त्यसै पर्ने भयो. तर उहाँहरूले जानी जानी त नि मापदण्ड मिचेरै गर्नुभएको जस्तो लाग्छ मलाई होइन. त्यो चाहिँ उहाँले चाहिँ छोडेर गर्नुभएको उहाँको क्षति पनि हुने थिएन. उहाँले जसरी अहिले भत्काउँदै गएको छ यो चाहिँ भत्काउनु पर्ने आवश्यकता पनि हो. अब जब तपाईँ यो डिलमै घर भएपछि तपाईँको ढल त्यहीँ मिसिया छ, फोहोर त्यहीँ फालिएको छ, प्रदूषित भएको छ नि त. अब केही न केही 6 मिटर छोडिसकेपछि त त्यहाँ त तपाईँको कुनै पनि ढल त त्यहाँ त निका फिर्की खोलामा जाँदैन, वायु पनि प्रदूषण हुँदैन. यो चाहिँ सकारात्मक मलाई महानगरले जुन काम गरेका छ यसलाई चाहिँ राम्रो काम हो. यसलाई चाहिँ अब चाहिँ निरन्तरता दिएर तलबाट माथिसम्म यसलाई चाहिँ दुई साइड चाहिँ क्लियर गर्यो भने पोखरा स्वच्छ
0: परिकल्पना
1: तपाईँको स्वच्छ हरिभरा हराभरा र मान्छेलाई चाहिँ साइकल लेन्थदेखि लिएर पैदल हिँड्नलाई पनि स्वच्छ वातावरणमा हिँड्न पाओस् भन्ने मेरो चाहना छ.
0: भनेपछि यसमा आम नागरिकले साथ दिनुपर्छ.
1: साथ दिन्छन्, पक्कै दिन्छन्, किन हुँदैन नि. अब तपाईँको जुन त आफ्नो जग्गा छोडेको त होइन, त्यो त मापदण्ड उहाँहरूले मिच्दै भएको हो. खोलाको खोला घर त छोड्नै पर्छ. खोलाको त कति जाग्रति, म यही श्रीकृष्णसँग पढेको, यही फिर्केको ठाउँमा हामी चाहिँ नुहाउँथ्यौँ. यहाँ सफा पानी कलर कलर कलर कलर पानी बग्थ्यो. अब हामी चाहिँ फिर्के खोलाबाट तरेर स्कुल आउँथ्यौँ, जाने बेलामा हामी चाहिँ नुहाएर जान्थ्यौँ. अहिले यही फिर्के खोलाको त्यहाँ नजिकै जाँदा पनि हामीलाई चाहिँ त्यहाँ बास्नाले त्यो गन्धले त्यहाँ वरिपरि बस्न पनि मन लाग्दैन. त्यस कारणले यो चाहिँ जुन कोरिडोर बनिसकेपछि त्यसलाई पक्का नै हरेर स्वच्छ पानी बग्छ भन्ने मलाई चाहिँ विश्वस्त लागेको छ.
0: यति धेरै हामी सचेत नागरिक त भन्छौँ, बिस्तारै हामी हाम्रो सचेतना, हाम्रो विचार, हाम्रो सोचै अलिकति के भएको त्यो नेतृत्वले सोच्नु पर्ने हो कि एकदम घचघचाउनु पर्ने बेला आएको छ कि सबैले सबैलाई होइन. धेरै अव्यवस्थित बनाइरहेका छौँ कि हामीले हाम्रो सहरलाई, गाउँलाई, समाजलाई. यसमा चाहिँ व्यवस्थित बन्नको लागि त आफू व्यक्तिबाटै सुरुवात गर्ने होला नि त
1: होइन.
0: अब त्यो सुरुवात गर्नको लागि स्थानीय सरकारले कस्ता खालका कार्यक्रमहरू ल्याउनुपर्छ?
1: अब तपाईँ जस्तै कि फिर्की कुरा करिडोरकै बारेमा भनौँ न, अब महानगरले यस्तो करिडोर खोलिसकेपछि त्यसमा ढल मिक्सर दिनु भएन, फोहोर फाल्न दिनु भएन, र निरन्तर महानगरले निगरानी राख्नु पर्यो. र मानिसहरूलाई जति चेतना दिए पनि मानिसहरू चेतना भएकै व्यक्तिहरू पनि त्यो चाहिँ आफूले फोहोर आफूले नदेख्ने गरेर फोहोर गर्ने काम चाहिँ गरिरहेको हुँदाखेरि महानगरले चाहिँ यसमा ठूलो निगरानी राख्नुपर्छ. र जुन व्यक्तिले त्यहाँ चाहिँ ढल मिसाउँछ, फोहोर फाल्छ, तिनीहरू चाहिँ अति कारवाहीको दायरामा ल्याएर निरन्तर कारवाही गर्यो भनेदेखि तपाईँको स्वच्छ पानी बग्छ भन्ने मलाई विश्वास लागेको छ.
0: हजुर, पक्कै पनि एकचोटि दुईचोटि केही व्यक्तिहरू कारवाहीमा पर्यो भने यही गर्नु हुँदैन भन्ने खालको बल्ल सन्देश जाने
1: भयो.
0: कुनै बेला थियो तपाईँले भने जस्तै कति सफा यो फिर्के बुलाउँदीको पानी होइन, सफा हामीले फिर्किएको त त्यति नुहाएको याद छैन मलाई, तरेर चाहिँ गइन्थ्यो. यो बुलाउँदीमा त हामी पनि त्यही के नुहाउन शनिबार आएपछि होइन त्यो खालको बग्ने. अब सबै त्यो शहरीकरणले नै बिगारेको छ कि, खण्डीकरण गरेर जग्गाहरू त्यहाँ त खोला पनि देखिँदैन अहिले. यो बुलाउँदीको त सबै पुरेर घरहरू बनिसकेका छन्. अहिले टोल विकास संस्थाले गरिरहेका गतिविधिहरू पनि भए र स्थानीय सरकारले गरेका कामहरूलाई चाहिँ एउटा टोल विकास संस्थाको नेतृत्व गर्ने हिसाबले चाहिँ यहाँकोले हेरिरहेका कुराहरूलाई पनि हामीले यहाँ समेटिरहेका छौँ. जस्तै हामीले सिंहदरबारको अधिकार घर घरमा भन्यौं, त्यो खालको सेवाग्राहीहरूलाई सेवा सुविधा चाहिँ कतिको पाउनु भएको छ? तपाईँ संस्थाको नेतृत्व भएर जाँदाखेरि त अलि रेस्पोन्स फरक होला. तपाईँ गइराख्नुहुन्छ, अघि भन्नु भने म वडामा आकल झुकल अन्य नागरिकहरूलाई गर्ने व्यवहार, त्यहाँ चाहिँ सेवाग्राहीहरूलाई गर्ने कर्मचारीहरूको त्यो व्यवहारलाई हेर्नु भएको छ?
1: म बेला बेलामा गइरहेको हुन्छु. जस्तै जाने म संस्थाले व्यक्तिले मात्रै राम्रो सेवा पाएको छैन, पाएको छ भन्ने मात्रै होइन कि म जस्तै सर्व संस्थाको व्यक्तिले म आउँदा त्यहाँ बस्दा पनि सर्वसाधारण आउँदा त्यहाँको सचिवहरूले कर्मचारीहरूले जस्तै अब अध्यक्षज्यूहरूले पनि राम्रोजना लग्यो यो कागज पुगेन भनेर उहाँले चाहिँ यो प्रविधि गर्नुहोस् भनेर उहाँले चाहिँ सहज र सरल तरिकाले चाहिँ काम गरेको मैले चाहिँ अनुभव पाएको छु, देखेको पनि छु. त्यो हुनाले चाहिँ जसो त्यहाँ मैले अहिले सिंहदरबार घर घरमा भनेको अनुभव पनि सर्वसाधारणले पाए जस्तो मलाई चाहिँ महसुस भएको छ.
0: हजुर, पक्कै पनि यही नै हो नेपाली जनताले खोजेको, सेवा सुविधा सहज होस्, छिटो होस्, होइन सर्वसुलभ रूपमा होस् छ. तर पछिल्लो समयमा एउटा सर्वसाधारणको गुनासो पनि छ अभिलेखीकरणमा, होइन अहिले पछिल्लो समय अभिलेखीकरणको कामहरू भइरहेको छ. तपाईँहरूलाई टोलकै बासिन्दाले गुनासो गरेका छन् कि छैनन्? जस्तै जनप्रतिनिधिलाई अन्य व्यक्तिहरूले गरिराख्नु भएको हुन्छ, अभिलेखीकरण अलि झन्झटिलो भयो, महँगो राजस्व डबल तिरबल पर्ने भयो भनेर जुन खालको कुरा आइरहेको छ, यो सुन्नु परेको छ कि छैन?
1: अलिकति यसमा अभिलेखीकरणमा अलिकति महानगरिक दस्तुर चाहिँ अलिकति चाहिँ बढी नै लगाएको जस्तो लाग्छ. तपाईँको यो अहिले चाहिँ तपाईँको अभिलेखनकरणलाई रकम नलिकन अभिलेखनकरणको लागि सहज मूल्य नै नलिकन काम गरिदिएको भएछ कि, अर्को वर्ष त तुरन्त करको दायरामा त आउने नै हो. यो साल गर्यो भने त अर्को साल त करको दायरामा आउने हो नि त. अहिले करै बढी लिइदिएपछि मान्छेलाई एक फलानाले यति तिर्यो भन्ने बित्तिकै नगर्ने मान्छेले गर्ने मान्छेले पनि ओहो यो त पैसा तिरेर के गर्ने भन्ने मनसायमा गएको जस्तो मलाई महसुस भएको छ. तर अभिलेखनकरणको लागि यो वर्ष कर नलिकन तपाईँको अभिलेखनकरणलाई छुट छ है भनेर गरेको भए सबैजना चाहिँ अभिलेखनकरण गर्थे र अर्को वर्ष त सजिलो हुन्थ्यो करको दायरामा. जसरी नै आउँछ नि उनीहरू त अहिले चाहिँ अलिकति मलाई त्यो महसुस पनि
0: कस्तो राम्रो सुनेको छ. अभिलेखीकरण गर्नुहोस् भनेपछि सबै आउनुहुन्थ्यो, निशुल्क भयो छ गर्नुपर्छ अरे भन्ने हुन्थ्यो. अर्को वर्षपछि त स्वत गर्न पाइयो,
1: स्वत त करको दायरा त आइहाल्यो.
0: राम्रो हो नि.
1: तर अहिले चाहिँ अलिकति कुनै कुनै व्यक्तिबाट पनि मैले चाहिँ अभिलेखन गर्दा मेरो 1,25,000 गयो भन्ने कुरा उहाँले सुनाउनु भयो. त्यो हुँदाखेरि यो अलिकति नमिल्दो हो कि महानगरले यसलाई अलिकति सहज तर सरल तर सुलभ तरिकाले गरिदिएको भए त कि अझ पनि आउने अभिलेखन गर्ने व्यक्तिहरू पनि आउँथे कि भन्ने महसुस गरे.
0: अहिले तत्काल स्थानीय सरकारलाई दिने सुझाव केही छ तपाईँले?
1: तुरन्तै गर्नुपर्ने त अब तपाईँको कस्तो अब बर्खा याम आइसक्यो हगि, अब यसमा चाहिँ हजुरको अब चाहिँ अब तपाईँको बाढी पहिरो आउने ठाउँहरू पनि छ हाम्रो, जस्तै यो फिर्के खोलाको करिडोरमै बस्नेहरू पनि छन्। जस्तै अब तपाईँको यो अब नालाई जब अब खोला बगेदेखि बाटोमा बग्छ यसको लागि चाहिँ व्यवस्थापनको चाहिँ सामग्रीहरू वडामा छन्, ती सामग्रीहरूलाई चाहिँ पहिचान गरेर तुरुन्तै चाहिँ अब सर्वसाधारणले पनि वडामा जानकारी गरेर वडाले चाहिँ तुरुन्तै त्यसलाई चाहिँ समाधान गर्ने बाटो गरिदियो भने सर्वसाधारण धेरै खुसी हुन्थ्यो जस्तो मलाई अनुभव भएको छ.
0: हजुर हजुर, पक्कै पनि. ल, टोलले गर्ने तत्काल गर्नुपर्ने सामाजिक संस्थाले गर्ने काम चाहिँ के देख्नुहुन्छ?
1: टोलले चाहिँ के गर्नुपर्छ, आफ्नो टोल आफै सफा गर्नुपर्छ र कुनै पनि टोलमा कुनै विकृतिहरू होइन हिंसाहरू भएको छ भने तुरन्तै त्यसलाई चाहिँ समाधान गर्ने र कुन सर्व कुन निकायमा गएर खबरदारी गरेर उहाँहरूको चाहिँ समाधान गर्नपर्छ भने टोलले नै गर्नुपर्छ र महसुस गरिरहेको छु मैले र अब अरूभन्दा नि अब जनसङ्ख्याको वृद्धि भएको हुँदाखेरि टोलमा अलिकति विकृतिहरू पनि बढी निस्किन थालिसकेको छ. अब अहिलेको यङ जेनेरेसन केटाकेटीहरू अलिकति मादक पदार्थहरू खाएर हिँड्ने आवाज हल्ला गर्ने यसमा चाहिँ सब भइरहेको हुँदा आफ्नो टोलमा आफैले खबरदारी गर्यो भने यसलाई न्यूनीकरण गर्न सजिलो हुन्छ जस्तो मलाई लाग्छ.
0: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
1: अन्त्यमा मैले के भन्छु भने हामी जस्तै अहिले चाहिँ हाम्रो सरसफाइ नै मेन कुरा हो. हाम्रो आफ्नै टोल आफैले सफा सरसफाइ राख्नुपर्छ. गयो भने प्रत्येक टोलले आफ्नो टोल सफा गर्यो भने पोखरा त्यसै सौन्दर्य हरियाली पनि देखिन्छ र राम्रो पनि देखिन्छ र हामीले चाहिँ ओडालाई पनि हो फलानु टोलमा बस्ने मानिसहरू कति सरसफाइ रहेछन् कति आफ्नो टोललाई आफै सफा गर्दो रहेछ भने अरू टोललाई पनि मेसेज जाओस् र अब ओडाले पनि प्रत्येक टोल संस्थाहरूलाई टोल विकास संस्था आमा समूहहरूलाई समन्वय गर्नुपर्छ. उनीहरूलाई समन्वय हात लिएर काम गर्यो भने ओडालाई काम गर्न सजिलो हुन्छ र विकासको कामहरू पनि छिटो सरित्रो र सुलभ तरिकाले राम्रोसँग हुन्छ जस्तो मलाई हुन्छ जस्तो लाग्छ मलाई.
0: हजुर, यो समय दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद छ.
1: धन्यवाद यहाँ रेडियो सफलताका परिवारलाई र दुर्गा बहिनीलाई पनि मलाई यहाँ आएर बोली मौका दिनुभयो. यहाँहरूको पनि धेरै धेरै धन्यवाद दिन्छु. नमस्कार.
0: हस्, धेरै धेरै धन्यवाद छ यो समयका लागि. आज हामीले छलफल गर्यौं राष्ट्र ब्याङ्क मार्ग टोल विकास संस्थाले गरिरहेका गतिविधि र स्थानीय सरकारले पोखरा वडा नम्बर 7 ले गरिरहेका गतिविधिहरूलाई एउटा सामाजिक संस्थाले कसरी हेरिरहेको छ र त्यहाँ समन्वयनका कुराहरू पनि हामीले छलफलमा सहभागी हुनुभएकोमा राष्ट्र ब्याङ्क मार्ग टोल विकास संस्थाका अध्यक्ष, नागरिक समाज कास्कीका प्रवक्ता, सामाजिक व्यक्तित्व गोकुल बहादुर कार्कीसँगको कुराकानी हामीले राख्यौं. पोखरा महानगरपालिका वडा नम्बर 7 सँगको सहकारीमा हामीले यो कार्यक्रम हाम्रो वडा नम्बर 7 यही भएका वडा नम्बर 7 भित्र भए गरेका गतिविधिहरूलाई समेट्ने गरेर तयार पारेका हौं. यो समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिँदै अब आउने मंगलबार फेरि यस्तै सामाजिक क्षेत्रमा लागि पर्नुभएका व्यक्तित्व लिएर आउने नै छौं. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: हाँ दाई पनि कति आचिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 98562317 र 98465079।
3: ओहो
4: मरेको के हो?
3: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
8: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
9: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
8: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
9: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
10: नमस्कार सेनसेविका दिदी।
11: नमस्कार नमस्कार।
10: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
11: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
10: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: आयो है मासु, ताजा ताजा मासु, दो

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्ती टू मिट्स।
2: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ। स्योर गर्दिन कि क्या हो?
3: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615553050, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805210050 9821270014
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179
7: लौन नि दाई बनमा त आगो लागेछ निभाउन जाऊ न
8: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बुने भयो
9: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौँ जतन वनमा डरेलो लगाउने कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
10: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
0: 9166154475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97055505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: स्टूडियो टाइम
2: इट्स 10 AM

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: साउजी जुस पाउ न
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ट्ज

ਕਦੇ ਹਜੇ ਦੇ ਸਜਣੇ ਅਜੇ ਤੱਕ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805210050 9821270014
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856020325 9806535480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165747668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: लो नानी दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
6: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बन्यो भयो
7: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौँ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581
0: 98165-75475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66-642 9860-41-81। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161-547-37 मोबाइल नम्बर 9850-60-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840-20-127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड। विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
8: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
9: कन्ट्याक्ट 0615530050 0615589848
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्थेन यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
4: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
5: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
4: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
5: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में।
2: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डाक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011099 9828842020 गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा संचालित सफलता एम्बुलेन्स।

0: खुसी आज पनि काम पाइएन।
1: काम पाउन अलिअलि मिहिनेत गर्नुपर्छ कि, बुढीको कमाइ खाएको सजिलो छैन काम पाउनु।
0: पनि लाज लाग्दैन है, दिनभरि चोकमा बस्यो, आधा केटाहरू बटुल्यो, पैसा खुवास पर्यो,

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560 60127 र 98038 21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्डेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 98 61 62 983 98 55 52 855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट द पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 650 59 60। दोस्ती टु मिट द।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 15 475।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो गर्छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0362, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615898488।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66642 9860-41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811-87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओम जय जगदीश हरे।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: हैन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: मेरी आमै नि घर बनाउन लागेको कुरा त तपाईँ पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
7: लौनी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
9: हाम्रो वन, हाम्रो धन, डरलोबाट जोगाउन गरौ जतन। वनमा डरलो लगाउनु कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821270014
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
3: सचेत बनाउ
4: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ गर्दा भए पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530500 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: यामा पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
8: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, र त बिरामी होइएला।
9: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाउँ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: हेर्नुहोस् साङ्लो बोरो, बहिनीको विवाह टिकु पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै रहेछ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
4: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफुल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 9856032717 र 9864055079।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-5339-4, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-9।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियोले तेल लगाता कान्छ।
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनु है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825177014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपि

0: का छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
0: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
0: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
0: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
0: मोबाइल नम्बर 98460-59581
1: 98165-1575।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5-0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120046 9852010504 साथे कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-5531-071 98-067-81-234 97-050-77-123 व्हाट्सएप नम्बर 98-011-77-123।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौं, स्वस्थ नागरिक बनौं।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
6: कुकुरको भ्याक्सिनेसन,
5: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हमी समझना।
3: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मीनराज खड़का, फोन नंबर 0161 35 6 51। समझन सही नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
4: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुलो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुलो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
7: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0161 5 74 6 68, मोबाइल नम्बर 9850628104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: टाउके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852127014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एमएम जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्र वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5551-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: नमस्कार, म संगीतकार जय कुमार परियार। तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121050 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705508 9705557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: ममता ए ममता दुई कप चिया लिएर आइज त, यहाँ आन्टी आउनु भएको छ।
1: को
0: हो नानी, कुन स्कुलमा पढ्छौ? ल ल चिया राखने भित्र जा। यहाँ अस्मिता त पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ?
2: हेर सरू, त साथी भनेर हुँदैन, भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
0: हो अस्मिता, तैले मेरो आँखा खोलिदिइस्, उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
3: बाल श्रम रोकौ। बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.3।

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका सिरिजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिटी मात्र हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिरिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले तेल लगाता काम छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
3: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र होइन होला त्यस्तो त।
4: सोहिता, तिमीहरूको के खास कुस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
9: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
8: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बिचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460666042 98460140081।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसराताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, लागढुंगा पोखराट कास्की। फोन नंबर 0161-553-071, 9807-81-234, 9705077-123, व्हाट्सएप नंबर 9811-77-123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9956-011-86, 9956-35-111। सम्पर्क नम्बर फेरि एकपटक 9956-35-111।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चो, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तुला, 9560-2225, 9560-26110।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
6: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28104।
6: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
7: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
8: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
7: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
9: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सियन चौक फोन नम्बर 0161 541 9 85 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9 4 स्टील आल्मुनियम मेटल उद्योग पर्सियन 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिऊ।
12: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
13: मुहान वरपरका रुख नकाटौ र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि सञ्चय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं, स्वच्छ पानी सबैको पहुँच।
14: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97659650960। दोस्ती टु मिट सप।

0: साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-989।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
0: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर। सम्पर्क 9811762983 9855852855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ। तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बुढ़ी थला पड़िन् उक्तमूलो धामी जाक्री सबै गरिहाले निकी भइनन् हवाईजहाज मिलाउन सकिन्थ्यो कि राम्रो अस्पतालले उपचार गर्ने थिए
1: मन्त्रीजी गाउँमा आउँदै हुनुहुन्छ

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98460 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: ए श्याम भाई त्यो पारी को बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमलाई केही थाहा छ
2: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
1: त्यसो हो भने यसो गर्नु पर्ला भाई उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
2: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
1: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
2: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
1: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
1: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
2: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जसाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: किन आँखा मिचेको मिचेको गरेको
10: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
9: धेरै समय मोबाइल चलाइसी क्या हो?
10: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
10: बुझेँ।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइल को उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
11: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
14: काममा अलि सघाउँछ कि भनेर नि।
13: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बालश्रमको अन्त्य गरौं।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी।
2: 15 जनालाई एआई डेभलपमेन्टका हिसाबमा, एआईमा विदेशमा प्रतिष्ठित 15 जना विज्ञलाई उत्कृष्ट फेलोशिपमा नेपाल ल्याइने अर्थमन्त्रीले घोषणा गरेका छन्। काठमाडौँको शिवसितारमा सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गरिने पनि अर्थमन्त्रीले बजेट मार्फत घोषणा गरेका छन्।
3: आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरेका, टेलिकममा संघीय सरकारको 66% शेयर कायम राखी बाँकी शेयर पुष मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौ। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानूनी प्रबन्ध मिलाउनेछौं। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौं। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौं। नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केट प्लेस स्थापना गर्नेछौं। नागरिक एपमा दर्जनौं सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिशियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरेका छौं। काठमाण्डुको शिवचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौं। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौं। स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्नेछु। एआई को युगमा महत्वपूर्ण भूमिका हुने गणित लगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौं। लामो समयदेखि थाँतिरहेको नेपाल विद्युत प्राधिकरणको पुनसंरचना सम्पन्न गरिनेछ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 छुट्टा छुट्टै कम्पनीमा विभाजन गर्नेछौं। विद्युत खरिद सम्झौता भएका तर निर्माण शुरू नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पीपीए गर्ने प्रबन्ध गर्नेछौं। 10 मेगावाट भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पीपीए गर्नेछौं। सुक्खा याममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउनेछौं। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउनेछौं। प्रसारण लाइन बनाउने र विलिङ चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानूनी व्यवस्था समेत मिलाउनेछौं। जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रूख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउनेछौं। ठूला तथा जलाशययुक्त आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न प्रवर्धकले 100% रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष नै 40% शेयर सर्वसाधारणलाई बिक्री गर्न दिने नीति लिनेछौं। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वृद्धिको उत्तम सम्भावना भएका ग्रामीण एवं शहरोन्मुख क्षेत्रको चतुर्दिक प्रादेशिक विकासमा लगानी बढ़ाउनेछौं। यस्ता क्षेत्रलाई ग्रोथ पोल र क्वाडका रूपमा विकसित गर्न नीतिगत र भौतिक पूर्वाधारको एकीकृत योजना कार्यान्वयन गर्नेछौं। सुनकोशी मरीन डाइभर्जनबाट सिंचित हुने 1,22,000 हेक्टर कमाण्ड क्षेत्रलाई आधार बनाउँदै हुलाकी र पूर्व पश्चिम राजमार्ग विस्तारका बाँकी काम सम्पन्न गरी कृषि र उद्योग क्षेत्रको मध्य मधेश चतुर्भुज क्वाड्रांगल बनाइनेछ। मध्य पहाड़ी पुष्पलाल लोकमार्ग, कर्णाली राजमार्ग, भेरी कोरिडोर र रारादेखि जुम्ला हुँदै फोक्सुण्डो सम्मको कर्णाली चतुर्भुजमा जड़ीबुटी जलविद्युत पर्यटन र खानीजन्य क्रियाकलापले प्रश्रय पाउने व्यवस्था मिलाइनेछ। पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट खण्ड र मुगलिन दमौली पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौं। सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय स्तरको रूपान्तरण शुरू गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाउनेछौं। त्रिवेणी धाम देवघाट रूरू क्षेत्र कागबेनी मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्नेछौं। लुम्बिनी मुक्तिनाथ धार्मिक सांस्कृतिक मार्गमा आधारित निर्माण पथ प्रवर्धन गर्दै ध्यान साधना योग बौद्ध वैदिक दर्शन तथा मनाङ मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गर्नेछौं। मध्य पहाड़ी राजमार्गसँग ओलाङचुङगोला किमाथाङका तातोपानी रसुवागढ़ी कोरला हिल्सा जस्ता उत्तरी पर्या व्यापारिक गन्तव्यहरूसँग जोड़ने लक्ष्य राखेका छौं। कोशी टप्पूदेखि कञ्चनजंघासम्मको क्षेत्रलाई समेटी जैविक विविधता संरक्षण र स्वच्छ ऊर्जा विकास केन्द्रित कोशी करिडोरको योजना अगाडि बढ़ाउनेछौं। रामा रोशन खप्तड बड़ी मालिका शैलेश्वरी उग्रतारा र मल्लिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिममा विशिष्ट पर्यटकीय चतुर्दिक विकास अगाडि बढ़ाउनेछौं। भिजन काठमाण्डु 2040 को दीर्घकालीन योजना कार्यान्वयन शुरू गर्नेछौं। काठमाण्डु उपत्यकाको समग्र शहरी सेवा व्यवस्थापनका लागि अण्डरपास फ्लाइओभर इन्टरसेक्सन सुधार नदी कोरिडोरको पूर्वाधार पार्क निर्माण फोहोर मैला व्यवस्थापन युटिलिटी डक्ट विद्युतीय तार भूमिगत गर्ने सहितको एकीकृत पूर्वाधार बनाउनेछौ। प्रदेश र स्थानीय तहसँगको सहकार्यमा वित्तीय प्रोत्साहन सहित खुला क्षेत्रको संरक्षण र विस्तारका लागि विशेष पहल गर्नेछौ। काठमाण्डु उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन चार्जिङ स्टेशन ट्र्याकिङ प्रणाली स्मार्ट बस पार्क सुदृढ संस्थागत व्यवस्था सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम छिट्टै शुरू हुनेछ। पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा शुरूआत गर्नेछौं। भिजिट नेपाल वर्ष 2085 र नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन सघन तयारी गर्नेछौं। उच्च मूल्यका पर्यटक लक्षित रिजोर्ट र होटल निर्माण र सञ्चालनलाई भौतिक एवं वित्तीय प्रोत्साहन दिने व्यवस्था गरेको छु। पर्यटन गतिविधिहरूलाई आरोग्य पर्यटनको मूल विषयवस्तुमा ब्रान्डिङ गरी पर्यटकका स्रोत मुलुकहरूमा विविधीकरण गरिनेछ। नेपाललाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनः संरचना गरी नियामक र सञ्चालकको पृथक भूमिका स्थापित गर्नेछ। कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको छ। कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौं। व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्नेछौं। न्यूनतम 2 करोड़सम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पूँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पायलट कार्यक्रमको तयारी गरेको छ। उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म यस्तो अनुदान वार्षिक 10% दरले शोध भर्ना हुनेछ। वास्तविक कृषकलाई उन्नत बीउ मल सिंचाई विद्युत तथा कृषि बीमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरूपयोग रोक्नेछौं। कृषि र पशु बीमामा 80% प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने दिशा तय गरेको छु। ठूला र निर्माणाधीन सिंचाई आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी स्रोत व्यवस्था गरेको छु। देशभर साना तथा मझौला सिंचाई आयोजना विस्तार गर्न नेपाल सरकारको लगानीमा च्यालेन्ज फण्ड स्थापना गरी स्थानीय तहलाई प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउनेछौं। किसानबाट सीधै कृषि उपज खरिद गर्दा सहुलियतपूर्ण ऋण ब्याज अनुदान जस्ता सहुलियत उपलब्ध गराउने नीति लिएको छु। दुर्गम क्षेत्रमा स्थापना हुने र अर्ग्यानिक उच्च मूल्य र बौद्धिक सम्पत्तियुक्त जीआई वस्तुको प्रशोधन गर्ने उद्योगलाई उत्पादन र ब्रान्डिङमा सहयोग उपलब्ध गराउनेछौं। कृषि सेवा प्रणालीलाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनः संरचना गर्नेछौं। वर्षैभरि कृषि प्राविधिक सेवा डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत कृषकको घर दैलोमै कृषि सेवा पहुँच विस्तार गर्न प्रत्येक स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गर्नेछौं। देशभरिका कृषि अनुसन्धान तथा विकास केन्द्रहरूलाई पुनरूत्थान गरी उन्नत बीउ विकास स्थानीय हावापानी अनुकूलको जात कृषि जैविक प्रविधि तथा उत्पादकत्व वृद्धि केन्द्रित अनुसन्धानलाई प्राथमिकतामा राखेको छु। कृषि उपजको उचित मूल्य सुनिश्चितता किसान र क्रेताबीच करार अनुदान तथा नियमन सहितको कानूनी व्यवस्था गर्न कृषि विधेयक संसदमा शीघ्र पेश गर्नेछौं। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौं। दिगो काठ उत्पादन वनमा आधारित उद्योग जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौं। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका क्रममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौं। वन पैदावारको कटानी संकलन ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौं। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन ब्रान्डिङ र उद्यम संचालनमा थप स्वायत्तता प्रदान गर्नेछौं। वन वातावरण उद्योग ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा नीति बीचको असंगति हटाउनेछौं। वन क्षेत्रको कार्बन स्टक इकोसिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्यांकन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौं। लगानी एक्सप्रेसको अवधारणा कार्यान्वयन गर्न आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्नेछौं। कम्पनी र उद्योगदर्ता वित्तीय सेवा कर प्रणालीमा सहभागिता भिसा आवेदनसम्मका सबै सेवा आबद्ध गरी सूचना प्राप्ति अनुपालना प्रतिवेदन र जोखिममा आधारित परीक्षण हुने व्यवस्था गर्नेछौं। लगानी बोर्डबाट स्वीकृत भएका परियोजनामा पुनः अन्य निकायबाट स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गर्नेछौं। स्वीकृत परियोजनाको लगानी सम्बद्ध अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउनेछौं। शेयर हस्तान्तरण कर चुक्ता सम्पत्ति मूल्याङ्कन ऋण भुक्तानी लाभांश वितरण र लिक्विडेशन प्रक्रियालाई सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाउनेछौं। उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहनेछ। गुणस्तरीय औद्योगिक पूर्वाधार विस्तार गर्ने नीति अनुरूप मोतीपुर र मयूर धाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्चालन गर्नेछन्। पाँच खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिनेछौं। महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्नेछौ। विशेष आर्थिक क्षेत्रलाई कर भन्सार आयात निर्यात र लगानीको सम्पूर्ण निर्णय एकै थलोबाट हुने विशेष आर्थिक प्रशासन क्षेत्रको व्यवस्था मिलाउनेछौ। उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युतको डिमाण्ड शुल्क पुनरावलोकन गर्दै विद्युत महसुलमा छूट दिने व्यवस्था गर्नेछौ। उद्योगीहरूले औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र तथा लीजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सक्नेछन्। पूँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गर्नेछौ। नव उद्यम स्टार्टअप नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको दह्रो आधार बनाउनेछौ। नव उद्यमलाई पहिचान सीप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत सार्वजनिक खरिदमा प्राथमिक पहुँच डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नव उद्यम सञ्चालन प्रणालीलाई सुदृढ़ बनाउनेछौ। नव उद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पूँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौं। विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै पीयर टू पीयर पीटूपी लेनदेनलाई नियमन सहित सञ्चालन गर्नेछौ। कृषि उद्योग पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गर्नेछौ। बैंकिङ क्षेत्रमा बढ़दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानूनी अधिकार सहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मशान्तसम्म स्थापना गर्नेछौ। समग्र शैक्षिक इकोसिस्टममा प्रणालीगत पुनर्संरचना गर्नेछौं। राष्ट्रिय विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट शिक्षक क्षमता परीक्षण एआई तथा एडटेक तत्परता मूल्याङ्कन समेतका आधारमा नवप्रवर्तन तथा सिप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढ़ाउनेछौ। शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति लिएका छौं। विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाउनेछौ। सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्नेछौ। उच्च शिक्षालाई अनुसन्धान नवप्रवर्तन ज्ञान उत्पादन र राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रूपमा पुनः संरचना गर्नेछौ। चिकित्सा नर्सिङ सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालू आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्नेछौ। उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सिप प्रणाली विस्तार गर्नेछौं। राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाई मान्यता लागू गरी प्रवासी अनौपचारिक तथा अनुभवी श्रमिकको सिपलाई औपचारिक मान्यता दिनेछौं। पारिश्रमिक सहितको इन्टर्नशिप प्रणालीलाई संस्थागत गरिनेछ। यो बजेटले स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य लिएको छ। दक्ष स्वास्थ्य जनशक्ति, प्रयोगशाला, अत्यावश्यक औषधि, डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवा सहितका आधारभूत संस्थाहरूलाई स्वास्थ्य सेवाको प्रथम बिन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएका छौं। सरकारले निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउनेछौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउनेछौ। सार्वजनिक साझेदारी मोडल, पब्लिक पब्लिक पार्टनरशिप मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिनेछ। कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्नेछौं। स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौं। छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अप्नाउनेछौ। स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी 3 90% नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौं। राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सड़क दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौं। आगामी 5 स्मार्ट वितरण प्रणालीबाट 24 घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्नेछौ। आगामी 3 65% र 5 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनेछौ। खानेपानी आपूर्तिको गुणस्तर, शुल्क संरचना तथा सेवा दायित्व सुनिश्चित गर्न नियमन प्रणाली सुदृढ पार्नेछौ। काठमाण्डु उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चितताको लागि विद्यमान महसुल संरचनाको पुनरावलोकन गर्नेछौ। काठमाण्डु उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाण्डु उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगलाई गाभी एउटै संरचना बनाउनेछौं। सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौं। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछ। त्यस्तो योगदानलाई अन्तर पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौ। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकांकमा पछाडि परेका मुख्यत मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु। श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था गर्नेछौं। यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त संस्थाले प्रदान गर्ने बीमा, आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण हुनेछ। श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बीमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैंक मार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गर्नेछौं। कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दावी प्रणाली थप प्रभावकारी बनाउनेछौ। पुष मसान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रम विवादको शीघ्र समाधान गर्ने र सम्झौता उल्लंघन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानूनी दायरामा ल्याउने प्रणाली विकास हुनेछ। अनौपचारिक र असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान सञ्चालन गर्नेछौ। पूँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्नेछौं। नेपाल स्टक एक्सचेन्जको पुनसंरचना अघि बढ़ाई इन्ट्रा डे, शर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध शुरूआत गर्नेछौ। शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पूँजी बजारमा हुने अवांछित गतिविधि विरूद्ध शून्य सहनशीलताको नीति लिनेछौ। नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउनेछौं। सौम्य शक्तिको विस्तार गर्दै डायस्पोराको सीप पुँजी र सञ्जालको सदुपयोग गर्नेछौं। प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानूनी, प्राविधिक तथा प्रशासनिक पूर्वाधार तयारी गर्नेछौं। भिसा प्रणालीमा व्यापक सुधार गरी लगानी मैत्री अध्यागमन व्यवस्थापन गर्न नयाँ विधेयक संसदमा पेश गर्नेछौं। अति कम विकसित मुलुकको राष्ट्रसंघीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को दुई वर्ष घनीभूत आर्थिक सामाजिक राष्ट्रिय पुनर्जागरणको आड़मा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौं। त्यस्तो स्तरोन्नति अप्रतिगम्य होस् भन्ने चाहेका छौं। राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौ। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतको आधारमा सरकारी अनुदान दिनेबारे वृहत राजनीतिक बहस गराउनेछौ। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। प्रमाणमा आधारित नीति निर्माण, कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउनेछौ। शैक्षिक गुणस्तर परीक्षण केन्द्र, कृषि तथ्याङ्क प्रणाली तथा नेपाल राष्ट्र बैंक अन्तर्गत रहेको उपभोक्ता मूल्य सूचकांक सम्बन्धी तथ्याङ्क प्रणाली लगायतलाई राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत एकीकृत गरिनेछ। त्यसै गरी नीति अनुसन्धान प्रतिष्ठानलाई राष्ट्रिय योजना आयोग अन्तर्गत राखी सरकारको दीर्घकालीन सोच र नीति निर्माण गर्न सक्षम निकाय बनाउनेछौ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु। सड़क आगामी आर्थिक वर्ष करिब 1000 किलोमिटर सड़क कालोपत्रे र 275 सड़क पुल निर्माण हुनेछ। 1028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तरोन्नति गर्ने कार्य 5 वर्षभित्र सम्पन्न गर्नेछौ। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ़ बुटवल सड़क खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकड़बिट्टा लौकही, कमला बागमती, बुटवल गोरूसिंगे र धानखोला लमयी खण्ड अन्तर्गत 80 किलोमिटर सड़क स्तरोन्नति गर्नेछौ। बागमती पथलया, नारायणगढ़ हेटौड़ा र गोरूसिंगे चन्द्रौटा खण्डको स्तरोन्नति शुरू गर्नेछौ। पकली कञ्चनपुर, चन्द्रौटा धानखोला र कोलपुर गड्डा चौकी सड़क खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौ। पूर्व पश्चिम राजमार्गको लागि ₹37.46 करोड़ विनियोजन गरेको छु। काठमाण्डु तराई मधेस द्रुत मार्गमा आगामी वर्ष 40 पुल र 5.4 किलोमिटर सुरूङ निर्माण सम्पन्न गर्नेछौ। द्रुत मार्गको लिंक रोड निर्माण शुरू गर्नेछौ। यस मार्गको लागि ₹17.64 करोड़ विनियोजन गरेको छु। हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौ। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौड़ा गर्ने कार्य शुरू गर्दै 8 सड़क पुल निर्माण सम्पन्न गर्नेछौ। यस राजमार्गको लागि ₹4.65 करोड़ विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढ़ी सड़कको स्तरोन्नतिको लागि ₹1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाड़ी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौ। यस अन्तर्गत 65 किलोमिटर सड़क स्तरोन्नति र 5 पुल निर्माण सम्पन्न गर्न ₹2.16 करोड़ विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सड़क कालोपत्रे गर्न र पुल निर्माण गर्न ₹1.46 करोड़ विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सड़कमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौ। राष्ट्रिय राजमार्गमा पर्ने 40 ठूला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौ। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सड़क पुल, विशेष महत्वका पुल र स्थानीय सड़क पुलका लागि ₹9.87 करोड़ विनियोजन गरेको छु। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबु खैरेनीदेखि पोखरासम्मको 4 लेन सड़क निर्माण शीघ्र सम्पन्न हुनेछ। मुगलिङ आबु खैरेनी खण्डको निर्माण कार्य शुरू गर्नेछौ। नागढुङ्गा मुगलिङ खण्ड अन्तर्गत 40 किलोमिटर सड़क स्तरोन्नति हुनेछ। नागढुङ्गा सुरूङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउनेछौ। यो यी सड़क खण्डको लागि ₹6.55 करोड़ विनियोजन गरेको छु। कर्णाली कोरिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौ। त्यस्तै कालीगण्डकी कोरिडोरको 21 किलोमिटर कालोपत्रे हुनेछ। कोशी कोरिडोरको उत्तरी खण्डको 15 किलोमिटर कालोपत्रे गर्नेछौ। यी 3 करिडोरका लागि ₹6.25 करोड़ विनियोजन गरेको छु। गल्छी स्याफ्रुबेसी रसुवागढ़ी सड़क खण्डलाई स्तरोन्नति गर्न रू 1,35,00,00,000 विनियोजन गरेको छु। सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड द्रुत मार्गका रूपमा निर्माण कार्य प्रारम्भ गर्नेछौ। आगामी आर्थिक वर्षभित्र सिद्ध बाबा सुरुङ मार्ग सम्पन्न हुनेछ। महाकाली कोरिडोरको दार्चुला टिंकर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु। मेची अरूण तमोर भेरी सेती कोरिडोर र खुटिया दिपायल सड़कको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ। काठमाण्डु चक्रपथ विस्तार अन्तर्गत कलंकी वसुन्धरा खण्ड विस्तार कार्य शुरू गर्नेछौ। वसुन्धरा चाबैल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौ। टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछौ। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मूलसामदेखि जुम्लाको टोपला सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्नेछौ। खुरकोट चियाबारी थानकोट चितलाङ मझेमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौ। प्रमुख सड़क चोकमा ट्राफिक संकेत चोक सुधार सड़क रेखांकन क्रैश ब्यारियर र डिवाइडर जडान तथा मरमतलाई निरन्तरता दिई सड़क सुरक्षाका लागि रू 2,46,00,00,000 विनियोजन गरेको छु। बर्दीवासदेखि काठमाण्डु तराई मधेश द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढ़ाउनेछौ। निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दीवास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरेको छु। आगामी वर्षदेखि काठमाण्डू उपत्यका लगायतका प्रमुख शहरी सड़कको नियमित मरमत सम्भार गरी धूलो मुक्त एवं खाल्टाखुल्टी मुक्त बनाउनेछौ। सड़कको राष्ट्रव्यापी मरमत सम्भार अभियानका रूपमा सञ्चालन गर्न रू 28,52,00,00,000 विनियोजन गरेको छु। राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्नेछौं। पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारू गर्न रू 3,17,00,00,000 विनियोजन गरेको छु। महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौं। शहरी विकास मध्य पहाड़ी लोकमार्ग आसपासका 12 स्थानमा पहिचानयुक्त शहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन रू 1,83,00,00,000 विनियोजन गरेको छु। देशका प्रमुख शहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन ढलमुक्त नदी अभियान र नदी किनारामा हरियाली प्रवर्धनका लागि रू 4,19,00,00,000 विनियोजन गरेको छु। जेएनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिनेछौ। जाजरकोट तथा रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरेको छु। हालसम्म सड़क सञ्जालबाट नजोड़िएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सड़कमा जोड़ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढ़ाउनेछौ। नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढ़ाउन बढ़ीमा 30 मिनटको पैदल यात्राको दूरी नबढ़ने गरी झोलुङ्गे पुल निर्माण गर्न रू 5,14,00,00,000 बजेट विनियोजन गरेको छु। राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौ। सड़क तथा शहरी पूर्वाधार विकासका लागि 286,48,00,00,000 विनियोजन गरेको छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खानेपानी तराई मधेशमा सुक्खा याममा हुने खानेपानीको चरम अभावलाई दिगो रूपमा समाधान गर्न समुदाय स्तरमा डीप बोरिङ सहितको खानेपानी प्रणालीको विकास गर्नेछौ। आर्सेनिक मुक्त तराई अभियान सञ्चालन गर्नेछौ। तराई मधेशमा अधूरा रहेका 280 खानेपानी आयोजना सम्पन्न गर्न रू 2,50,00,00,000 विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष याङ्री र लार्के खोलाबाट मेलम्चीमा पानी पथान्तरणका लागि अध्ययन सम्पन्न गर्नेछौ। किर्तिपुर मध्यपुर थिमी जोरपाटी पेप्सिकोला नागार्जुन र महालक्ष्मी लगायतका स्थानमा पाइप सञ्जाल विस्तारको कार्य थालनी गर्नेछौ। यस आयोजनाका लागि रू 7,26,00,00,000 विनियोजन गरेको छु। शहरी क्षेत्रमा बिजुली ढल तथा खानेपानी व्यवस्थापन एकीकृत रूपमा गर्नेछौ। दमक धरान इटहरी वीरगंज र हेटौँडा लगायत प्रमुख शहर खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न रू 2,34,00,00,000 विनियोजन गरेको छु। उन्नत फिल्ट्रेशन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गरी पानीको नियमित परीक्षण र क्यूआर कोडमा आधारित अनुगमन गर्नेछौं। काठमाण्डु उपत्यकाको सल्लाघारी कोडकु धोबीघाट गोकर्ण र हनुमानघाटमा दैनिक 7,27,00,000 लिटरको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्नेछौं। यस कार्यका लागि ₹3,46,00,000 विनियोजन गरेको छु। उपत्यका बाहिर खाँदबारी बेलौरी टाउन बजार बारपाक र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेछौं। खानेपानी तथा सरसफाईतर्फ ₹37,17,00,000,000 विनियोजन गरेको छु। स्वच्छ ऊर्जा आगामी आर्थिक वर्ष जल विद्युत आयोजनाबाट 670 मेगावाट र सौर्य आयोजनाबाट 370 मेगावाट गरी 1,040 मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता 5,535 मेगावाट पुग्नेछ। 40 मेगावाट क्षमताको राहुघाट जल विद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौं। निर्माणाधीन तनहु जलाशयुक्त आयोजना माथिल्लो मोदी ए माथिल्लो मोदी माथिल्लो त्रिशुली 3B र बुढ़ी गंगा आयोजना निर्माणलाई तीव्रता दिनेछौं। 1,061 मेगावाटको माथिल्लो अरूण 828 मेगावाटको उत्तर गंगा 210 मेगावाटको चैनपुर सेती 79 मेगावाटको तामाकोशी 5 र 77 मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौं। 417 मेगावाटको नलगाड 490 मेगावाटको अरूण 4 र 281 मेगावाटको नौमुरे आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढ़ाउनेछौं। कर्मचारी संचय कोषका संचयकर्ता समेतको लगानीमा 439 मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया शुरू गर्नेछौं। 1,200 मेगावाटको बुढ़ी गण्डकी जलाशयुक्त आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण कार्य अगाडि बढ़ाउनेछौं। 670 मेगावाटको दूधकोशी जलाशयुक्त आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौं। 900 मेगावाटको अरूण तेस्रो 669 मेगावाटको तल्लो अरूण लगायत लगानी बोर्ड मार्फत निर्माण कार्य अगाडि बढ़ाइएका करिब 3,000 मेगावाट क्षमताका आयोजना विकास गर्न सरकारले आवश्यक सहजीकरण गर्नेछ। निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन निर्माण सम्पन्न गर्न ₹70,00,000,000 विनियोजन गरेको छु। हेटौँडा ढल्केबर इनरुवा 400 केवी प्रसारण लाइन चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनेछ। 400 केवीका नयाँ खिम्ती बारविसे काठमाण्डू र हेटौँडा रातमाटे लप्सीवेदी न्यू दमौली न्यू बुटवल प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौं। अन्तर्देशीयतर्फ बुटवल गोरखपुर र इनरुवा पूर्णिया प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौं। ढल्केबर मुजफ्फरपुर सीतामढ़ी लम्की दोदोधरा बरेली लमही लखनऊ निजगढ़ मोतिहारी र चिलिमे हब केरूङ प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण शुरू गर्नेछौं। कर्णाली कोरिडोर राष्ट्रिय प्रसारण लाइन निर्माणलाई तीव्रता दिनेछौं। राष्ट्रिय ग्रिड नपुगेका कर्णालीका स्थानीय तहमा विद्युतीकरणलाई तीव्रता दिनेछौं। ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भ गर्न हेटौँडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रूपमा कार्यान्वयन गर्नेछौं। सुक्खायामको पीक आवरमा हुने विद्युत अभावलाई सम्बोधन गर्न काठमाण्डू उपत्यकामा 100 मेगावाटको ब्याट्री एनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्नेछौं। ग्रीन हाइड्रोजन उत्पादन कार्यलाई अगाडि बढ़ाउन आवश्यक बजेटको व्यवस्था गरेको छु। ऊर्जा उत्पादन प्रसारण र वितरण लाइन निर्माणका लागि ₹85,54,00,000,000 विनियोजन गरेको छु। सिंचाई आगामी आर्थिक वर्ष थप 15,800 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुर्याउनेछौं। यसबाट खेतीयोग्य सिंचित जमीनको अनुपात 64% पुग्नेछ। नदी नियन्त्रणतर्फ 70 किलोमिटर तटबन्ध निर्माण र 210 हेक्टर जग्गा उकास गर्नेछौं। बबई सिंचाई आयोजना अन्तर्गत आगामी आर्थिक वर्ष 1,066 हेक्टर जमीनमा सिंचाईको सुविधा पुर्याउनेछौं। राजापुर सिंचाई आयोजनाको पुनर्स्थापनाको कार्य अगाडि बढ़ाइनेछ। भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क्स निर्माण कार्य सम्पन्न गर्नेछौं। यी आयोजनाका लागि ₹5,63,00,000,000 विनियोजन गरेको छु। सिक्टा सिंचाई आयोजना अन्तर्गत बाँके पूर्व र पश्चिमतर्फ 5,000 हेक्टर जमीनमा थप सिंचाई सुविधा पुर्याउनेछौं। यसका लागि ₹2,55,00,000,000 विनियोजन गरेको छु। सुनकोशी मरीन डाइभर्जन आयोजनाको बाँध र विद्युत गृह निर्माणको लागि पुनः ठेक्का लगाई 4 वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य शुरू गर्नेछौ। यस वर्ष यसका लागि ₹2,98,00,000,000 विनियोजन गरेको छु। बागमती सिंचाई आयोजनाको स्तरोन्नति गरी सुनकोशी मरिन डाइभर्जन आयोजनाबाट थप हुने पानीको उपयोगबाट बारा रौतहट सर्लाही महोत्तरी र धनुषा जिल्लाका 1,22,000 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा विस्तार गर्न रू 53 करोड़ विनियोजन गरेको छु। महाकाली सिंचाई आयोजनाको कमाण्ड क्षेत्र विस्तार गर्नेछौं। रानी जमरा कुलरिया आयोजनाको लम्की खण्डको पूर्वाधार विकास गर्नेछौं। वृहत दाङ उपत्यका सिंचाई आयोजना र प्रगन्ना बड़कापथ सिंचाई आयोजनाबाट 2,380 हेक्टर जमीनमा थप सिंचाई उपलब्ध गराउन रू 1,21 करोड़ विनियोजन गरेको छु। नौमुरे बहुउद्देश्यीय सिंचाई आयोजनाबाट कपिल वस्तुमा सिंचाई गर्ने गरी आवश्यक पूर्व तयारी सम्पन्न गर्नेछौ। बाढ़ गंगा सिंचाई आयोजनाको पुनर्स्थापना र मरमत सम्भार गर्नेछौ। नारायणी सिंचाई आयोजना पुनर्स्थापनाका लागि बजेट छुट्याएको छु। सुनसोरी मोरङ चन्द्र नहर कमला नारायणी गण्डक कोशी पम्प लगायतका सिंचाई प्रणालीको मरमत सम्भार तथा पुनर्स्थापनाका लागि रू 44 करोड़ विनियोजन गरेको छु। सतह सिंचाईको सेवा नपुगेका तराई मधेशका थप 3,980 हेक्टर खेतीयोग्य जमीनमा भूमिगत सिंचाई सुविधा पुर्याउन रू 1,83 करोड़ विनियोजन गरेको छु। त्यसै गरी सर्लाही र धनुषा जिल्लामा स्मार्ट प्रविधिको प्रयोग गरी भूमिगत सिंचाई सुविधा पुर्याउन आवश्यक रकम व्यवस्था गरेको छु। पहाड़ी तथा हिमाली क्षेत्रका कृषि योग्य टारहरूमा लिफ्ट सिंचाई प्रणाली मार्फत भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन रू 80 करोड़ विनियोजन गरेको छु। पहाड़का टारहरूमा लिफ्ट सिंचाई आयोजनाबाट आगामी वर्ष 2,230 हेक्टर जमीनमा थप सिंचाई सुविधा विस्तार गर्नेछौ। महाकाली कर्णाली नारायणी कोशी लगायतका ठूला तथा मझौला नदीहरूको व्यवस्थापन कार्यका लागि रकम विनियोजन गरेको छु। सूचना तथा संचार दूर संचार प्राधिकरण विधेयक संसदमा पेश गर्नेछौ। नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसंचार सेवाको पहुँच बढ़ाउनेछौ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिनेछ। सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एक आपसमा गाभी एकीकृत सुरक्षित मुद्रण संस्थाको स्थापना गर्नेछौ। नेपालमा दर्ता भएका सामाजिक सञ्जाल मार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्नेछौ। छापा तथा विद्युतीय संचार माध्यमबाट हुने लोक कल्याणकारी विज्ञापनका लागि रू 33 करोड़ विनियोजन गरेको छु। सूचना तथा संचार क्षेत्रका लागि रू 5,93 करोड़ विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय सम्माननीय अध्यक्ष महोदय खेलकुद खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौ। प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्नेछौ। विराटनगर लहान काठमाण्डु पोखरा बुटवल सुर्खेत र धनगढ़ीको फाप्लामा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टीपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौ। मूलपानी क्रिकेट रंगशाला तथा एकाडेमी गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौ। खेलकुदमा विशेष रूचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाउनेछौ। अन्तर्राष्ट्रिय पदक जित्ने खेलाड़ीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौ। सुर्खेतमा 10 राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित 11 राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। खेलकुद क्षेत्रको लागि रू 4,03 करोड़ विनियोजन गरेको छु। गुणस्तरीय शिक्षा मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि रू 1 अर्ब विनियोजन गरेको छु। सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र 83-84 एमबीबीएस लगायत चिकित्सा शिक्षाका 4 वटा विधामा कार्यक्रम सञ्चालन गर्नेछौं। विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि रू 8,60,00,000,000 विनियोजन गरेको छु। संगीत कला तथा साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवर्धन गर्नेछौं। राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिट्यूट एवं एथ्नो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु। अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्नेछौं। स्वदेशी र विदेशी प्राध्यापकहरूबीच प्राज्ञिक आदान प्रदान कार्यक्रम शुरू गर्नेछौं। विश्वविद्यालयलाई शैक्षिक प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा सञ्चालन गर्न कानूनी प्रबन्ध मिलाउनेछौं। वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्नेछौं। विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा 5 देखि कक्षा 8 सम्म अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदान प्रदान कार्यक्रम सञ्चालन गर्नेछौ। मानव विकास सूचकांकमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौ। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट शुरू गर्नेछौ। शिक्षा क्षेत्रका लागि 218,30,00,000,000,000 विनियोजन गरेको छु। स्वास्थ्य सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा 101,95,00,00,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000, गरेको छु। विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि रु 13 अर्ब 15 करोड़ विनियोजन गरेको छु। रोगको बदलिदो प्रकृति र भार एवं लागत प्रभावकारिताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौं। निर्माण शुरू भएका 336 आधारभूत अस्पताललाई आगामी 3 वर्षमा निर्माण सम्पन्न गर्नेछौ। मानव विकास सूचकांक कम भएका हरेक प्रदेशका एक स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण शुरू नभएका अस्पतालहरूको हकमा वैज्ञानिक नक्साङ्कन पश्चात मात्र निर्माण गर्नेछौ। आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि 5 अर्ब 90 करोड़ विनियोजन गरेको छु। स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन, प्रमाणीकरण र प्रत्यायनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौ। कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेशन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौ। संघीय विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्नेछौ। जलनको सघन उपचारको लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्नेछौ। मधेस प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण शुरू गर्नेछौ। बाल बालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था मिलाएछौ। नागरिक स्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय क्षेत्रमै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्नेछौ। यस अन्तर्गत धुलीखेल सामुदायिक अस्पताल र काठमाण्डू इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छु। तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर सहुलियत प्रदान गरेको छु। हाई अल्टिट्यूड सिकनेस उपचार सेवा विस्तार गर्नेछौ। महामारी रोकथाम एवं प्रतिकारका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गर्नेछौ। देशभित्र उत्पादन वा आपूर्ति हुने औषधि, रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीहरूको गुणस्तर र नियमन सुनिश्चित गर्न फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन स्थापना गर्नेछौ। सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यान्वयनमा ल्याउनेछौ। सामुदायिक

तालिम केन्द्र किर्तिपुर र पोखरा स्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताल संचालनमा ल्याई आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्नेछौ। मधेश प्रदेश स्थित नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढ़ाउनेछौं। कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा शुरू गर्नेछौ। नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर गरेको छु। महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु। दलित समुदायको परम्परागत सिप संरक्षण, आय आर्जन, प्रविधि स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रूपमा दलित केन्द्रित लगानी बढ़ाउनेछौं। देशैभरिका 5 वर्ष मुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि ₹3 अर्ब विनियोजन गरेको छु। जेएनजी आन्दोलनका शहीदको सम्मान गरिनुका साथै शहीद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिसकिएको छ। आन्दोलनका घाइतेका लागि निशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्था अनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौ। सरकारी कार्यालयले निर्माण गर्ने भौतिक संरचना, डिजिटल प्रविधि, वेबसाइट र सफ्टवेयरहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ढाँचामा विकास गर्दै लैजानेछौ। सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जानेछौं। अटिज्म भएका बालबालिकालाई लक्षित गरी पूर्वाधारयुक्त आवासीय नमूना विद्यालय सञ्चालन गर्नेछौं। गिग वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरामा ल्याउनेछौं। जीवन चक्रका विभिन्न चरणमा हुन सक्ने जोखिमबाट संरक्षण प्रदान गर्न सामाजिक सुरक्षातर्फ ₹120 अर्ब विनियोजन गरेको छु। लैंगिक हिंसा निवारण सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्नेछौं। प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा सड़क बालबालिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापना गर्नेछौं। नेपाललाई सड़क बालबालिका मुक्त राष्ट्र घोषणा गर्नेछौं। समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि छुवाछूत तथा भेदभाव विरूद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नेछौं। बाल श्रम, लैंगिक हिंसा, यौन दुर्व्यवहार, छाउपड़ी, महिनावारी विभेद, बाल विवाह जस्ता सामाजिक विकृतिको अन्त्यका लागि तीनै तहबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्नेछौ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको मर्यादित जीवनयापनका लागि सामाजिक अन्तर्घुलन कार्यक्रम सञ्चालन गर्नेछौं। महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्नेछौं। बाल सुधार गृहको पूर्वाधार तथा व्यवस्थापनका लागि ₹31 करोड़ विनियोजन गरेको छु। दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गरेको छु। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यकतर्फ ₹2 अर्ब 27 करोड़ विनियोजन गरेको छु। कृषि विकास तथा भूमि व्यवस्थापन, रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी ₹32 अर्ब 46 करोड़ पुर्याएको छु। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौं। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ₹2 अर्ब 7 करोड़ विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौं। कृषि योग्य नदी उकास लगायत उपयोगविहीन सरकारी जग्गा र बाँझो जमीनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौं। सिराहा र सप्तरीमा आँप तथा सर्लाईमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्नेछौं। कर्णालीमा स्याउ, ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिस्यान केन्द्र स्थापना कार्य अगाडि बढ़ाउनेछौं।
उपयोग नभएको खेतीयोग्य व्यक्तिगत जमीनलाई व्यावसायिक कृषि कम्पनीको शेयरमा परिणत गरी कृषि तथा पशुपालन फर्म सञ्चालन गर्न प्रोत्साहित गर्नेछौ। प्रांगारिक मल र हरियो मल प्रवर्धन गर्न स्थानीय तहलाई सशर्त अनुदान हस्तान्तरण गर्न रु

तीस करोड़ विनियोजन गरेको छु। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडलमा ग्रीन यूरिया मल उद्योग सञ्चालन गर्न दिनेछौ। निजी क्षेत्रबाट ग्रीन यूरिया उत्पादन प्रवर्धन गर्न खरीद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था मिलाउनेछौ। कृषि बीमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि रू 2 अर्ब 19 करोड़ विनियोजन गरेको छु। किसानलाई वित्तीय पहुँच प्रदान गर्न र नगद प्रवाह व्यवस्थापन गर्न कृषि उपज भण्डारणको प्रमाणीकरणका आधारमा वेयरहाउस रिसिट फाइनान्सिङ गर्ने व्यवस्था मिलाउनेछौ। पशु पक्षीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक पर्ने खोप निजी क्षेत्र समेतको सहभागितामा स्वदेशमै उत्पादन गर्नेछौ। खोरेत लगायतका रोग नियन्त्रण गर्न रू 24 करोड़ विनियोजन गरेको छु। हुम्लाको हिल्सा स्थित सीमा नाकामा पशु क्वारेन्टीन स्थापना गर्नेछौ। 35 वटा नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा शुरूआत गर्नेछौ। घर जग्गा खरिद बिक्रीलाई सहज बनाउन जग्गा धनी संकेत नम्बर जारी गरी घर जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व भुक्तानी अनलाइन प्रणालीबाट गर्नेछौ। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउनेछौ।

कृषि तथा पशुपन्छी विकासका लागि रू 46,92,00,00,000 विनियोजन गरेको छु। वन वातावरण तथा जलवायु अनुकूलन, चुरे तथा तराई मधेस क्षेत्रको जलचक्रलाई दिगो बनाउन पानीका स्रोत संरक्षण तथा पोखरी निर्माण, पहिरो नियन्त्रण, तटबन्ध निर्माण लगायतका क्रियाकलाप सञ्चालन गर्न करिब रू 1,00,00,000,000 विनियोजन गरेको छु। जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्य शुरूआत गर्नेछौ। कर्णालीमा जड़ीबुटी प्रशोधन केन्द्र स्थापना गर्नेछौ। कार्बन उत्सर्जन कटौती बापत प्राप्त लाभमा स्थानीय समुदायलाई प्राथमिकता दिई उत्सर्जन न्यूनीकरणका लागि नतिजामा आधारित रेड प्लस कार्यक्रम सञ्चालन गर्नेछौ। अन्तर्राष्ट्रिय जलवायु कोषको सहुलियतपूर्ण पुँजीमा निजी क्षेत्रको पहुँच पुग्ने व्यवस्था गर्नेछौं। डडेलो नियन्त्रणका लागि ड्रोन तथा स्याटेलाइटको उपयोग गरी रियल टाइम सूचना आदान प्रदान गर्नेछौं। जोखिमयुक्त क्षेत्रमा मानव वन्यजन्तु सह अस्तित्व कार्यक्रम सञ्चालन गर्नेछौं। प्रमुख शहरहरूमा वायु प्रदूषण मापन केन्द्र र केन्द्रीय वातावरण प्रयोगशालाको स्थापना गर्नेछौं। वन वातावरण तथा जलवायु क्षेत्रको लागि रू 12,31,00,00,000,000 विनियोजन गरेको छु। संस्कृति तथा पर्यटन, ऐतिहासिक स्थलहरू तिलौराकोट, देवदह, कपिल वस्तु र रामग्रामको वृहत पूर्वाधार विकास गर्नेछौ। वृहत लुम्बिनी विकास कार्यक्रमका लागि यो वर्ष 83,00,00,000,000 विनियोजन गरेको छु। जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्राण्डिङ गर्नेछौ। राम जानकी पथ र राम जानकी परिक्रमा सड़क स्थोरोन्नतिका लागि रकम छुट्याएको छु। पर्यटकीय दृष्टिले महत्वपूर्ण पहाड़ी क्षेत्रमा हिल स्टेशनको प्रवर्धन गर्न पूर्वाधार विकासमा जोड़ दिनेछौं। हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाउनेछौं। मुस्ताङ र मनाङ लगायत उच्च हिमाली जिल्लामा रहेका 200 वर्षभन्दा पुराना कम्तीमा पनि 2 दर्जन ऐतिहासिक बौद्ध गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना ल्याउनेछौं। कपिल वस्तुको तिलौराकोट, धनुषाको जनकपुर धाम र काठमाण्डुको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन कार्य अगाडि बढ़ाउनेछौं। खप्तड बढ़ीमालिका शुक्लाफाटा, काँक्रे विहार पञ्चकोशी रारा, ठाकुरद्वार स्वर्गद्वारी रूरू क्षेत्र, देवघाट मुक्तिनाथ तिलिचो, कालिन्चोक जुगल गोसाईकुण्ड, सखडा धनुषाधाम गढ़ीमाई, हलेसी चतरा पाथीबरा प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवर्धन गर्नेछौं। ग्रेट हिमालयन ट्रेल लगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रूपमा विकास गर्नेछौ। खप्तड रामारोशन बढ़ीमालिका बुढ़ीनन्दा रारा स्वर्गद्वारी मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाड़ी पर्यटन पदमार्ग डाँफे रूटको विकास गर्नेछौ। अपी हिमाल, दोर्दी हिमाल, सिक्लेस कहुपुचे मनाङ, तीनजुरे पाथीबरा ट्रेकिङ रूट विकास गर्नेछौ। साइकल ट्रेलका लागि उपयुक्त गण्डकी प्रदेशका मध्य पहाड़मा परीक्षणका रूपमा कास्की, लिपेनी, थुम्सीकोट, भाचोक लम्तरी, प्रिन्स चार्ल्स रूट हुँदै करापुसम्म र ब्यास, छाद्दी बाराही, बन्दीपुर, छिम्केश्वरी, लाब्दी, देवघाट रूट निर्माण गर्नेछौं। आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि किर्तिपुर स्थित संग्रहालयको विस्तार गर्नेछौं। दलित समुदायको परम्परागत मौलिक सीप कला तथा पेशाको प्रवर्धन गर्न मधेस, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना होमस्टे सञ्चालन गर्नेछौ। 6,000 मिटर भन्दा बढ़ी उचाई भएका र हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गरी आरोहणका लागि विशिष्ट बजारीकरण गर्नेछौ। नागरिक उड्डयन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रू 1,53,00,00,000,000 विनियोजन गरेको छु। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकीन गर्नेछौ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उड़ान सञ्चालन गर्नेछौ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौ। मुगुको तालचा र दाङको टरीगाउँ विमानस्थल स्थरोन्नति गर्नेछौ। संस्कृति तथा पर्यटन क्षेत्रका लागि रू 7,34,00,00,000 र नागरिक उड्डयन क्षेत्रका लागि रू 2,93,00,00,000,000,000 विनियोजन गरेको छु। श्रम तथा वैदेशिक रोजगार,
रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्न विप्रेषण लगानी मिलान कोष सञ्चालन गर्नेछौं। वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान सिप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम कार्यान्वयन गर्नेछौं। युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सिपयुक्त बनाउनेछौं। वैदेशिक रोजगारीलाई थप सुरक्षित एवं मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँग थप सम्झौता गर्नेछौं। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउन आवश्यक बजेट विनियोजन गरेको छु। सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउनेछौं। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था गरी वैदेशिक रोजगारीलाई मर्यादित पारदर्शी र स्वचालित बनाउनेछौं। वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिक मैत्री बनाउनेछौं। औपचारिक च्यानलबाट भित्रिने रेमिटेन्सलाई थप प्रोत्साहित गर्न रेमिटेन्स आप्रवाहको हरेक रिसिटमा आधारित लटरी कार्यक्रम सञ्चालन गर्नेछौं। अनौपचारिक क्षेत्रका श्रमिकको जीवनयापन र आधारभूत स्वास्थ्यलाई सहयोग पुग्ने गरी सहुलियत दरमा पौष्टिक खाना उपलब्ध गराउने गरी आवश्यक कार्यक्रम प्रारम्भ गर्नेछौं। श्रम तथा रोजगार क्षेत्रमा ₹3,63 करोड विनियोजन गरेको छु। औद्योगिक विकास निर्यातको सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा हलुका उत्पादन लगायतका श्रम प्रधान उद्योगको विकास तथा विस्तारका लागि नमूना स्वरूप रोजगार आबद्ध उत्पादन क्षेत्र इम्प्लोयमेन्ट लिंक्ड प्रोडक्शन जोन सञ्चालन गर्नेछौं। उद्योग प्रतिष्ठानको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कानूनी प्रबन्ध मिलाउनेछौं। सरकार र निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र तथा औद्योगिक करिडोरमा स्वच्छ ऊर्जामा आधारित प्रविधिको प्रयोग गरी ट्रिटमेन्ट प्लान्ट सहितको सिवरेज प्रणाली सञ्चालन गर्नेछौं। उद्योग प्रतिष्ठानमा रहेका परम्परागत बोइलरलाई इलेक्ट्रिक बोइलरले प्रतिस्थापन गर्न सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछौं। 100 उद्योगहरूलाई विद्युतीय वा बायो ब्रिकेटमा आधारित बोइलरमा रूपान्तरण गर्न ₹22 करोड़ विनियोजन गरेको छु। औद्योगिक पूर्वाधार विकासका लागि ₹65 करोड़ विनियोजन गरेको छु। खानी सम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्नेछौं। नयाँ खानीको अन्वेषणका क्रममा फेज 2 सम्मको अध्ययनका लागि आवश्यक जियोलोजिकल ल्याब र परीक्षण अन्वेषणको व्यवस्था गर्नेछौं। खानी क्षेत्र ठूला उद्योग र 5 मेगावाट भन्दा बढ़ी विद्युत खपत गर्ने निजी क्षेत्रबाट विकास हुने औद्योगिक क्षेत्रसम्मको सहज पहुँच तथा विद्युत आपूर्ति एवं प्रसारण लाइन निर्माण गर्नेछौं। भारी सवारी सञ्चालन हुने औद्योगिक तथा खानी पहुँच सड़कलाई विशेष मापदण्डसहित डिजाइन निर्माण र मरमत गर्न ₹50 करोड़ विनियोजन गरेको छु। खनिज तथा निर्माणजन्य सामग्री उत्खनन उत्पादन आपूर्ति र प्रयोगको समग्र नियमन तथा व्यवस्थापनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गर्नेछौ। दैलेखमा रहेको पेट्रोलियमको व्यावसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया शीघ्र अगाडि बढ़ाउनेछौ। धौवादी फलाम उद्योगमा रहेको नेपाल सरकारको शेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्यविधि अघि बढ़ाउनेछौ। वातावरणीय दृष्टिकोणले उपयुक्त देखिएका ठाउँ पहिचान गरी ढुंगा गिटी बालुवा उत्खनन तथा प्रशोधन आपूर्ति गर्ने व्यवस्था मिलाउनेछौ। विश्व बजारमा उल्लेख्य परिमाणमा निर्यात गरी ब्रान्ड स्थापित भइसकेका नेपाली उत्पादनलाई थप सहुलियत प्रदान गर्नेछौं। व्यापार तथा लगानी सहजीकरणका लागि व्यापार तथा औद्योगिक लजिस्टिक गुरू योजना कार्यान्वयनमा ल्याउनेछौ। राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरू योजना तयार गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि ₹1,18 करोड़ विनियोजन गरेको छु। भैरवामा एकीकृत जाँच चौकी आईसीपीको निर्माण कार्य शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँच चौकी 2 वर्षभित्र निर्माण सम्पन्न गरिनेछ। नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका गलैंचा कार्पेट धागो तयारी कपड़ा सिमेन्ट लगायतका वस्तु तथा कम तौल उच्च मूल्यका वस्तुको निर्यात अभिवृद्धिका लागि वस्तुगत निर्यात रणनीति तयार गरी कार्यान्वयन गर्नेछौ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्यूचर्स कन्ट्राक्ट गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौ। पेट्रोल पम्पमा न्यूनतम पूर्वाधार सहित ईवी चार्जिङ स्टेशन जडान गर्न प्रोत्साहन गर्नेछौ। नेपाल आयल निगमबाट इथानोल उत्पादन गर्ने उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्नेछौ। नियामक निकायलाई सुदृढ गरी सबै किसिमका सिन्डिकेट कार्टेलिङ कालोबजारी नाफाखोरी र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नेछौ। उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ₹8,31 करोड़ विनियोजन गरेको छु। स्टार्टअप तथा नवप्रवर्तन स्टार्टअप साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रूपमा नेपाल एन्टरप्राइज फेसिलिटी स्थापना गर्नेछौं।
प्लेटफर्मले उद्यम सम्बन्धी नीतिगत व्यवस्था, नवीन वित्तीय उपकरणको पहिचान र पहुँच, इन्क्युबेशन सहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अगाडि बढ़ाउनेछ। कृषि एवं पशुजन्य उद्यम गर्न चाहने 1,000 युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउनेछौं। युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको छु। खगोलीय पर्यटन प्रवर्धन गर्न सगरमाथा आधार शिविरमा अब्जर्भेटरी केन्द्र स्थापनाका लागि रकम विनियोजन गरेको छु। विज्ञान प्रविधि र नवप्रवर्धनका लागि ₹4 अर्ब र नेपाल एन्टरप्राइज फेसिलिटीका लागि ₹50 करोड़ विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, सौम्य शक्ति र डायस्पोरा, पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ़ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति परिचालन गर्नेछौं। आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोग मार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्नेछौं। संयुक्त राष्ट्र संघ लगायत अन्य बहुपक्षीय तथा क्षेत्रीय मंचहरूमा नेपालको भूमिकालाई सशक्त बनाउनेछौं। क्षेत्रीय सन्निकटताका लागि सुदृढ़ कूटनीति अगाडि बढ़ाउनेछौं। नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा, हिमालय श्रृंखला, योग ध्यान, सांस्कृतिक विविधता, शान्तिवादी राष्ट्रको छवि र अन्तर्राष्ट्रिय शान्ति मिशनमा सहभागिता लगायतका विषयहरूको उन्नत प्रसार गर्नेछौं। विदेशस्थित नेपाली नियोगको सशक्तिकरण गरी निर्यात क्षमता, द्विपक्षीय व्यापार तथा लगानी, पर्यटन प्रवर्धन गर्न आर्थिक कूटनीति सबल बनाउनेछौं। संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिनेछौ। गैर आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्नेछौ। बैंकिङ क्षेत्र, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बैंकिङ कसूर तथा सजाय ऐनमा समयानुकूल संशोधन गर्नेछौं। विपन्न तथा साना किसानका लागि कर्जा तथा पशुधन कार्यक्रम, साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत सञ्चालन गर्न रकम विनियोजन गरेको छु। बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कोषमा रहेको रकम हकवालाले दावी गरेको बखत उपलब्ध हुने सुनिश्चित गरी तोकिएको कानूनी प्रक्रियाका आधारमा उत्पादनमूलक कार्यमा परिचालन गर्नेछौं। वाणिज्य बैंक तथा भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न सक्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट एग्रिगेटर तथा नेशनल पेमेन्ट स्विचलाई प्रभावकारी बनाउनेछौं। पेमेन्ट एग्रिगेटरको नियमनको लागि कानूनी र संस्थागत व्यवस्था गर्नेछौं। सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अभिवृद्धि गर्ने गरी तेस्रो पक्षबाट कर्जाको गुणस्तर मूल्याङ्कन गराउनेछौं। जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई समेत यस कार्यक्रमको लाभग्राहीको रूपमा सहभागी गराउनेछौं। विद्युत खपत बढ़ाउन र प्रदूषण नियन्त्रण गर्न घरायसी प्रयोजनको लागि वाशिङ मेसिन, रेफ्रिजरेटर, भ्याक्युम क्लीनर जस्ता विद्युतीय उपकरण समेत हायर पर्चेसमा खरिद बिक्री गर्न सकिने व्यवस्था मिलाउनेछौं। बीमा धितोपत्र तथा सहकारी, नेपाली बीमा कम्पनीबाट जारी हुने बीमाङ्कको कम्तीमा 20% नेपाल पुनर्बीमा कम्पनीबाट गराउनुपर्ने व्यवस्था मिलाउनेछौं। दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था गर्नेछौं। जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था मिलाउनेछौं। लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमाङ्क ₹10 लाख पुर्याइनेछ। सवारी दुर्घटना कम गर्न सवारी साधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था गर्नेछौं। दुर्घटना, घातक रोग, ढुवानी लगायतको बीमा अनिवार्य गर्नेछौं। कर्मचारी संचय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा संरक्षण कोष, स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषले संचालन गर्ने संरक्षण कार्यक्रमको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी मार्फत गर्ने व्यवस्था मिलाउनेछौं। शहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृति गर्दा अनिवार्य रूपमा बीमा गर्ने व्यवस्था गर्नेछौं। धितोपत्र बजार व्यवस्थापन र कसूर तथा सजाय सम्बन्धी छुट्टै विधेयक संसदमा पेश गर्नेछौं। वित्तीय ट्रस्टीको नियमन गर्न ट्रस्टी विधेयक तर्जुमा गर्नेछौं। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनुगमन र नियमनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउनेछौं। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट शोध भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यालयलाई निरन्तरता दिइनेछ। सुशासन, स्वार्थको द्वन्द सम्बन्धी कानून तर्जुमा गरी
नीतिगत भ्रष्टाचार अन्त्य गर्नेछौं। कसुरजन्य सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई एकीकृत सूचना पद्धतिमा आबद्ध गरी असुल उपर जफत प्राप्ति तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछौं। निजामती कर्मचारी अस्पतालबाट बहुविशिष्टीकृत सेवा विस्तार गर्न अत्यावश्यक उपकरण जडान र भौतिक संरचना निर्माण गर्नेछौं। हेलो सरकार संयन्त्रलाई सरकार नागरिक संवादको प्लेटफर्मको रूपमा विकास गर्नेछौं। सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गर्नेछौं। राष्ट्रिय परिचय पत्रलाई सार्वजनिक सेवा प्रवाहको आधारभूत परिचय पत्रको रूपमा प्रयोग गर्दै मालपोत यातायात राहदानी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन जस्ता नागरिक सेवासँग सम्बद्ध प्रणालीको सुदृढीकरण गर्नेछौं। बदलिदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र छङ्दु सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा विशाखापट्टनममा रहेको दूतावासको शाखा खारेज गर्नेछौं। संवैधानिक निकायहरूको कार्य सम्पादन सुदृढ गर्न साधन स्रोत सम्पन्न बनाइनेछ। पछिल्लो चार वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलबमानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब ₹40,000 देखि ₹1,00,000 माथि कायम हुनेछ। नयाँ तलब स्केल सम्बत 2083 साउन 1 गतेदेखि लागू हुनेछ। कानूनी शासन र राष्ट्रिय सुरक्षा न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्नेछौं। विपन्न तथा दूरदराज क्षेत्रका नागरिकका लागि निशुल्क कानूनी सहायता कार्यक्रम सञ्चालन गर्नेछौं। शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुर्याइनेछ। राष्ट्रिय सुरक्षा नीति 2075 पुनरावलोकन गर्नेछौं। नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै ₹2 अर्ब विनियोजन गरेको छु। ऐतिहासिक गढ़ी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्ध गर्नेछौं। नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड़ दिनेछौं। विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौं। नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्त भ्रहण शुरू हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्नेछौं। सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सको रूपमा विकास गर्नेछौ। कारागारको सुदृढीकरण क्षमता विस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लगिनेछ। विपद प्रति कार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्नेछौ। विपद पश्चातको क्षतिपूर्ति राहत र पुनर्निर्माणका लागि बीमा लगायतका जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्नेछौ। संघ प्रदेश र स्थानीय तहबीचको अधिकार जिम्मेवारी र कार्य सम्पादनको दोहोरोपना हटाउन कार्य विस्तृतिकरणको पुनरावलोकन गर्नेछौ। तीन तहबीच विद्यमान दोहोरो करको विवादलाई क्षेत्राधिकारको स्पष्टता र कानूनी सुधार मार्फत समाधान गर्नेछौ। संघीयता सुदृढीकरण र स्थानीय सेवा सुधारका लागि शासकीय नवप्रवर्तन चुनौती फण्ड स्थापना गर्नेछौ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म माथि उल्लेखित क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयनका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्षका लागि कुल खर्च ₹2,124 अर्ब 34 करोड़ विनियोजन गरेको छु।
कुल विनियोजन मध्ये चालू तर्फ रू 1270 अर्ब 58 करोड़ अर्थात कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रू 431 अर्ब 10 करोड़ अर्थात 20.3%, वित्तीय व्यवस्थातर्फ रू 422 अर्ब 64 करोड़ अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढ़ी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रू 1405 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट रू 61 अर्ब 74 करोड़ बेहोर्दा रू 657 अर्ब 29 करोड़ न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रू 247 अर्ब 28 करोड़ परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रू 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ। आगामी आर्थिक वर्ष रू 245 अर्ब 89 करोड़ आन्तरिक ऋणको सावा भुक्तानी हुने हुँदा खुद रू 164 अर्ब 11 करोड़ मात्र आन्तरिक ऋण परिचालन हुनेछ। अब नेपालको संविधानको धारा 60 अनुसार वित्तीय हस्तान्तरण सम्बन्धी विवरण पेश गर्दछु। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश अनुसार आगामी आर्थिक वर्ष 83-84 प्रदेशका लागि रू 61 अर्ब 50 करोड़ र स्थानीय तहका लागि रू 90 अर्ब 20 करोड़ वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छु। प्रदेश र स्थानीय तहमा पूर्वाधार आयोजना कार्यान्वयन गर्ने क्रमशः रू 4 अर्ब 60 करोड़ र रू 8 अर्ब 93 करोड़ समपूरक अनुदान उपलब्ध गराएको छु। साथै प्रदेश र स्थानीय तहमा क्रमशः रू 3 अर्ब 82 करोड़ र रू 9 अर्ब 40 करोड़ विशेष अनुदान छुट्याएको छु। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा क्रमशः रू 39 अर्ब 72 करोड़ र रू 206 अर्ब 8 करोड़ सशर्त अनुदान विनियोजन गरेको छु। प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट कुल रू 175 अर्ब हस्तान्तरण हुने अनुमान छ। आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड रोयल्टी समेतबाट र वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा रू 600 अर्ब भन्दा बढ़ी परिचालन हुने प्रक्षेपण गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म आर्थिक वर्ष 83-84 राजस्व नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। व्यवसाय मैत्री कर नीति, सरल एवं स्पष्ट कर कानून, स्वैच्छिक कर सहभागिता र चुस्त कर प्रशासनको विकास गरी आर्थिक क्रियाकलाप विस्तार गर्न दिइएका उद्देश्य लिएको छु। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा जोड्दै औपचारिक अर्थतन्त्रको विकास गर्ने, स्वचालित प्रविधि मैत्री सदाचारयुक्त र उत्प्रेरित कर प्रशासनको विकास गर्ने, स्वैच्छिक कर सहभागिताको माध्यमबाट राजस्व अभिवृद्धि गर्ने, लागत परिपूरण र तिर्न सक्ने क्षमताको आधारमा गैर कर राजस्व परिचालन गर्ने, लगानी प्रोत्साहन र संरक्षण, सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउन यस्ता सेवाको निर्यातबाट आर्जित आयमा 50% कर छूट दिएको छु। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई कर योग्य आय गणनामा 100% छूट हुने व्यवस्था मिलाएको छु। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क डोमेस्टिक प्रडक्ट प्रमोशन फी लगाएको छु। नाफा नकमाउने गरी स्थापना भएका मित्र राष्ट्रको पूर्ण स्वामित्वका विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था गरेको छु। महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने व्यवस्था मिलाएको छु। परिवर्तित सन्दर्भमा दक्षिण एसियाली व्यापार सम्झौता साफ्टाको संवेदनशील सूचीलाई पुनरावलोकन गर्नेछौ। स्वैच्छिक अनुपालन र करको दायरा विस्तार, दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने व्यवस्था गरेको छु। अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छु। इलेक्ट्रिक सवारी साधनमा पीक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छु।
यस्ता सवारी साधनको स्वदेशमा उत्पादन चार्जिङ स्टेशन निर्माण ब्याट्रीको व्यवस्थापनका लागि पैठारू बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छु क्लीन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्पिरिट उत्पादन तथा म्याच्युरेशन कार्यलाई प्रोत्साहित गरिनेछ आगामी आर्थिक वर्षदेखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रूपमा दर्ता गरी अन्त शुल्कको दायरामा ल्याउने व्यवस्था मिलाएको छु सुरोटमा करिब 10% र मदिरा तथा बियरमा लाग्ने अन्तशुल्कमा वृद्धि गरेको छु गैर कर राजस्व परिचालनलाई प्रभावकारी बनाउन छापा कानून ल्याउनेछौ राजस्व प्रशासनमा आधुनिकीकरण राजस्व अनुसन्धान विभाग खारेज गरी यसले गर्दै आएका कार्य विषयगत निकाय मार्फत सम्पादन हुने व्यवस्था मिलाउनेछौ वार्षिक रू 10 करोड़ भन्दा माथि कारोबार गरी विद्युतीय बिजक जारी गर्ने सबै व्यवसायलाई अनिवार्य रूपमा केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्नेछौ साना व्यवसायीलाई विद्युतीय माध्यमबाट भुक्तानी लिन प्रोत्साहन गर्नेछौ कर परीक्षण गर्नुपर्ने अवधि 3 वर्ष कायम गरेको छु जोखिममा आधारित कर अनुसन्धान तथा परीक्षणका लागि कृत्रिम बुद्धिमत्ता सहितको ई असेसमेन्ट पद्धतिको विकास गर्नेछौ डिजिटल अन्तशुल्क टिकटको शुरूआत गर्ने व्यवस्था मिलाएको छु अन्तशुल्क चुहावट नियन्त्रण गर्न विद्युतीय ट्र्याक एण्ड ट्रेस प्रणालीको शुरूआत गर्नेछौ भौतिक नियन्त्रणमा आधारित अन्तशुल्क प्रशासनलाई जोखिमको आधारमा क्रमशः स्वयं निष्कासन प्रणालीमा रूपान्तरण गर्ने व्यवस्था मिलाइनेछ पेपरलेस फेसलेस र कन्ट्याक्टलेस राजस्व प्रशासनको विकास गर्नेछौ कर विवरण बुझाउने भुक्तानी गर्ने फिर्ता लिने लगायतका सेवाहरू स्वचालित रूपमा प्रवाह हुने व्यवस्था मिलाउनेछौ कर्मचारीको मनोबल उच्च बनाई राजस्व परिचालन वृद्धि गर्न राजस्व प्रशासनमा कार्य सम्पादन सूचकका आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु एक ठाउँबाट अर्को ठाउँमा वस्तु ढुवानी गर्दा एक भन्दा बढ़ी स्थानीय तहमा लगाइने गरेको निकासी कवाड़ी लगायत बहुकर लिन पाइने छैन प्रदेश प्रदेश र स्थानीय तहका कर भुक्तानी गर्दा स्थायी लेखा नम्बर खुलाउनुपर्ने व्यवस्था गर्नेछौं असल व्यवसायीको सम्मान एवं व्यापार सहजीकरणको लागि अथोराइज बिजनेस पर्सनको पहिचान सहित भन्सारमा ब्लू लेन मार्फत जाँच पास गर्ने व्यवस्था मिलाउनेछौ कारोबार मूल्यमा आधारित अनलाइन भन्सार जाँच पास प्रणालीलाई थप सुदृढ़ पारदर्शी र यथार्थपूरक बनाउनेछौ भन्सार जाँच पास पछिको परीक्षण कार्यालयको पुनर्संरचना गर्नेछौ स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको सहजीकरणका लागि सबै मूल भन्सार कार्यालयमा सवारी साधनको अस्थायी पैठारी घोषणा गर्ने र शुल्कको भुक्तानी अनलाइनबाट हुने व्यवस्था मिलाइसकेको छु वैवाहिक पर्यटनलाई प्रोत्साहन गर्न विवाह प्रयोजनका लागि ल्याउने सामान घोषणा धरौटी लिने र विवाह सकेर फर्कदा धरौटी फिर्ता दिने व्यवस्थालाई स्वचालित बनाउनेछौ पर्यटकलाई कानून बमोजिम तोकिएको सीमाभित्र परिवर्तीय विदेशी मुद्रा ल्याउन पाउने सरल व्यवस्था गर्नेछौ प्रविधि मैत्री निगरानी र संयुक्त रूपमा बजार अनुगमनबाट सीमावर्ती क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण गर्नेछौ अन्तर्देशीय भन्सार प्रशासनसँग माल वस्तु आइपुग्नु अगावै सूचना आदान प्रदान गर्ने सम्झौता थप विस्तार गर्नेछौ कर सहुलियत छूट तथा सुविधा नेपालभित्र कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छूट दिएको छु आवासीय भवनको बीमा बापत अधिकतम 10,000 रूपियाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घर जग्गा रजिस्ट्रेशनको लागि तोकिएको सरकारी मूल्याङ्कनसम्मको रकममा पुँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको छु कृषि प्रशोधन उद्योगमा पहिलो 10 वर्षको आयकर पूर्ण रूपमा छूट र कोल्ड स्टोर प्याकेजिङ तथा टेस्टिङ ल्याब सहितका मेसिनरी उपकरणको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर छूट हुने व्यवस्था मिलाएको छु कर परिपालना गर्ने करदातालाई उच्च सम्मान सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिनेछ सम्माननीय सभामुख महोदय सम्माननीय अध्यक्ष महोदय आर्थिक वर्ष 2081-82 यथार्थ खर्च चालू आर्थिक वर्ष 2082-83 संशोधित अनुमान र आगामी आर्थिक वर्ष 2083-84 स्रोत सहितको व्यय अनुमान यसै साथ पेश गरेको छु
अनुमानित आय व्ययको विवरण अनुसूचीमा उल्लेख गरेको छु। दात्री राष्ट्र र निकायबाट प्राप्त हुने प्राविधिक सहायता र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट परिचालन हुने सहायता सम्बन्धी विवरण समेत यसै साथ पेश गरेको छु। अन्त्यमा यो बजेट राज्य सञ्चालनको नयाँ सोच र संकल्प, आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको प्रारम्भ बिन्दु हो। सुशासन, मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत यो बजेटले राज्यको भूमिकालाई नियन्त्रक र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पुनः परिभाषित गर्न खोजेको छ। यो बजेटले ऊर्जा, कृषि, वन, उद्योग, पर्यटन, सूचना प्रविधि र मानव पूँजीलाई आगामी दशकको आर्थिक समृद्धिका संवाहक क्षेत्रका रूपमा अघि बढ़ाई अर्थतन्त्रमा संरचनात्मक सुधारको नयाँ चरण प्रारम्भ गरेको छ। यस बजेट मार्फत राजकाजमा थिति बसाल्ने, निजी क्षेत्रको आत्मविश्वास पुनस्थापित गर्ने, सार्वजनिक सेवा प्रवाह संयन्त्रलाई प्रविधि अनुकूल र जवाफदेही बनाउने तथा उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित नयाँ आर्थिक सुचक्र प्रारम्भ गर्ने आधार तयार गरिएको छ। कर प्रणालीलाई सरल, न्यायोचित र उत्पादनमुखी बनाइएको छ। सार्वजनिक खर्चलाई मितव्ययी र परिणाममुखी बनाइएको छ। सुधार र रूपान्तरणका यी कार्यक्रमहरूको प्रभाव स्वरूप आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित रहने विश्वास लिएको छु। बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ। सुशासन, सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित यिनै कार्यक्रमहरूको इमानदारीपूर्ण कार्यान्वयनबाट नै नेपाललाई आगामी 5 वर्षभित्र सुशासित, समुन्नत र स्वाभिमानी राष्ट्रमा रूपान्तरित गर्दै 16 योजना र दिगो विकासका अधिकांश लक्ष्यहरू हासिल हुने विश्वास लिएको छु। बजेट तर्जुमा गर्दा मार्गदर्शन गर्नुहुने सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष र राजनीतिक दलका नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। बजेट निर्माणका क्रममा रचनात्मक सुझाव, तथ्यपरक विश्लेषण र सहकार्यात्मक सहयोग प्रदान गर्नुहुने माननीय सांसदहरू, निजी क्षेत्र, श्रमिक, किसान, युवा, विकास साझेदार, राष्ट्र सेवक कर्मचारी, विज्ञ समुदाय, संचार जगत तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु। राष्ट्र निर्माण सरकारको मात्र दायित्व होइन, यो राज्य, निजी क्षेत्र र नागरिक समाजबीचको समान संकल्प, सामूहिक अठोट, साझा प्रयत्न र समष्टि अभियान हो भन्ने विश्वास लिएको छु। बजेट केवल आंकिक विवरणको प्राविधिक प्रस्तुति होइन, न त यो अर्थ राजनीतिक दस्तावेज मात्रै पनि हो। यो त जनताले दिलैदेखि पत्याएर अनि भित्रैबाट भरोसा राखेर शासकीय जिम्मेवारी सुम्पेको सरकारले मुलुकलाई सुधार्न र सपार्न बनाउने विकासको बाटोको भरपर्दो नक्सा हो। यो दस्तावेज नागरिकको मनसँग जोडिन सकेन भने यसका अक्षर र अंक जतिसुकै सही भए पनि ती निर्जीव रहन्छन्। नागरिकहरूको सद्भाव, समर्थन र सहयोग सरकारको अविनाशी पूँजी हो, जसको बचाउ र बढ़ोत्तरी गर्नेतर्फ यो सरकार सदा कृत संकल्पित रहनेछ। प्रस्तुत बजेटले अगुवाई गर्न लागेको राष्ट्र निर्माणको यात्रामा सबै राजनीतिक दल, निजी क्षेत्र, श्रमिक, किसान, युवा, उद्यमी, प्रवासी नेपाली तथा सम्पूर्ण नागरिकलाई शिष्ट संवाद, सहकार्य, सार्थक सहभागिता र राष्ट्रिय एकताको साझा भावनासहित साथ दिन हार्दिक अपील गर्दछु। धन्यवाद।

दर्शकहरू, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भर्खरै मात्र नेपालको आर्थिक वर्ष 2083-84 लागि बजेट घोषणा गर्नुभएको छ। उहाँले 21 खर्ब 14 अर्ब 34 करोड़को बजेट सार्वजनिक गर्नुभएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 14 अर्ब 34 करोड़को बजेट सार्वजनिक गर्नुभएको छ। भर्खरै मात्र संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 21 खर्ब 14 अर्ब 34 करोड़को बजेट सार्वजनिक गर्नुभयो। चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़ अर्थात 59.8% पुँजीगततर्फ 4 खर्ब 31 अर्ब 10 करोड़ अर्थात 20.3% र वित्तीय व्यवस्थापनतर्फ 4 खर्ब 22 अर्ब 64 करोड़ अर्थात 19.9% बजेट विनियोजन गर्नुभएको छ। यो बजेट चालू आर्थिक वर्षको बजेटको तुलनामा 25.2% बढ़ी हो। भर्खरै मात्र संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 21 खर्ब 14 अर्ब 34 करोड़को बजेट घोषणा गर्नुभएको छ। चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़ अर्थात 59.8% हो भने पुँजीगततर्फ 4 खर्ब 31 अर्ब 10 करोड़ बजेट विनियोजन भएको छ। यो भनेको 20.03% हो र वित्तीय व्यवस्थापनतर्फ 4 खर्ब 22 अर्ब 64 करोड़ अर्थात 19.9% बजेट विनियोजन भएको छ। भर्खरै मात्र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संयुक्त बैठकमा बजेट घोषणा गर्नुभएको हो। बजेटको यो बजेट पूर्व अर्थमन्त्री अझ भनौं तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटको तुलनामा 25.2% ठूलो बजेट हो। म तपाईँहरूलाई अब आजका अर्थमन्त्रीले कुन कुन विषयमा बजेट विनियोजन गर्नुभयो, कति विनियोजन गर्नुभयो भनेर म सरसर्ती जानकारी गराउन गइरहेको छु। एकचोटि म फेरि यो अहिलेको बजेटको कुल बजेटको हिसाब म यहाँ तपाईँहरूलाई जानकारी गराउन गइरहेको छु। अहिलेको बजेट 21 खर्बको बजेट हो। यो 21 खर्ब 24 अर्ब 34 करोड़को बजेट हो। यो गत वर्षको बजेट भन्दा 25% बढ़ी छ, ठूलो छ यो बजेट। यो भर्खरै मात्र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले घोषणा गर्नुभएको बजेट मैले यहाँ जानकारी गराए। विभिन्न शीर्षकमा उहाँले बजेटहरू छुट्याउनु भएको छ। म केही छरछर्ती तपाईँहरूलाई छोटो छोटोमा जानकारी गराउनु गइरहेको छु। कर्मचारीको तलब 21% वृद्धि भएको छ। चुरोट, मदिरा र बियरमा लाग्ने अन्तशुल्क वृद्धि भएको छ। सूचना प्रविधिको क्षेत्रका सेवाबाट हुने निर्यात 50% कर छुट हुनेछ। यो कर्मचारीहरूको 21% तलब बढ़ेको छ, जुन साउन 1 गतेदेखि लागू हुनेछ। आगामी आर्थिक वर्षका लागि कुल खर्च 21 खर्ब 24 अर्ब 34 करोड़ जुन छुटिएको छ यो बजेटसँगै, कर्मचारीहरूको तलब पनि 21% बढ़ेको छ र यो नयाँ तलब साउन 1 गतेदेखि लागू हुनेछ। त्यस्तै कर्मचारीहरूको न्यूनतम तलब 40,000 रूपियाँ हुने बजेटमा घोषणा गरिएको छ। अब म थप विषय तपाईँहरूले जानकारी गराउन गइरहेको छु। सरकारले संस्कृत तथा पर्यटन क्षेत्रमा 7 अर्ब 34 करोड़ बजेट विनियोजन गरेको छ। नागरिक उड्डयनका क्षेत्रमा 2 अर्ब 93 करोड़ बजेट विनियोजन गरेको छ भने श्रम तथा रोजगार क्षेत्रमा 3 अर्ब 63 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि 8 अर्ब 31 करोड़ बजेट विनियोजन गरेको छ। विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि 4 अर्ब 50 करोड़ बजेट विनियोजन भएको छ। यस्तै एकपटकको नेपाली, सधैँका लागि नेपाली भन्ने नारालाई यो सरकारले मूर्त रूप दिने जनाएको छ। तेस्रो पक्षको भीमाङ्क 10 लाख रूपियाँ पुर्याइने जनाइएको छ। त्यसै स्वार्थको द्वन्द सम्बन्धी कानून तर्जुमा गरी नीतिगत भ्रष्टाचार अन्त्य गरिने पनि यो सरकारले घोषणा गरेको छ बजेट मार्फत। म तपाईँलाई यस विषयमा थप जानकारी गराउनु गइरहेको छु। बजेटमा सूचना तथा संचार क्षेत्रका लागि 5 अर्ब 93 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ भने खेलकुद क्षेत्रका लागि 4 अर्ब 3 करोड़ विनियोजन गरिएको छ। शिक्षा क्षेत्रका लागि 2 खर्ब 18 अर्ब 30 करोड़ विनियोजन गरिएको छ। यो शिक्षा क्षेत्रका लागि, ऊर्जा क्षेत्रका लागि 85 अर्ब 54 करोड़ बजेट विनियोजन गरिएको छ।
अर्थमन्त्रीले चतुर्भुज विकास परियोजना पनि घोषणा गरेका छन्। आगामी आर्थिक वर्षमा 5,535 मेगावाट राष्ट्रिय जडित विद्युत पुर्याउने अर्थमन्त्रीको घोषणा रहेको छ। यस्तै खानेपानी र सरसफाई क्षेत्रका लागि 37,17,00,00,000 रूपियाँ बजेट नियोजन भएको छ। प्रमुख शहरमा खानेपानी ढल निर्माणका लागि मात्रै 2,34,00,00,000 रूपियाँ बजेट विनियोजन भएको छ भने तराई मधेसका अधुरा आयोजना पूरा गर्नका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 2,50,00,00,000 रूपियाँ विनियोजन गरेका छन्। त्यस्तै सड़क तथा शहरी पूर्वाधारका लागि 2,86,48,00,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। झोलुङ्गे पुल बनाउन 5,14,00,00,000 बजेट विनियोजन भएको छ। सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सञ्चालन गर्ने व्यवस्था मिलाइने पनि बजेटमा घोषणा गरिएको छ। सड़कको राष्ट्रव्यापी मर्मत सम्भारका लागि 28,55,00,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। बजेट भाषणका क्रममा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले टोखा छहरे सुरुङ मार्गको अध्ययन गरिने बताएका छन्। त्यस्तै आगामी आर्थिक वर्षभित्र सिद्ध बाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरिने पनि बताइएको छ। पृथ्वी राजमार्ग निर्माणका लागि पनि 6,55,00,00,000 रूपियाँ विनियोजन गरिएको छ। आगामी साउनदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालन गरिने पनि बजेट मार्फत घोषणा गरिएको छ। आगामी आर्थिक वर्षभित्र सिद्ध बाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरिने अर्थमन्त्री डाक्टर सोनी मगरले घोषणा गरेका छन्। यस्तै पुष्पलाल राजमार्गका लागि 2,16,00,00,000 रूपियाँ बजेट विनियोजन भएको छ भने मदन भण्डारी राजमार्गका लागि 1,46,00,00,000 बजेट विनियोजन भएको छ। उलाकी राजमार्ग 3 वर्षभित्र निर्माण सम्पन्न गर्न घोषणा गरिएको छ। यस्तै 4,65,00,00,000 रूपियाँ रकम हुलाकी राजमार्ग 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी विनियोजन गरिएको छ। फास्टट्र्याक द्रुतमार्गका लागि 17,64,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। पूर्व पश्चिम राजमार्गका लागि 37,46,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। आगामी 1 वर्षमा 1,000 किलोमिटर सड़क कालोपत्र गरिने पनि अर्थमन्त्री डाक्टर वाग्लेले घोषणा गरेका छन्। त्यस्तै नीति अनुसन्धान परिषदलाई राष्ट्रिय योजना आयोग मार्फत राख्ने पनि अर्थमन्त्री वाग्लेले घोषणा गरेका छन्। राष्ट्रिय दलहरूलाई प्राप्त मतका आधारमा अनुदान दिने व्यवस्थाका विषयमा छलफल गरिने पनि बहस गरिने पनि अर्थमन्त्री डाक्टर वाग्लेले घोषणा गरेका छन् भने नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरिने पनि बजेट मार्फत डाक्टर वाग्लेले घोषणा गरेका छन्। यस्तै सरकारले सांसद महावीर पुनको मागलाई समेत बजेटमा सम्बोधन गरेको छ। समग्र बजेटको 1% बजेट विज्ञान प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गर्ने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले घोषणा गरेका छन्। यस्तै पुष मसान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रमसँग सम्बन्धित सबै विवाद समाधान गरिने, दलित बालबालिकालाई उपलब्ध गराइने पोषण भत्ता दोब्बर गरिने र मासिक 1,000 पुर्याइने, खानेपानीसँग सम्बद्ध सबै संस्थालाई गाभेर एउटै बनाइने, आगामी 3 वर्षभित्र 90% नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराइने, स्वास्थ्य बीमाको व्यापक पुनर्संरचना गरिने, सरकारले निशुल्क वितरण गर्ने मध्ये कम्तीमा 25% औषधि नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने पनि बजेट मार्फत अर्थमन्त्रीले घोषणा गरेका छन्। यस्तै लगानी एक्सप्रेसका लागि 3 महिनाभित्र आवश्यक व्यवस्था गरिने र लगानी भिजा पनि उपलब्ध गराइने अर्थमन्त्रीले घोषणा गरेका छन्। सामुदायिक वनलाई थप अधिकार सम्पन्न बनाइने, संसदमा कृषि विधेयक छिट्टै ल्याइने पनि अर्थमन्त्रीले घोषणा गरेका छन् भने कृषि सेवा प्रणालीलाई किसान केन्द्रित प्रणाली बनाइनेछ। किसानलाई घरमै सेवा पाउने व्यवस्था मिलाइने पनि बजेटमा उल्लेख गरिएको छ। लाइसेन्स काम शुरू नगरेका विद्युत आयोजनाको लाइसेन्स खारेज गरिने अर्थमन्त्रीले घोषणा गरेका छन्। सिद्धार्थ राजमार्ग अन्तर्राष्ट्रिय स्तरको रूपमा सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरमा स्तर उन्नति गरिने पनि रूपान्तरण गरिने अर्थमन्त्रीले घोषणा गरेका छन्। यस्तै निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाइनेछ। एआईमा विदेशमा प्रतिष्ठित 15 जनालाई एआई डेभलपमेन्टका हिसाबमा एआईमा विदेशमा प्रतिष्ठित 15 जना विज्ञलाई उत्कृष्ट फेलोशिपमा नेपाल ल्याइने अर्थमन्त्रीले घोषणा गरेका छन्। काठमाडौँको शिवसिटारमा सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गरिने पनि अर्थमन्त्रीले बजेट मार्फत घोषणा गरेका छन्। डिजिटल पूर्वाधारमा लगानी वृद्धि गरिने, नेपाल टेलिकममा सरकारको शेयर 66% मात्रै राख्ने अर्थमन्त्रीले बजेटमा घोषणा गरेका छन्। जलवायु कोषको अधिकतम उपयोग गरिने पनि अर्थमन्त्रीले घोषणा गरेका छन्। जलवायु कोषको अधिकतम उपयोग गरिनेसँगै अर्को विषय पनि रहेको छ, सड़क दुर्घटनाबाट हुने मानवीय क्षतिलाई कम गरिने अर्थमन्त्रीले घोषणा गरेका छन्। यस्तै निर्माण सामग्रीमा भएको मूल्य वृद्धिबाट निर्माण व्यवसायले परेको कठिनाई सम्बोधन गरिने बजेटबाटै सम्बोधन गरिने अर्थमन्त्रीले जनाएका छन्। पुँजीगत खर्चको गति र लय वृद्धि गरिने, गैरावश्यक नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी हुन कानूनी व्यवस्था गर्ने पनि अर्थमन्त्रीले बजेट मार्फत घोषणा गरेका छन्। यस्तै
उधारो असुली कानून बनाइनेछ, सरकारी कार्यालयको खर्च घटाइने अर्थमन्त्रीले जनाएका छन्, यस्तै नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्था सहज बनाइने बजेटमा व्यवस्था गरिने अर्थमन्त्रीले जनाएका छन्, कम्पनी कानूनमा संशोधन गर्दै कम्पनी खारेज प्रक्रिया सहज बनाइने अर्थमन्त्रीले जनाएका छन्। अहिले कम्पनी खारेजको व्यवस्था निकै झन्झटिलो र असहज भएको धेरै गुनासो आउने गरेको छ। सबै कर्मचारीका लागि सम्मानजनक सुविधाको व्यवस्था गर्ने बजेट मार्फत घोषणा गरिएको छ। यस्तै 31 निकाय खारेज गर्ने, 6 निकाय मर्जर र 6 निकाय हस्तान्तरण र 18 निकाय पुनर्संरचना गर्ने, सरकारी निकायमध्ये 31 निकाय खारेज गर्ने, 6 निकाय मर्ज गर्ने र 6 निकाय हस्तान्तरण र 18 निकायको पुनर्संरचना गरिने अर्थमन्त्रीले बजेटमा घोषणा गरेका छन्। यस्तै कर परिपालन दण्ड होइन विकासको सहायत्री बनाउने नीति लिने, अर्थात करलाई परिपालन दण्ड होइन कि विकासको सहायत्री बनाउने पनि घोषणा गरेका छन्। सूचीकृत कम्पनीको धितुपत्र बिक्री गर्दा पुँजीगत लाभकर अन्तिम हुने र यस्तै बजेटमा व्यवस्था गरिने जनाइएको छ। 11 तहको भन्सार दरलाई 7 सीमित गरेका छन् अर्थमन्त्री डाक्टर वाग्लेले। 11 तहको भन्सार दरलाई जम्मा 7 तहमा सीमित गरिएको छ यो बजेटबाट, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यो घोषणा गरेका छन्। त्यस्तै 360 वस्तुमा लागेको अन्त शुल्क पनि खारेज हुने अर्थमन्त्रीले घोषणा गरेका छन्। पूर्वाधार कर, सड़क दस्तुर लगायत एकीकृत हरित करमा समायोजन गरिने पनि अर्थमन्त्रीले घोषणा गरेका छन्। उद्यम वर्गको राहत र मध्यम वर्गको विस्तार गरी अर्थतन्त्रलाई गतिशील गराउन करको दरमा वृहत पुनरावलोकन गरिएको अर्थमन्त्रीले बताएका छन्। आयकर छुटको सीमा दोब्बर बनाइएको छ भने व्यक्तिका लागि 10 लाख पछाडि मात्रै आयकर लाग्नेछ। 10 लाख भन्दा तल आयकर भएका व्यक्तिहरूलाई आयकर छुट गरिएको छ। मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट घोषणा गर्दै भनेका थिए। आदरणीय दर्शकहरू, भर्खरै मात्र संसदमा संसदका दुवै सदनको संयुक्त बैठकमा डाक्टर स्वर्णिम वाग्लेले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 बजेट घोषणा गरिसकेका छन् भने अहिले तत्कालका लागि केही बेरका लागि संसदको बैठक स्थगित भएको छ। यस पछाडि फेरि संसद बैठक लगत्तै बस्नेछ। बजेट घोषणा भइसके पछाडि विभिन्न विधेयकहरू संसदमा पेश हुनेछन्, बजेटसँग सम्बन्धित विषयहरू संसदमा पेश हुनेछन्। आज नै यो जुन बजेटकै अंग हुन् त्यसका लागि अब लगत्तै संसद बैठक शुरू हुनेछ। यतिबेर हामीले तपाईँहरूलाई आज दिउँसै भरि दिउँसो 3 बजेदेखि नै स्वर्णिम बजेट 2083-84 मार्फत बजेटको अपडेट गरायौ, तपाईँलाई हामी जानकारी गराइरहेका छौं। तपाईँलाई म फेरि जानकारी गराउन चाहे, बजेटको आकार अहिले 21 खर्ब 24 अर्बको बनाइएको छ। यो गत वर्षको बजेट भन्दा 25% बढ़ी हो, जसमा आर्थिक वर्षको बजेट 21 खर्ब 24 अर्ब 34 करोड़ बराबर घोषणा गर्दै गर्दा यसको पुँजीगततर्फ 4 खर्ब 31 अर्ब रहने र वित्तीय व्यवस्थापनतर्फ 4 खर्ब 22 अर्ब विनियोजन गरिएको छ भने यसमा राजस्व 14 खर्ब 4 अर्बको रहने बताइएको छ। अनुदानतर्फ 61 अर्ब 74 करोड़, वैदेशिक ऋणतर्फ 2 खर्ब 47 अर्ब रहनेछ। यो बजेटको आकारको विषयमा मैले तपाईँहरूलाई जानकारी गराएँ। आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य 7% राखिएको छ। बजेटका विभिन्न आयामहरू हुन्छन् जसमध्ये आर्थिक वृद्धिदरले मुख्य आर्थिक वृद्धिदरलाई विशेष रूपमा हेरिन्छ। अर्थमन्त्री विज्ञ अर्थमन्त्री भनौं, आर्थिक क्षेत्रका विज्ञ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 आर्थिक वृद्धिदर 7% पुर्याउने लक्ष्य लिएको घोषणा गरेका छन्। आगामी आर्थिक वर्षको बजेट घोषणा मार्फत डाक्टर स्वर्णिम वाग्लेले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वृद्धिदरको लक्ष्य 7% रहने जनाएका हुन्। चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर 3.85% हुने तथ्याङ्क कार्यालयले जानकारी गराएको थियो र अहिलेको आर्थिक वृद्धिदर भन्दा अब आगामी आर्थिक वर्षको वृद्धिदर दोब्बर बनाउने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जानकारी गराएका छन्। तर आगामी आर्थिक वर्षमा मूल्य वृद्धिदर भने 6% मुनि कायम हुने उनले घोषणा गरेका छन्। आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर 7% पुर्याउने लक्ष्य छ भने आर्थिक वर्षमा मूल्य वृद्धिदर 6% मुनि कायम गर्ने बजेटमा घोषणा गरिएको छ। दर्शकहरू, यति बेला बजेटको पूर्ण पाठ पनि आइसकेको छ। हाम्रा सामाजिक सञ्जाल वेबसाइट सिधाकुरा.com र युट्युब च्यानलमा तपाईँहरूले बजेटको बारेमा अपडेट लिइरहनु भएको छ। बजेटको पूर्ण पाठ सार्वजनिक भइसकेको छ, बजेटको पूर्ण पाठ आइसकेको छ। बजेटको पूर्ण पाठ यहाँहरूले हेर्न सक्नुहुनेछ सिधा कुरामा। बजेटको पूर्ण पाठ सार्वजनिक भइसकेको छ, हामीले तपाईँलाई यस विषयमा जानकारी गराउन गइरहेका छौं।
बजेटको पूर्णपाठलाई अर्थ मन्त्रालयले भर्खरै मात्र सार्वजनिक गरेको छ। लिखित रूपमा बजेटको पूर्णपाठ सिधाकुरा.com पनि तपाईँले हेर्न सक्नुहुनेछ। हामीले बजेटका अन्य आयामहरू विषयमा तपाईँलाई जानकारी गराउन गइरहेका छौँ भने हामीले सम्भवतः केही बेरमा नै अर्थ मन्त्रालयको बजेट अर्थ मन्त्रालयले तयार पारेको अर्थ मन्त्रालयले घोषणा गरेको बजेटका विषयमा तपाईँहरूसँग सम्भवतः विज्ञ अर्थ शास्त्रका विज्ञ सांसदहरूसँग व्यक्तिहरूसँग पनि छलफल गर्ने प्रयास गर्दैछौं।

बजेटको बारेमा आर्थिक वर्ष 2083-84 को बजेट निरन्तर अपडेट गराइरहेका छौं। भर्खरै मात्र अर्थमन्त्री डाक्टर सोनी वागेले आर्थिक वर्ष 2083-84 को बजेट संसदका दुवै सदनको संयुक्त बैठकमा घोषणा गरिसक्नु भएको छ। हामीले आज दिउँसोदेखि नै सिधा कुरा प्रेजेन्ट स्वर्णिम बजेट 2083-84 लाइभ गरिरहेका छौं। तपाईँहरूले हामीलाई सिधाकुरा.com र हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरूमा लाइभ स्ट्रिमिङ हेरिरहनु भएको छ। अहिले म तपाईँहरूलाई आजको बजेटको विषयमा एकचोटि फेरि जानकारी गराउन गइरहेको छु। चालू खर्च, पुँजीगत र वित्तीय व्यवस्थापनको अवस्था कस्तो छ र अहिलेको कुल बजेट अर्थमन्त्री डाक्टर स्वर्णिम वागेले 21 खर्ब 24 अर्ब 34 करोड़को कुल बजेट सार्वजनिक गर्नुभएको छ, घोषणा गर्नुभएको छ। 31 खर्ब

यो अहिलेको डाक्टर स्वर्णिम वाग्ले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले घोषणा गर्नुभएको बजेटको अहिलेको यो आकार हो र म तपाईँहरूलाई यस अगाडिको बजेटतर्फ लैजान चाहन्छु। यस अगाडि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेट भन्दा अहिलेका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले ल्याएको बजेट 25% बढी छ र म अहिले तपाईँहरूलाई गत वर्षको बजेट कस्तो थियो भनेर म एकचोटि जानकारी गराउन गइरहेको छु। गत वर्षको बजेट 19,64,11 करोड़को बजेट ल्याइएको थियो जसमा चालुतर्फ 11,80,98 करोड़ विनियोजन गरिएको थियो भने पुँजीगततर्फ 4,07,89 करोड़ रुपियाँ छुट्याइएको थियो जसको वित्तीय व्यवस्थापन 3,79,24 करोड़ रुपियाँ रहेको थियो। यो गत वर्षको रह्यो। अहिलेको बजेट भन्दा गत वर्षको बजेट 25% सानो थियो। त्यसभन्दा अघिल्लो बजेटको विषयमा पनि म तपाईँहरूलाई पछिल्लो 10 वर्षको बजेट सरसर्ती एकचोटि रिमाइन्ड गराउन गइरहेको छु जसको बजेट 18,60,30 करोड़को थियो। अर्थमन्त्री थिए वर्षमान पुन, उनले 18,60,30 करोड़को बजेट ल्याएका थिए भने त्यसभन्दा पछाडि विष्णु पौडेलले ल्याएको बजेट र अहिले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यसलाई 21,24,34 करोड़मा पुर्याएका छन्। यो अहिलेको बजेटको भयो र पछिल्लो 10 वर्षको बजेटको हिसाब गर्दा वर्षमान पुन भन्दा अगाडि प्रकाश शरण महतले 17,51,31 करोड़को बजेट ल्याएका थिए। यो आर्थिक वर्ष 2080-81 को बजेट हो। आर्थिक वर्ष 80-81 को बजेट 17,51,31 करोड़ रुपियाँ थियो जसको वित्तीय व्यवस्थापन तर्फ 3,07,49 करोड़ थियो। पुँजीगत 3,02,07 करोड़ थियो भने चालू खर्च 11,41,78 करोड़ थियो। यस पछाडि म तपाईँहरूलाई आर्थिक वर्ष 2079-80 तर्फ लैजाँदैछु। आर्थिक वर्ष 2079-80 तर्फको बजेट 70,93,83 करोड़ रुपियाँ थियो। त्यसबेला माफ गर्नुहोला, आर्थिक वर्ष 2079-80 कुल बजेट 17 खर्बको थियो। 17,93,83 करोड़ रुपियाँ थियो भने अर्थमन्त्री थिए जनार्दन शर्मा। जनार्दन शर्माले ल्याएको बजेटमा 17,93,83 करोड़ रुपियाँ बजेट ल्याइएको थियो। त्यही बेला नै हो जो अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा बाह्य व्यक्तिहरूको प्रवेश भयो भनेर बजेट निर्माणको धेरै नै आलोचना विवाद भएको थियो। त्यस बेलाको चालुतर्फ 7,53,40 करोड़ विनियोजन गरिएको थियो भने पुँजीगततर्फ 3,80,38 करोड़ थियो। वित्तीय हस्तान्तरण 4,29 अर्ब थियो। वित्तीय व्यवस्थापन 2,30,22 करोड़को थियो। यो आर्थिक वर्ष 79-80 को विषयमा मैले तपाईँहरूलाई जानकारी गराएँ। हामीले तपाईँहरूलाई यो अहिलेको बजेट र यस अगाडिका बजेटको अवस्था के थियो भन्ने विषयमा जानकारी गराउन गइरहेको छु। यस्तै आर्थिक वर्ष 78-79 को कुल बजेट 16,23,83 करोड़ रुपियाँ थियो। त्यति बेला पनि अर्थमन्त्री थिए विष्णु प्रसाद पौडेल। उनले ल्याएको बजेट 2078-79 16,32,83 करोड़को बजेट आएको थियो। आदरणीय दर्शकहरू, संसदमा फेरि भर्खरै मात्र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट पेश गरिसके पछाडि स्थगित भएको बैठक अब पुनः शुरू हुन गइरहेको छ। अब संसदका बैठकमा विभिन्न अर्थ बजेटसँग सम्बन्धित विधेयकहरू पेश हुँदैछन्। अब म तपाईँहरूलाई संसदतर्फ जोड्न गइरहेको छु।

0: नरहेको बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू के को लागि उठ्नु भएको छ? मान्य सदस्य के को नियमापति के नियमावलीको कुन नियमापति के को लागि उठ्नु भएको छ? आज हाम्रो कार्यतालिकामा अर्थमन्त्रीले राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबल गर्ने मात्रै रहेको छ। कार्यसूची यहाँहरूलाई जानकारी नै छ, यस कारणले आज अन्य कार्यतालिका केही छैन र यहाँहरूको दलको तर्फबाट केही कुरा राख्नुपर्ने भए अर्को बैठकमा राख्नुहोला, बस्नुहोस्। बसेर सभा सञ्चालनको लागि सहयोग गर्नुहोस् मान्य सदस्यहरू। मान्य सदस्य आरएन राईलाई 2 मिनट समय दिन्छु, 2 मिनटभित्र आफ्नो भनाइ राख्नुहोस्। अरू मान्य सदस्यहरू राख्नु, मान्य सदस्य निष्कल राईलाई दुई मिनटभित्र आफ्नो भनाइ राख्नुहोस्।
1: सम्माननीय सभामुख महोदय, गएको भदौ 23-24 गतिको जेएनजी विद्रोहको सम्बन्धमा संवैधानिक आयोग राष्ट्रिय मानवाधिकार आयोगले अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको छ, जसमा प्रमुख प्रतिपक्षमा रहेका दल नेपाली कांग्रेसको गम्भीर ध्यान आकर्षण भएको छ। सोही घटनालाई छानबिन गर्न सत्य तथ्य पत्ता लगाउन भन्दै गौरीबहादुर कार्की आयोग गठन गरेको थियो। हामीले कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको धारणा राखेका थियौं। राष्ट्रिय मानवाधिकार आयोगको यो प्रतिवेदनले समेत कार्की आयोगको प्रतिवेदन अपर्याप्त अपूरो मात्र भनेको छैन, संयोजक माथि नै प्रश्न उठाएको छ र दोषी देखिएको छ। कार्की आयोगको प्रतिवेदन आम चुनाव हुनु पूर्व सार्वजनिक नगर्नुमा नियोजित उद्देश्य रहेको हाम्रो शंकालाई यसले थप बल पुर्याएको छ। जेएनजी आन्दोलनको प्रारम्भिक चरण संविधान प्रदत्त अभिव्यक्तको स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहे पनि त्यसपछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक घोषपेट भएको, सरकारी र निजी सम्पत्तिमाथि ध्वंस मचाइएको, आगजनी, हत्या, लुटपाट र अराजक गतिविधि भएको र ती गतिविधिमा संलग्न भएको आशंकामा राज्यका जिम्मेवार व्यक्ति तथा सत्तामा रहनुभएका सांसदहरूलाई समेत थप अनुसन्धान गरी कार्यवाही गर्नुपर्ने तथ्य प्रतिवेदनमा औल्याइएको छ। सभामुख महोदय, भदौ 24 गते जेएनजी प्रदर्शनको क्रममा हालका सत्तारूढ़ दलका सभापति नक्खु कारागारबाट भागेपछि 28 कारागार र 9 सुरक्षा गृहमा व्यापक तोडफोड़ भयो, जस त्यस क्रममा 14,555 जना कैदी बन्दी जेलबाट भागेर भएका मध्ये जबरजस्ती गर्ने मुद्दामा 4 वर्षदेखि कैद सजाय भुक्तानी गरिरहेका सन्त बहादुर तामाङले नक्खुबाट भागे लगत्तै काभ्रेको पनौती T12 गागलमा पुगेर पत्नी मनिषा घेवा तामाङको हत्या गर्यो। 2082 असोज 29 गैंडाकोट नगरपालिका 10 स्थित सम्झना चोकमा 79 श्याम कुमारी श्रेष्ठलाई घरमा आगो लगाएर हत्या गरेका थिए। बागलुङको गलकोट घर भएर पूर्वी नवलपरासीको गैंडाकोट बस्ने 39 संजय विकले गरेका थिए। उनी पनि भदौ 24 गते कास्की कारागार।
0: मान्य सदस्य बस्नु समय सक्यो।

मान्य सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कार्यवाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, आज शून्य र विशेष समयको कार्यक्रम

माननीय सदस्यहरू, अब माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई पत्नी सभा नियमावली 2079 को नियम 141 को नियम 2 बमोजिम आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति बजेट वक्तव्य टेबुल गर्न अनुमति दिन्छु।

0: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा नियमावली 2079 को नियम 141 को उपनियम 2 बमोजिम आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति बजेट वक्तव्य टेबुल गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, प्रतिनिधि सभा नियमावली 2079 को नियम 142 को उपनियम 1 बमोजिम आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्न र माननीय अर्थमन्त्रीले जवाब दिनको लागि समेत मिति 2083 साल जेठ 18, 19 र 20 गतेका दिनहरू तोकेको जानकारी गराउँछु। साथै उक्त छलफलमा दलीय प्रतिनिधित्वको आधारमा भाग लिन दलीय पदाधिकारीहरूले आफ्ना दलका वक्ता मान्य सदस्यहरूको नाम बैठक बस्नुभन्दा एक घण्टा अगावै कार्यव्यवस्था शाखा संघीय संसद सचिवालय सिंहदरबारमा उपलब्ध गराइदिनु हुन जानकारी गराउँछु। मान्य सदस्यहरू, अब मान्य अर्थमन्त्री डाक्टर सोनी मोहग्लेलाई पत्नी सभा नियमावली 2079 को नियम 152 को उपनियम 1 बमोजिम आर्थिक विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
0: सम्माननीय सभामुख महोदय, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न केही महसुल, कर, शुल्क तथा दस्तुर लगाउने, प्रचलित दरलाई निरन्तरता दिने, आवश्यक हेरफेर गर्ने तथा राजस्व प्रशासन सम्बन्धी केही प्रचलित नेपाल कानून संशोधन गर्ने उद्देश्यले यो विधेयक पेश गर्नु परेको हो। यस विधेयकमा राजस्व, कर, शुल्क, महसुल तथा दस्तुर निर्धारण गर्ने, तिनका दर बढ़ाउने, घटाउने वा आंशिक तथा पूर्ण छूट प्रदान गर्ने व्यवस्था समावेश गरिएको छ। अन्तशुल्क, मूल्य अभिवृद्धि कर, स्वास्थ्य जोखिम कर, शिक्षा सेवा शुल्क, शिक्षा तथा स्वास्थ्य समता शुल्क, स्वदेशी उत्पादन प्रवर्धन शुल्क, स्वच्छ पूर्वाधार लगानी शुल्क, वैदेशिक रोजगार सेवा शुल्क, सड़क निर्माण दस्तुर, सड़क मर्मत तथा सुधार दस्तुर, चलचित्र विकास शुल्क, प्रदूषण नियन्त्रण शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर, सिप प्रवर्धन तथा विलासिता शुल्क तथा हरित कर सम्बन्धी व्यवस्था समेत यस विधेयकमा समेटिएको छ। मदिरा ऐन 2031, मूल्य अभिवृद्धि कर ऐन 2052, आयकर ऐन 2058, अन्तशुल्क ऐन 2058, भन्सार महसुल ऐन 2081 र भन्सार ऐन 2082लाई समयानुकूल संशोधन गर्ने प्रस्ताव समेत यस विधेयक मार्फत गरिएको छ। यस विधेयकलाई अर्थ विधेयकका रूपमा संघीय संसदमा पेश गर्दछु। धन्यवाद।

माननीय सदस्यहरू, अब पटनी सभाको अर्को बैठक 2083 जेठ 17 गते आइतबार दिनको 1 बजे बस्ने गरी यो बैठक यही स्थगित हुन्छ।

0: passato.
1: यो निजी क्षेत्रको निजी क्षेत्र सम्बन्धी चाहिँ यो बजेट कस्तो खालको आयो? एफएनसीसीआईलाई खास गरी यो सरकारको अर्थतन्त्रको सरकारको चाहिने आर्थिक सल्लाहकारकै रूपमा पनि हेरिन्छ, साँच्चीकै निजी क्षेत्रलाई समेट्ने खालको त्यस्तो खालको बजेट कस्तो खालको आयो, के लाग्ने?
2: अब समग्र बजेट हेर्दाखेरि सरकारले चाहिँ नि सम्बोधन गर्न खोजेको जस्तो चाहिँ देखिन्छ, होइन? डिटेलमा त जान्नु नै पर्दैछ, अन्त सबै डिटेल सबै हेरिसके, अनुसूचीहरू सबै हेरिसकेको छ, करका दरहरू घटाउन खोजेको अवस्था देखिया छ, होइन? अहिले चाहिँ जस्तो भनौँ न अन्तशुल्क चाहिँ नि घटाएको भनेर भनिएको छ, 273 उसमा चाहिँ नि भन्सारका दर नै एक तह चाहिँ नि गरिदिएको भनेर भनेको छ, हामीले चाहिँ त्यो करका दरहरू धेरै भयो, लागत महँगो भयो, काम गर्न गाह्रो भयो भन्ने कुरा गरेका थियौँ हामीले, यो मध्यमवर्गीय आय चाहिँ नि र चाहिँ यो जुन के भन्छ प्रति व्यक्ति छोटो वार्षिक ट्याक्स तिर्ने चाहिँ सिलिङ चाहिँ बढाउनुपर्छ भनेर भनेका थियौँ हामीले, 12 लाख गर्नु पर्यो भन्ने किसिममा कुरा गरे 10 लाख गरेको छ, होइन? त्यस्तै चाहिँ नि जुन यो डिजिटल भुक्तानीमा 10% चाहिँ छुट दिन्छु भनेको छ लगायत हेर्दाखेरि, र कृषिलाई पनि प्रोत्साहन गर्न खोजेको छ, 2 करोडसम्मको लगानी कृषिमा कसैले चाहिँ नि पशुपन्छी तथा चाहिँ कृषि चाहिँ व्यवसाय गर्यो भने उसलाई चाहिँ नि 40% 4 वर्षको 10% 10% 40% अनुदान दिने भनेर भनेको छ, अनुदानको नयाँ मोडालिटी ल्याउन खोजेको छ कृषिमा। हिजो चाहिँ नि कृषिमा चाहिँ अनुदान चाहिँ नि दुरुपयोग भयो भन्ने कुरा, अनि पशु बिमा चाहिँ कृषि बिमामा 80% सरकारले चाहिँ नि त्यो बिमाको प्रिमियम तिर्दिने भन्ने किसिममा कुरा गरेका छ, होइन? पूर्वाधारमा थुप्रै कुराहरू चाहिँ नि गरेका छ, पूर्वाधारमा नयाँ मतलब सडकहरूलाई चाहिँ स्रोत नदीको कुराहरू लगायत कालोपत्री गर्ने किसिममा कुरा गरेको छ, पुलको कुराहरू पनि गरेका छ, नयाँ पुल बनाउने भन्ने कुराहरू पनि भन्नाले पूर्वाधारबाट पनि केही चाहिँ नि फेरि अहिले चाहिँ नि के भन्छ तपाईँको चाहिँ नेपालमा चाहिँ नि लगानी परिचालन गर्न खोजेको जस्तो देखिन्छ। त्यस्तै चाहिँ नि पूर्वाधारमा 400 चान्चुन खरबको चाहिँ जुन छ नि प्रक्षेपण गरेका छ, गत वर्षभन्दा बढाएको छ, होइन? त्यो हिसाबले हेर्दाखेरि चाहिँ सरकार चाहिँ पहिला भएर अलिक सिरियस भएर जाने, र सबभन्दा कुरा त यो छ नि अहिले व्यक्त गरेका कुराहरू छ नि सरकारको सदस्य प्रतिबद्धता आउँछ, तर यसलाई चाहिँ कार्यान्वयन पक्ष चाहिँ नि एकदम मजबुत हुनुपर्ने जरुरी छ। हुन त हामीले के अपेक्षा गर्न सक्छौँ भने अहिले सरकार विगतमा सरकारहरू चाहिँ नि उठियो तपाईँको मिलिजुली सरकारहरू थियो भन्यो भने अहिले एउटै सरकारको चाहिँ झन्डै 2/3 महत्वको अवस्था छ, होइन? बहुमतको अवस्था छ भने यो अवस्थामा चाहिँ सरकारले निश्चय पनि आफूले गरेका प्रतिबद्धताहरू चाहिँ कार्यान्वयन गरेर लान्छ, र चाहिँ देशमा चाहिँ नि अहिले जुन शिथिल भएको अर्थतन्त्रलाई चाहिँ किनकि चाहिँ नि चाहिँ नि के भन्छ यो फेरि चाहिँ पुनर्जागरण गर्ने काम चाहिँ हुन्छ भन्ने जस्तो हामीले अपेक्षा गरेका छौँ। तर चाहिँ हामी चाहिँ डिटेल्ली हेरेर चाहिन्छ नि सबै कुराहरू चाहिँ अब हामीले अध्ययन गरेर नै, होइन, यो बजेटका सबै चाहिँ नि केलाएर चाहिँ 3-4 दिनमा चाहिँ हामी डिटेलली चाहिँ यसको चाहिँ प्रतिक्रियाहरू चाहिँ दिन्छौँ। धन्यवाद।
0: सैद्धान्तिक रूपमा सरकारको यो पहिलो बजेट हो, यसले चाहिँ कस्तो लक्षण देखायो भन्ने लाग्छ तपाईँलाई?
2: सरकारले जे प्रतिबद्धता गरेका छ नि त्यो चाहिँ काम चाहिँ गर्न खोजेको देखिन्छ, जस्तो निर्वाचनको बेला गरेको प्रतिबद्धता भनौँ, तत्पश्चात चाहिँ 100 बुदाको चाहिँ जुन कार्ययोजनाहरू पनि ल्यायो, होइन, त्यो अनुसार नै त्यसैको कन्साइटमा चाहिँ सरकारले अगाडि बढाउन खोजेको जस्तो चाहिँ देखिन्छ। बजेटमा गरिएका भनिएका सुन्दाखेरि प्रतिबद्धताहरू छ नि त्यसलाई चाहिँ नि के अरे लाइन साइड बाई साइड चाहिँ लान खोजेको चाहिँ देखिन्छ।
0: उद्योगीहरूको तर्फबाट चाहिँ तपाईँ अध्यक्ष पनि हुनुहुन्छ, होइन?
2: हजुर,
0: महासंघको अध्यक्ष। यसमा तपाईँहरूमा पोजिटिभ केही हुने खालको छ कि के छ यसलाई?
2: उद्योगलाई प्रवर्तन गर्ने भनेर भनेको छ, नवप्रवर्तनको कुरा पनि गरेको छ, होइन, लगानी विस्तार गर्नलाई पनि सरकारले सहयोग गर्ने कुराहरू गरेको छ, निजी क्षेत्रलाई जस्तो जुन छ नि यो मयूरधाप र तपाईँको के अरे मोतीपुरको औद्योगिक क्षेत्र चाहिँ सञ्चालन गर्न दिने भनेर भनेको छ। अब पूर्वाधारमा चाहिँ निजी क्षेत्रलाई पनि अगाडि बढाउन खोजेछ, त्यस्तै चाहिँ नि विद्युतको सबै किसिमको व्यापारमा भनौँ, तपाईँको ट्रान्समिसन जेनेरेसन त पहिलादेखि गरिरहेको थियो, अब ट्रान्समिसनको कुराहरू डिस्ट्रिब्युसनको कुरामा इभन चाहिँ नि विदेशमा चाहिँ विद्युत व्यापार गर्नलाई पनि निजी क्षेत्रलाई दिने भएछ भन्दाखेरि चाहिँ सरकारले चाहिँ अब चाहिँ निजी क्षेत्रलाई पार्टनरको रूपमा अगाडि बढाउन खोजेको छ अवस्था चाहिँ देखिन्छ।
0: सधैँ बजेटमा एउटा कुरा हुने र कार्यान्वयनको पक्षमा अलिक कमजोर रहँदै आएको हो विगतमा पनि र यसपालि अहिलेसम्मको यसपालि चाहिँ त्यो सम्मानमा चाहिँ कस्तो देख्नुहुन्छ तपाईँ?
2: अब मैले अहिले पनि भने नि जस्तो अहिले चाहिँ नि सरकार भनेको झन्डै 2/3 सरकार छ, होइन? पहिला चाहिँ सरकारहरू मिलिजुली सरकारहरू थिए, त्यसमाले चाहिँ के अरे अनि छिटो छिटो चाहिँ सरकार परिवर्तन हुन्थ्यो, त्यो अनुसार चाहिँ कार्यान्वयन पक्ष पनि कमजोर भएको अवस्था थियो। अब चाहिँ कमसेकम अहिलेको परिस्थितिमा चाहिँ त्यो नहोला कि भन्ने चाहिँ आश गर्न सकिने ठाउँ चाहिँ छ, तर कार्यान्वयन पक्ष चाहिँ सरकारकै उहाँकै त्यो बल इन देयर कोर्ट भन्छ नि, त्यही नै भन्छु म.
3: हामी
2: चाहिँ कार्यान्वयन होस् भने हुनुपर्छ
3: खुल्नका लागि सरकारले यसलाई प्राथमिकता ल्याएको छ अहिलेको बजेटमा.
2: सरकारले चाहिँ बन्द जुन उद्योगहरू छ ती उद्योगहरूलाई पनि पिपिपीमा पिपिपीमा चाहिँ नि निजी क्षेत्रसँगै मिलाएर
3: अहिलेको बजेटले के प्राथमिकता राखेको युवालाई बेरोजगारीलाई विदेश जुन जानुभएको छ विदेश खाडीमा खट्नु भएको छ उनीहरूलाई स्वदेशमै रोजगार औद्योगिक.
2: तपाईँको दुईवटा प्रश्न आयो मिक्स भयो क्या एकदम. तपाईँले एउटा चाहिँ के सोध्नु भने सार्वजनिक बन्द भएका संस्थानहरूलाई चाहिँ पिपिपी मोडलमा सरकारले चाहिँ सञ्चालन गर्नलाई चाहिँ नि के हामी कार्यक्रमहरू दिन्छौँ भनेर भनेको छ होइन, निजी क्षेत्रलाई गर्न दिने भनेर भनेको छ. युवाको लागि नवप्रवर्तनको हिसाबले चाहिँ सरकारले चाहिँ यहाँ चाहिँ नि रिटेन कसरी गर्ने भन्ने किसिममा केही प्रोग्रामहरू छ, तर डिटेलली हामीले अध्ययन गर्न चाहिँ बाँकी छ. हामी मतलब एउटा हिसाबले आजको सुन्दाखेरि हामी उत्साहित छौँ, तर डिटेलली हामीले चाहिँ यसको चाहिँ विस्तृत चाहिँ हामी चाहिँ यसको प्रतिक्रियाहरू
3: भनौँ
2: न. पालो पालो गरौँ न साथी है, किनभने उहाँको दिने कि म तपाईँको सुन्ने फेरि मैले कसरी सुन्ने होइन, जुन म पुरै भुलिन्छ कि होइन. अब सरकारले चाहिँ केही न केही प्रोत्साहन गरेर अगाडि जान खोजेको देखिन्छ, युवाहरूलाई पनि अगाडि बढाउन खोजेको चाहिँ देखिन्छ है. तपाईँ के थियो
3: हजुरको अहिले जुन जसरी विदेशका युवाहरूलाई यहीँ स्वरोजगार गराउने भनेर पहिलेदेखि प्राथमिकता छ, धेरै युवाहरू विदेशमा हुनुहुन्छ होइन, यिनीहरूको लागि चाहिँ अहिलेको बजेटबाट के प्राथमिकता के योजना हजुरहरूले
2: बेसिकली अब यस्तो छ कि सरकारले चाहिँ नि रोजगारी सृजना गर्दै औद्योगिकरणलाई अगाडि बढावा दिने भनेर जुन किसिममा भनिरहेको छ नि, र निजी क्षेत्रले औद्योगिक क्षेत्र खोल्न दिने किसिममा जान खोजिरहेछ यसले चाहिँ नि, र कृषिलाई पनि विशेष प्रायोरिटी दिएर चाहिँ अगाडि बढाउन खोजेको देखिन्छ. यो हिसाबले गर्दाखेरि जस्तो डायस्पोरा बन्ड बनाउने भन्ने
3: मुख्य समस्या चाहिँ पालिकातिर कस्तो देखेको छ नि, सुकुमवासीहरू एकदमै चाहिँ पालिकामा आउने होइन, सरकारले हामीलाई चाहिँ यसो गरिदिनु पर्यो स्थानीय सरकारले भन्नुहुन्छ नि, यो मेन एउटा अहिले जुन समस्याको रूपमा छ यसलाई चाहिँ नेपाल सरकारले कसरी व्यवस्थापन गर्छ बजेटबाट.
2: सुकुमवासीको विषयमा सरकारले सोध्नु होला, मलाई सोध्दै भन्नु है. थ्याङ्क यू.
4: भिन्न प्रकारबाट आज प्रस्तुत गरिएको हो बजेटबाट. सबभन्दा उद्यमी व्यवसायीहरू कन्सर्न भनेको राजस्वसँग हुन्छ, राजस्वमा पनि व्यापक सुधार गरिएको छ, जस्तो भनौँ न अन्तशुल्क त धेरै एउटा घटाइएकै छ, भन्सारका दरहरू पनि घटाइएका कुराहरू छ, यो भन्सारका आयकरका दरमा पनि धेरै परिवर्तन गरिएको छ. तर के छ आर्थिक एन हेरेपछि विस्तृत विश्लेषण गर्न सकि नीतिगत हिसाबले हेर्न भने बजेट धेरै राम्रो छ, महत्त्व बजेट महत्वाकांक्षी पनि छ, किनभने 7% आर्थिक वृद्धि दर, त्यसमा 6% महँगाईमा सीमित राख्ने र तपाईँको 7% आर्थिक वृद्धि दरको लागि हामीलाई झन्डै झन्डै 20%भन्दा बढी पनि कर्जा विस्तार चाहिन्छ. तर के छ सरकार दुई तिहाई बहुमतको झन्डै आएको सरकार र एउटा पुनर्संरचनाको हिसाबले फास्ट ट्र्याकमा जाने सरकार भएकोले कार्यान्वयन पहिला जस्तो धेरै चुनौतीपूर्ण
5: उत्साहित हुनुहुन्छ.
4: बजेट सुनेर उत्साहित
5: जुन जुन बन्द भएका उद्योगहरूलाई
4: धेरै नीतिगत कुराहरू धेरै आएका छन्. हामी उत्साहित किन छौं भने उहाँले बजेट भाषणमा दिनुभएका कुराहरू कार्यान्वयनमा पनि सहज हुनेछन् भनेर, कार्यान्वयन गर्न त सहज छ नि त विगतको भन्दा यसो. त्यसैले
5: हस् धन्यवाद.
4: ल
5: बजेटलाई लिएर अगाडि जानु
6: संसद भवनबाट प्रधानमन्त्री बालेन्द्र शाह निस्कनु भएको छ. भर्खरै मात्र आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब भन्दा बढ़ीको बजेट घोषणा गरेसँगै प्रधानमन्त्री बालेन्द्र संसद भवनबाट निस्कनु भएको छ. यससँगै नेताहरूले प्रतिक्रिया दिने क्रम पनि चलिरहेको छ. संसद परिसरमा संचार माध्यमहरूसँग नेताहरूले प्रतिक्रिया दिइरहेका छन्. यति बेला प्रधानमन्त्री बालेन्द्र शाह संसद भवनबाट निस्कनु भएको छ. अर्थमन्त्री डाक्टर सोनी वाग्लेले भर्खरै मात्र 21 खर्ब भन्दा बढ़ीको बजेट आर्थिक वर्ष 2083-84 लागि घोषणा गर्नुभएको छ भने संसद भवन बाहिर सांसदहरूले प्रतिक्रिया दिने क्रम चलिरहेको छ. निजी क्षेत्रका व्यक्तिहरू पनि आज बजेट घोषणाका क्रममा संसद भवनमा पुग्नु भएको थियो. विशेष गरी यस्ता अवसरहरूमा संसदमा संसदहरू बाहेक पनि विभिन्न विशेष व्यक्तिहरूलाई आमन्त्रण गरिएको हुन्छ. आज अझ बजेट घोषणा गर्दै गर्दा दुईवटै सदनका संयुक्त बैठक राखिएको थियो र अहिले संसदबाट नेताहरू निस्किने क्रम सांसदहरू निस्किने क्रम जारी छ. सांसदहरूले बजेटका विषयमा प्रतिक्रिया दिइरहनु भएको छ. प्रतिक्रिया दिने क्रम चलिरहेको छ. अर्थमन्त्री डाक्टर स्वर्णिम वागले अहिले आर्थिक वर्ष 2083-84 लागि 21 खर्बको बजेट सार्वजनिक गर्नुभएको छ. 21 खर्ब 24 अर्ब 34 करोड़को बजेट विनियोजन भएको छ. यसतर्फ चालू खर्चतर्फ 59.8% बजेट विनियोजन भएको छ. यो चालूको हिसाब हो भने वित्तीय व्यवस्थापन यसमा 12% भनिएको छ. यति बेला संसद भवन बाहिर निस्केर नेताहरूले प्रतिक्रिया दिने क्रम चलिरहेको छ. राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनीष झा भर्खरै मात्र संसदबाट बाहिरिनु भएको छ. बजेट सुनेर संचार माध्यमहरूले उहाँको प्रतिक्रिया लिइरहेका छन्. के भन्नुहुन्छ मनीष झा, राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नै नेतृत्वको
7: आज यस संघीय सदनमा आगामी आर्थिक वर्षको लागि बजेट वाचन भएको छ. जेएनजीको आन्दोलन पश्चात, यो परिवर्तनको लड़ाई पश्चात भएको, निर्वाचन पश्चात बनेको, लगभग दुई तिहाईको सरकारको तर्फबाट यो जुन प्रस्तावित बजेट जुन आएको छ, यसले तीनवटा जेनरली हरेक डकुमेन्टको इन्टेन्सन, एउटा इन्टेन्ट अफ डकुमेन्ट भन्छ होइन, हरेक बजेटको एउटा आशय हुन्छ. र मैले अर्थमन्त्रीज्यूलाई सोधेको थिएँ कि यस बजेटको मुख्य आशयहरू के हो हाम्रो भन्दाखेरि, उहाँले इकोनोमीमा बिग ब्याङ, इन्फ्रास्ट्रक्चरमा बिग पुस र गभर्नेन्समा बिग हिट भनेर तीनवटा कुरामा, इकोनोमीमा बिग ब्याङ, इन्फ्रास्ट्रक्चरमा बिग पुस र गभर्नेन्समा बिग हिट, सुशासनमा बिग हिट, यो तीनवटा कुरा. जस्तै सुशासनलाई धेरैवटा पक्षले यसलाई चाहिँ फेसलेस, कन्ट्याक्टलेस, मान्छे डिजिटली घरबाटै कारोबार गर्न पाइयोस् र व्यक्तिगत रूपमा भेटघाट नहुँदाखेरि धेरैवटा करप्सन रिलेटेड एक्टिभिटिजहरू कन्ट्रोल गर्न सकिन्छ, भ्रष्टाचार सम्बन्धी हुने धेरै गतिविधिहरू नियन्त्रण गर्न सकिन्छ यदि धेरै कुरा डिजिटली गरियो भने. त्यो एउटा कुरा. मधेसलाई, कर्णालीलाई, सुदूरपश्चिमलाई यो बजेटले निकै नै प्राथमिकतामा राखेको, पुललाई, झुलुङ्गे पुललाई निकै नै प्राथमिकतामा राखेको, सड़कलाई, त्यसरी नै उद्यमीहरूलाई, त्यसमा पनि सूचना प्रविधिको क्षेत्रलाई, वैदेशिक लगानीलाई र नेपालीहरू जुन विदेशमा रहेर विभिन्न क्षेत्रमा लागिरहनु भएको छ उहाँहरूलाई विशेष प्राथमिकतामा राखेको देखिन्छ. दलितलाई, दलित बालबालिकालाई खाजादेखि लिएर भत्ता, धेरैवटा कुरामा सुविधाको परिकल्पना गरेको छ. यसैले गर्दाखेरि एकजना प्रतिनिधि सभा सदस्य, एकजना जनप्रतिनिधिको रूपमा हामी उत्साहित छौं, हामी हर्षित छौं. बजेट पश्चात केही क्षण पार्टी सभापति लगायतसँग कुरा गर्ने मौका पाएको थियौं, प्रधानमन्त्रीज्यू लगायत. सम्मान्य प्रधानमन्त्रीज्यू पनि उत्साहित हुनुहुन्छ, पार्टी सभापतिज्यू पनि उत्साहित हुनुहुन्छ र यो बजेट बारेमा केही छोटो समय पश्चात नै अर्थमन्त्रीज्यू पनि आफू तपाईँहरूमा उपस्थित हुनेछ, आफ्नो धारणा उहाँले राख्नुहुनेछ. धन्यवाद. महत्वाकांक्षी बनाएकै होइन, तपाईँले जहिले पनि हामीहरू यथास्थितिमा, जहिले पनि हामी एउटा रिटेन्सन ओरिएन्टेड, अर्को ग्रोथ ओरिएन्टेड भन्छ, हामी अगाडि बढ्नलाई, ग्रोथ सहित अगाडि बढ्नलाई एउटा महत्वाकांक्षी कुरा थाल्ने, आँट्ने कि होइन, चलायमान भइराखोस्, सधैँ चलिराखोस् भन्ने मात्र गर्ने. महत्वाकांक्षी भन्ने तपाईँले जुन कुरा भन्नुभयो त्यो कुरामा मेरो सहमति छ, महत्वाकांक्षी बनाएकै हो. किनकि सधैँ सम्झौता गरेर चलायमान बजेट कतिसम्म रहन्छ, कुनै न कुनै दिन त यस्तो दोहोरो तेह्रो हाइजम्प लम्बजम्प गर्नु त पर्छ नि देशले, त्यो चाहिँ कहिले गर्ने त?
0: त्यसैले गर्दा
7: स्रोत चुनौतीपूर्ण छ,
8: चरणमुखी देखियो भने
7: वितरणमुखी त कहाँ देखिएको छ र? स्रोतको बारेमा चुनौती, मेन चुनौती त उहाँले भन्नुभएको स्रोत नै हो नि, कार्यान्वयन भन्दा पनि स्रोत नै हो। तर स्रोतमा तपाईँको अब हाम्रो एक किसिमको परिकल्पना छ कि आर्थिक वृद्धि दर हुन्छ, आर्थिक वृद्धि भएपछि आमदानीहरू, अर्थतन्त्र चलायमान, कर्मचारी तन्त्रको तलब सबै चिजमा त्यस किसिमको छ, र अर्थतन्त्रलाई चलायमान कसरी गर्ने भन्ने कुराले जसरी बजारमा धेरै पैसा ओहिरिन थाल्छ त्यसरी नै राज्य कोषमा पनि त्यसको केही अंश जान थाल्छ, त्यो आर्थिक व्यवस्था पनि त्यसरी नै हुनेछ। यतै आउन मित्र,
8: विदेशीका युवा छन्,
7: दुईजना मिलेर
9: बोल्छन्। सत्ता पक्षले चाहिँ बजेटको गुणगान गाउनुहुन्छ, प्रतिपक्षले चाहिँ बजेटको चाहिँ यो ठिकै आए पनि अलिक ठिक भएन मिलेन भनेर भने प्रचलन छ। यो पटकको बजेट कस्तो छ?
2: अब पहिलो कुरा चाहिँ के छ भने, अब बजेट भनेको सधैँ प्रतिपक्षले विरोधै गर्नुपर्छ भन्ने होइन सबभन्दा ठुलो कुरा, तर अहिलेको बजेटको जो विषयवस्तु छ, यो अहिले जो बजेटको विषयवस्तु छ, अब जो बजेटको विषयवस्तु छ, अब हाम्रो बजेट कति आयो? पहिलो कुरा 21,34,00,00,000 रुपियाँ अहिले हाम्रो बजेट आयो, 21,24,34,00,000,000 भनेको 21,24,34,00,000,000 रुपियाँ आयो। अब यसमध्ये अब यो बजेट त आयो, बजेट चाहिँ अब कहाँबाट कति उठाउने भन्दा 1,405,00,000,000 करिब करिब राजस्वबाट उठाउने भनेर अहिले आयो भने 1,405,31,00,000,000 आयो भने वैदेशिक अनुदान 61,74,00,000,000 ल्याउँछु भन्ने अहिले अर्थमन्त्रीको दावी छ भने 657,29,00,000,000 पैसा पुग्दैन, त्यो सामान्य रकम होइन, बजेट ल्याउनु ठुलो कुरा होइन, बजेट त अहिले 50,00,000,000,000 पनि ल्याउन सकिन्छ भने हाम्रो कति रकम पुग्दैन भने 657,29,00,000,000 रुपियाँ पुग्दैन, त्यसमध्ये 247,28,00,000,000 विदेशबाट ऋण ल्याउँछु भनेको छ सरकारले भने 410,00,000,000 के भनेको छ आन्तरिक ऋण भनेको नेपालभित्रबाट म ऋण उठाउँछु भनिरहेको छ भने यो बजेट यहाँभन्दा अगाडि पनि 18,00,000,000,000 17,00,000,000 19,00,000,000,000 आयो तर कार्यान्वयन गर्दाखेरि 13,00,000,000,000 झरेको इतिहास छ। त्यो कारण 21,00,000,000,000 यो 657,29,00,000,000 रुपियाँ चाहिँ यो पैसा चाहिँ कहाँबाट ल्याउने हो सबभन्दा ठुलो कुरा, त्यो विषयवस्तु उठ्छ। र रह्यो अब बजेटमा कर्णाली, अब कर्णालीको रातो किताब आउन बाँकी छ, तर अहिले बजेटमा केपिओडीको सरकारभन्दा पनि कम बजेट आयो जस्तो। उदाहरणका लागि हामीले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको कति छ बजेट आज अर्थमन्त्रीले पेश गरेको ल हेर्नुहोस् है, यो कुनै आरोपको कुरा होइन यथार्थको कुरा हो। 286,00,000,000,000 रुपियाँ अहिले केमा छुटाइएको छ? भौतिक पूर्वाधार तथा शहरी विकास दुईटा मन्त्रालयहरूको यताउति गरेर गर्दा 286,00,000,000,000 छुटाउँदा कर्णाली प्रदेशमा जम्मा 4,00,000,000,000 रुपियाँ छ। 1,00,000,000,000 नाङ्मोदेखि गमगढीसम्मको कालेपत्रका लागि होइन, जबकि 91,00,00,000,000 अलरेडी हामीले अघि लगिसकेका बजेट हो यहाँभन्दा अगाडि सरकार बन्नभन्दा अगाडि भने, बाँकी रहेको 3,00,000,000,000 रुपियाँ तपाईँ कर्णाली करिडोर लगायत अन्य ठाउँमा गरेर गर्दा जम्मा अहिलेसम्म आर्थिक रूपमा अब 4,00,000,000 आएको छ। र अर्को एउटा कुरा, अचम्मको कुरा, कर्णालीलाई सधैँ गरिब बनाउने भयो यिनीहरूले, जस्तो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हामीले के मागेका थियौँ, अहिले यतिखेर हामीले मेसिन मागेका थियौँ, यहाँ

0: चाहिँ कसरी लिन्छ भने त्यो कुरा सबभन्दा ठूलो कुरा छ विषयवस्तु.
1: स्रोतको पनि विषय छ फेरि.
0: सबभन्दा ठूलो कुरा त स्रोत नै हो. 657 अरब रुपियाँ चाहिँ कहाँबाट ल्याउने हो? वैदेशिक ऋण र आन्तरिक ऋणको कुरा छ. म यही नै
2: भन्छु. अलिकति यो बजेट भन्दा बाहिरको कुरा, यो मानव अधिकार आयोगको प्रतिवेदनका सन्दर्भमा प्रतिपक्षी दलको धारणा के हो, कसरी जाने अब अगाडि?
0: होइन, यो त कसो भने यो प्रतिपक्षी दलको भन्दा पनि सरकार सुशासनको पक्षमा बनाए हो. सरकारको पहिलो नारा भनेको सुशासन हो. सुशासन भनेको सरकारी निकायले गरेका कुनै पनि कामको कार्यान्वयन गर्ने हो. कार्की आयोगका दोषीलाई जसरी सरकारले पक्राउ गरेका थियो, मानव अधिकार आयोगका दोषीलाई पनि पक्राउ गरेर अनुसन्धान गरेर जेल हालेर अनुसन्धान गर्नुपर्छ.
1: यो सदनको एक मात्रै कुरको अर्थमन्त्री पनि
3: हुनुहुन्छ.
1: यहाँले अघिल्लो वर्ष ल्याउनु भएको थियो, यो कसरी हेर्नु भएको छ यहाँले? यो बजेट हेर्दा अब मिश्रित खालको नै देखिन्छ. आकारमा धेरै ठूलो भयो, वास्तविक देखिएन. योजना आयोगले तोकेको सिलिङ 20 खर्ब वरिपरि थियो, त्यसमा झन्नै 1.5 खर्ब भन्दा बढी बढाइएको छ. त्यसो हुँदा यो चाहिँ आकार अस्वाभाविक रूपले बढाइएको छ. एउटा यो वास्तविक होइन, अर्थमन्त्री स्वयंलाई पनि थाहा छ कि विगतमा 18-19 खर्ब ल्याउने अनि पछि वास्तविक चाहिँ त्यसलाई चाहिँ मूल्याङ्कन गर्दा 16-17 आउँथ्यो. अब अहिले 21.5 खर्ब करिब पुर्याइसकेपछि यो वास्तविक होइन भन्ने अर्थमन्त्रीलाई पनि थाहा छ र यो अवास्तविक बजेट हो. यो अलि फुलेको बजेट हो. अर्को समग्रमा भन्दा अर्कोतिर भन्दा सबैतिर छुट दिने कुरा गर्नुभएको छ, अनुदान दिने कुरा गर्नुभएको छ, सामाजिक सुरक्षाका क्षेत्रहरू बढाउने कुरा गर्नुभएको छ. यो नराम्रो कुरा होइन, राम्रो कुरा हो. तर चाहिँ यसले चाहिँ के हाम्रो अर्थतन्त्रले धान्छ भन्दा धान्न सक्ने देखिँदैन. विगतमा खास गर्दै कम्युनिष्ट वामपन्थी अर्थमन्त्रीलाई आरोप लाउने अलिक वितरणमुखी भयो भनिन्थ्यो. स्वयं अहिलेकै अर्थमन्त्रीले धेरै पटक धेरैवटा बजेटमा यो अलि लोकप्रिय अलि कनिका छर्ने खालको भयो भनिन्थ्यो. अहिले वितरणमुखी देखियो उहाँको. र यसमा उहाँहरूको कहीँ न कहीँ मनोविज्ञान के देखिन्छ भने अब स्थानीय चुनाव आउँदैछ, अहिलेको लोकप्रियता सधैँ स्थापित दलहरूको विरूद्धको जनमत नहुन सक्छ, कामले नै गर्नुपर्ने हुन्छ. गर्दा कहीँ न कहीँ अलिकति वितरण गरेपछि स्थानीय तहमा जनमत बनाउन सकिन्छ कि भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ. हेर्दा सानो सानो तर अलिकति माइन्युटली त्यो क्षेत्र हेरेको देखिन्छ. अर्को कस्तो देखिन्छ भने कृषि क्षेत्र जो हाम्रो 2/3 जनसंख्या छ, त्यो क्षेत्रको सुधारको उल्लेख्य कार्यक्रम आएन. त्यसै गरी युवाहरूलाई रोजगारी सिर्जना, अहिले मुख्य समस्या रोजगारी हो. वैदेशिक रोजगारीमा गएका युवाहरूलाई फिर्ता गर्ने, रोजगारी दिने, देशभित्रै अवसर सिर्जना गर्ने कुरा गरेर सत्तामा आएको पार्टीले त्यस सम्बन्धी युवा स्वरोजगार सम्बन्धी त्यसै गरी चाहिँ सो उद्यमशील बनाउने सम्बन्धी उल्लेख्य कार्यक्रम केही देखिएन. त्यसमा चाहिँ उहाँहरू चुक्नु भएको छ. अर्कोतिर के देखियो छ भने सबैतिर छुट राम्रो, मध्यम वर्ग बढाउने भन्नुभएको छ. मध्यम वर्ग बढ्छ, यसरी मध्यम वर्ग अलिकति खुसी होला. तर स्रोत कहाँबाट ल्याउने भन्दा स्रोत चाहिँ आन्तरिक ऋण यति धेरै कि 4 खर्ब भन्दा बढी आन्तरिक ऋण भन्दा विगतमा 6 खर्ब 6.25 खर्ब ऋण उठाउने. विगतमा स्थापित दलहरूले ऋण बढी उठाए, देश लुटे खाए भन्दा अहिले कस्तो भनेपछि ऋण लिएर घिउ खाने जस्तो. ऋण निकाल्ने अनि कहाँ गर्ने भन्दा वितरण गर्ने, ऋण निकाल्ने अनि त्यसको ऋण काटेर सबै खर्च धान्ने जस्तो जो गर्नुभयो, यो चाहिँ उहाँहरूको प्रतिबद्धता विपरीत आएको छ. कि विगतमा हामीले बेठिक बोल्यौं, विगतमा बेठिक आरोपहरू लगायौं भन्नु पर्यो, होइन भने झन् विगत भन्दा बढी ऋण लिने भन्दा यो उहाँहरूको प्रतिबद्धता वाचा अनुसारको मिलेन. र समग्रमा भन्दा चाहिँ अब यसमा चाहिँ अलि चाहिँ उहाँले प्याकेजिङ राम्रो गर्नुभएको छ, ब्रान्डिङ. जस्तै इनोभेसनको लागि 1%, म आफै अर्थमन्त्री हुँदा पनि छुट्याइएको थियो एक बजेटको 1%. यसपटक पनि त्यही छ, तर निरन्तरता गरिएको छ भन्दा यो पुरानोको हुने, छुट्याइएको छ भन्दा नयाँ मान्छेलाई त नयाँ जस्तो लाग्दो रहेछ. अरू धेरै कार्यक्रमहरू निरन्तर छ. गण्डकी त्रिभुज भनेको थिएँ मैले, त्यसलाई अर्को चाहिँ चतुर्भुज भन्नुभएको छ. एक प्रदेशमा एउटा विशेष कार्यक्रम ब्रान्डिङ गर्ने कुरा छ त्यसलाई उहाँले चाहिँ अलिक चतुर्भुज भन्नुभएको छ. सुदूरपश्चिमको लागि परे त के पूर्वाधारको कुरा गर्यो अहिले त्यो. त्यसै गरी चाहिँ राम जानकी उसको चाहिँ अयोध्या के अरे उसमा चाहिँ जनकपुरलाई चाहिँ विवाह गन्तव्य भनिएको थियो. अहिले चाहिँ त्यस्तै तर निरन्तरता भन्दा चाहिँ नयाँ

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: বাকিলাল স্পোর্টস বুদ্ধ বিশাল বাজার চিপেডুঙ্গা পোখরা সম্পূর্ণ কিসিম কা খেলকুদ কা সামগ্রী হোলসেল তথা খুদ্রা বিক্রি গরিনে ছাও বিভিন্ন দেশ কা জার্সি সুপথ মূল্য মা পাইছ আপুলাই মন পর্নি দেশ কো জার্সি কা লাগি স্পন্সর হোস বাকিলাল স্পোর্টস প্রোপ্রাইটর মোহন কুয়ার সম্পর্ক 9816 62 983 98 5 50 58 55 সম্ঝুনোস হই বাকিলাল স্পোর্টস বুদ্ধ বিশাল বাজার
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नि भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98 5 60 35 394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061 452 966 061 455 966 र मोबाइल नम्बर 98 460 00 851
8: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,000

0: मा दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
1: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615553050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807615947 9537325575।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ। श्योर गर्दिम कि क्या हो?
1: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: मौके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ
4: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुहोस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ
3: हजुर प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू खेलकुद साथै स्टेसनरी सामानहरू फोटोकपी प्रिन्ट बाइन्डिङ रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर प्रोप्राइटर मिनराज खड्का फोन नम्बर 061-535-651 सम्झनुहोस् है नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
0: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
0: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
0: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धूम्रपान सेवन नगरौ,
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110900, 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
4: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
5: सूचना, शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले

0: हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। शेयर गर्दिन कि क्या हो?
1: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: टाइम चेक
1: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 10 बजेको छ।
2: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्कार, म डाक्टर चिदघन चैतन्य, यहाँहरूले सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार विज्ञापन हो।